0: उत्पादनको आधारमा 45.10% हुन आउँछ। सरकारले चालू आर्थिक वर्ष 2083-84 6,58,28,00,00,00 रूपियाँ बराबर सार्वजनिक ऋण परिचालनको लक्ष्य राखेको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै संस्थापन इतर शेरबहादुर देववास पक्षले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ। पूर्व सभापति देववा र पूर्व कार्यवाहक सभापति खड्काले दिनुभएको छुट्टा छुट्टै पूरक निवेदन हिजो दर्ता भएको हो। देववास समूहले कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी विवादमा सर्वोच्चले पुनरावलोकनका लागि निश्चा दिएपछि मुद्दा विचाराधीन रहेकाले त्यसको अन्तिम टुंगो नलागेसम्म 15 महाधिवेशन गर्न नमिल्ने जिकिर गरेको छ। निवेदनपछि भोलि बिहिबार भदौ 11 गतेका लागि पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभयो। भदौ 11 गते हुने पेशीपछि सर्वोच्च अदालतले दिने आदेशले कांग्रेसको 15 महाधिवेशनको प्रक्रिया र आउँदो राजनीतिक अवस्थाबारे महत्वपूर्ण प्रभाव पार्ने देखिएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत निर्वाचनमा पार्टीले शर्मनाक पराजय बेहोर्नुको पछाडि 6 कारण रहेको निष्कर्ष निकाल्नु भएको छ। निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन सुझाव संकलन कार्यदलका निम्ति लेखिएको प्रतिवेदनमा महासचिव पोखरेलले यस्तो कुरा उल्लेख गर्नुभएको छ। उक्त प्रतिवेदनमा एमाले पराजय बारे कारण सुझाव र पार्टी पुनर्गठन बारे प्रस्ताव गरिएको छ। जनचाहना बमोजिम विगतका सरकारले काम गर्न नसकेको, परिवर्तित जनचाहना सम्बोधन नभएको, जेएनजी आन्दोलन बारे एमालेको निष्कर्षमा जनताले विश्वास नगरेकोदेखि पार्टीभित्रको अलोकतान्त्रिक शैलीलाई समेत कारण मानिएको छ। जेएनजी आन्दोलनपछि अध्यक्ष केपी शर्मा ओलीलाई नै भावी प्रधानमन्त्री घोषणा गर्नु, युवाहरू एमालेको पक्षमा नदेखिनु, अल्गोरिदम र बाह्य चलखेल बुझ्न नसक्नुलाई पनि पार्टी पराजयको कारण मानिएको छ। विगतका सरकारहरूले गरेका कामप्रति जनताको असन्तुष्टि नै एमाले सहित पुराना दलहरूले मत नपाउनुको मुख्य कारण रहेको निष्कर्ष प्रतिवेदनमा उल्लेख गरिएको छ। दलहरू जसरी पनि सत्तामा मात्र जान चाहन्छन् तर जनताको आवश्यकताप्रति ध्यान दिँदैनन् भन्ने बुझाई स्थापित हुँदा नराम्रो पराजय बेहोर्नु परेको निष्कर्ष निकालिएको छ। सरकारमा रहँदा सुशासन कायम गर्न नसक्नु, संघर्षमा उत्रिएका वर्ग र समुदायको माग यथोचित रूपमा सम्बोधन गर्न नसक्नु, कतिपय मन्त्री र जनप्रतिनिधिहरू भ्रष्टाचार र अनियमितताको आरोपमा मुछिनु तथा तिनलाई समयमै नियन्त्रण गर्न नसक्दा समेत जन असन्तोष बढ़न गयो प्रतिवेदनमा लेखिएको छ। कांग्रेससँगको सहकार्य पनि संविधान संशोधनका निम्ति नभएर सत्ता स्वार्थका लागि मात्र हो भन्ने स्थापित हुँदा जनता अझ असन्तुष्ट बन्न पुगेको प्रतिवेदनमा उल्लेख छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णयले समेत पार्टी पंक्तिमा विभाजन ल्याएको प्रतिवेदनमा उल्लेख छ। मुख्यमन्त्री किरण थापा मगरले बागमती प्रदेश सभाको बैठकबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। हिजो साँझ बसेको प्रदेश सभा बैठकमा भएको मतदानमा मगरले 57 मत प्राप्त गर्नुभयो। 104 सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि 53 मत आवश्यक थियो। उहाँको पक्षमा 70 नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसदले मतदान गरेका हुन्। एमालेको 24, नेकपाको 26 र राप्रपाको 7 गरी 57 जना सांसदको समर्थन उहाँले प्राप्त गर्नुभएको छ। पार्टी केन्द्रको निर्देशन विपरीत सरकार गठनमा समर्थन गरेको भन्दै राप्रपाले संसदीय दलका नेता उद्धव थापामाथि कार्यवाही गरेको थियो। राप्रपाकी प्रमुख सचेता कुमारी तामाङले मुख्यमन्त्रीलाई विश्वासको मत नदिन ह्विप समेत जारी गरेकी थिइन् तर राप्रपाका 7 सांसदले फ्लोर क्रस गरेर विश्वासको मत दिएका हुन्। राप्रपाबाट विश्वासको मतको पक्षमा मतदान गर्नेमा संसदीय दलका नेता उद्धव थापा, सांसदहरू गिरबहादुर तामाङ, राजु श्रेष्ठ, राजेन्द्र प्रजापति, मणिका श्रेष्ठ, नुरज वज्राचार्य र डम्बर तामाङ रहेका छन्। 57 सांसदको समर्थन पाएसँगै मुख्यमन्त्री मगर नेतृत्वको सरकार तत्कालका लागि सुरक्षित बनेको छ। विश्वासको मत लिने प्रयोजनमा राखेको प्रदेश सभा बैठकमा प्रतिपक्षी दलहरू भने अनुपस्थित रहेका छन्। नेपाली कांग्रेस, नेपाल मजदूर किसान पार्टी र हाम्रो नेपाली पार्टी प्रदेश सभा बैठकमै सहभागी भएनन्। बागमती प्रदेश सभामा रहेका छ दल मध्ये तीन सत्तारूढ़ दलहरू मात्रैको उपस्थितिमा मुख्यमन्त्री मगरले विश्वासको मत लिएका हुन्। यस्तै बीच राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ह्विप उल्लंघन गर्दै बागमती प्रदेश सभा बैठकमा अनुपस्थित भएका आफ्ना पाँच सांसदलाई कार्यवाही प्रक्रिया अघि बढ़ाउने भएको छ। राप्रपा संसदीय दलका नेता अर्थात राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले उनीहरूलाई संसदीय नियमावली अनुसार कार्यवाही प्रक्रिया अघि बढ़ाउने बताउनु भएको छ। पार्टीको ह्विप नमान्ने राप्रपाका प्रदेश सांसदहरूमा कुमारी तामाङ, भुवन पाठक, लक्ष्मी घिमिरे, आशा लामा र धनेश्वरी प्रजापत रहेका छन्। बागमती प्रदेश सभामा राप्रपाका 12 जना सांसद छन्। साझा खबरमा अब विदेशको खबर। हाइटीको राजधानी पोर्ट ओ प्रिन्सको दक्षिण पूर्वी पहाड़ी नगरपालिका केन्सकोफामा सशस्त्र गिरोहले गरेको आक्रमणमा कम्तीमा 47 जनाको मृत्यु तथा 22 जना घाइते भएका छन्। संयुक्त राष्ट्र संघले प्रारम्भिक विवरण रहेकाले मृतक तथा घाइतेको संख्या बढ़न सक्ने जनाएको छ। हाइटी स्थित संयुक्त राष्ट्र संघीय एकीकृत कार्यालयका अनुसार आक्रमणपछि केन्सकोफको सुरक्षा व्यवस्था थप गम्भीर बनेको छ। सरकारले घटनालाई जघन्य आक्रमण भन्दै निन्दा गरेको छ भने प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ गर्दै सरकारी नियन्त्रण पुनस्थापित गर्ने प्रतिबद्धता जनाएको छ। एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउन वैज्ञानिकहरूको प्रयास जारी छ। विमान आकाशमा उड्दा बन्ने बादल जस्तो धर्काबाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम बुद्धिमत्ता एआई प्रयोग गरेर उडान मार्गमा सामान्य परिवर्तन गर्ने प्रविधिको ठूलो स्तरमा परीक्षण शुरू भएको छ। बेलायत सरकार, गुगल, एनएटीएस, क्याम्ब्रिज विश्वविद्यालय, इम्पेरियल कलेज लन्डन, मेट अफिसियल अफिस लगायतका संस्थाको सहकार्यमा अघि बढ़ाइएको अपरेशन ब्लू स्काई कार्यक्रमले वास्तविक हवाई यातायातमै यसको प्रभावकारिता र सुरक्षा परीक्षण गर्नेछ। एआईले मौसम, तापक्रम, आर्द्रता र उपग्रहका तस्विर विश्लेषण गरी लामो समय टिक्ने कन्ट्रेल बन्न सक्ने क्षेत्र पहिचान गर्नेछ। त्यसपछि त्यस्ता क्षेत्रमा जाने विमानलाई सुरक्षित सीमाभित्र सामान्य उचाइ परिवर्तन गराइ कन्ट्रोल बन्ने सम्भावना घटाइनेछ। यसअघि कन्ट्रेल बन्ने सम्भावना घटाइनेछ। यसअघि सीमित उडानमा गरिएको परीक्षणले यस्तो प्रविधिबाट कन्ट्रेलको जोखिम पहिचान गरी विमानको मार्गमा न्यून परिवर्तन गर्न सकिने देखाएको थियो। नयाँ अनुसन्धानले यही प्रविधिलाई ठूलो हवाई मार्गमा लागू गरेर परीक्षण गरेको छ। परीक्षण सफल भए भविष्यमा उडान योजना बनाउँदा इन्धन र सुरक्षासँगै कन्ट्रेलबाट हुने जलवायु प्रभावलाई समेत ध्यानमा राख्न सकिनेछ। वैज्ञानिकहरूको अनुसार यसले उड्डयन क्षेत्रको समग्र जलवायु प्रभाव कम गर्ने व्यावहारिक र कम खर्चिलो नयाँ बाटो खोल्न सक्ने अपेक्षा गरिएको छ। विदेशकै अर्को एउटा खबर। न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले 16 वर्षभन्दा कम उमेरका बाल बालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न रोक्ने विधेयकको अघि सारेका छन्। सरकारले फेसबुक, इन्स्टाग्राम, टिकटक, स्न्यापच्याट लगायतका सामाजिक सञ्जालबाट बाल बालिकालाई हुने हानिकारक सामग्री, मानसिक स्वास्थ्यमा पर्ने असर, निन्द्रा, पढ़ाई तथा पारिवारिक सम्बन्धमा पर्ने नकारात्मक प्रभाव कम गर्ने उद्देश्यले प्रस्ताव ल्याएको जनाएको छ। प्रस्तावित कानून अनुसार सामाजिक सञ्जाल कम्पनीहरूले प्रयोगकर्ताको उमेर पहिचान तथा प्रमाणीकरणका लागि डिजिटल परिचय पत्र, अनुहारको उमेर अनुमान लगायतका प्रविधि प्रयोग गर्नुपर्ने हुन सक्छ। नियम पालना नगर्ने कम्पनीले विश्वव्यापी वार्षिक आमदानीको 10% जरिवाना गर्न सकिने प्रस्ताव गरिएको छ। यसअघि अस्ट्रेलियाले 16 वर्ष मुनिका बालबालिकाका लागि यस्तै सामाजिक सञ्जाल प्रतिबन्ध लागू गरिसकेको छ। न्यूजील्याण्डको प्रस्तावले बालबालिकाको अनलाइन सुरक्षा र व्यक्तिगत स्वतन्त्रता बीचको सन्तुलन बारे विश्वभर जारी बहसलाई थप चर्काउने देखिएको छ। साझा खबरमा अब खेलकुदको खबर। मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले घरेलु टोली मलेसियामाथि जीत निकालेको छ। मलेसियाको सेलाङ्गोर टर्फ मैदानमा हिजो भएको अभ्यास खेलमा नेपालले घरेलु टोली मलेसियामाथि 9 विकेटको जीत निकालेको छ। जीतको लागि मलेसियाले दिएको 233 रनको लक्ष्य पछ्याएको नेपालले जवाबी गर्दै वर्षा भएको थियो। त्यसपछि निर्धारित 50 ओभरको खेललाई छुट्याएर 48 ओभरमा झारियो। त्यसपछिसँगै नेपालले 48 ओभरमा 228 रनको नयाँ लक्ष्य प्राप्त गर्यो। उक्त लक्ष्य नेपालले 28 ओभरमा एक विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि ओपनर आशिष शेखले सर्वाधिक 161 रनको योगदान दिए। उनले 85 बलमा 12 चौका र 12 छक्का प्रहार गर्दै 161 रन बनाएका हुन्। त्यस्तै अर्जुन कुमारले 61 रनमा अभिजित रहे। त्यसै गरी टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले 48.2 ओभरमा सबै विकेट गुमाउँदै 232 रनको योगफल बनाएको थियो। मलेसियाका लागि मोहम्मद शहादात रामालीले सर्वाधिक 61 रन बनाएका थिए। त्यसै गरी सैफुल्लाह मलिकले 45, साइद अजिजले 40 र बिरानदीप सिंहले 39 रनको योगदान दिएका थिए। बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले 4 विकेट लिनुभयो। त्यस्तै करण केसले 2 विकेट लिँदा ललित राज वंशी र दिपेन्द्र सिंह ऐरीले समान 1-1 विकेट लिनुभयो। यही भदौ 14 गतेदेखि मलेसियामा नै आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारी स्वरूप नेपालले उक्त अभ्यास खेल खेलेको हो। उक्त प्रतियोगितामा नेपाल समूह एमा रहेको छ। नेपालको समूहमा मलेसियासँगै हङकङ, बहराइन र साउदी अरेबिया रहेका छन्। त्यस्तै समूह बीमा भने संयुक्त अरब इमिरेट्स, यूएई, ओमान, कुवेत, कतार र सिंगापुर रहेका छन्। नेपालले आफ्नो पहिलो खेल यही भदौ 15 गते बहराइनसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। हामी साझा खबरको अन्त्यमा छौं। विदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू। पहिलो पटक सांसदहरूको प्रश्नको सामना गर्दै प्रधानमन्त्री बालेन्द्र शाह, सरकारले सानमा लियो 23 अर्ब सार्वजनिक ऋण, कुल दायित्व 30 खर्ब नजिक। 15 महाधिवेशन रोक्न माग गर्दै देउबा पक्षद्वारा सर्वोच्चमा पूरक निवेदन दर्ता, राप्रपा संसदको फ्लोर क्रसमा बागमती, प्रदेशका मुख्यमन्त्री थापा मगरलाई विश्वासको मत, एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरूको प्रयास, 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँदै न्यूजील्याण्ड, र एसीसी प्रिमियर कप क्रिकेटको अभ्यास खेलमा मलेसियामाथि नेपालको जीत। साझा खबर अहिलेलाई यति नै। अर्को खबर लिएर बिहान 9 बजे उपस्थित हुनेछौ। यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साई सिंह तामाङलाई धन्यवाद दिँदै म ङ्यामलिङ लामा बिदा हुन्छु। हवस् त, नमस्कार।
1: स्थानीय सरकार आर्थिक स्रोतमा अझै कमजोर, संचार माध्यमले सार्वजनिक हित केन्द्रमा राख्नुपर्ने संचार मन्त्रीको जोट, डिजिटल स्वास्थ्यमा बागमती अब्बल,
2: गाजामा चंगा, ड्रोन र बेलुन उडाइने क्षेत्रबाट बासिन्दालाई हटाइने इजरायलको धम्कीको कड़ा आलोचना, कोलम्बियामा बालबालिकालाई युद्धमा धकेल्न सामाजिक सञ्जालको दुरूपयोग, एआई सिर्जित संगीतमाथि अस्ट्रेलियामा रोक,
1: र जनकपुर बोल्समै निसमको पुनरागमन, मलेसिया विरूद्धको अभ्यास खेलमा आसिफ र अर्जुनको प्रभाव, सोनीको कप्तानीमा 19 वर्ष मुनिको नेपाली टोलीको घोषणा।
3: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको सबैभन्दा शुरूमा स्थानीय सरकार आर्थिक स्रोतमा अझै कमजोर रहेको प्रसंग।
2: वित्तीय अनुशासनलाई कमजोर हुँदा स्थानीय सरकारहरू आर्थिक रूपमा कमजोर बन्दै गएका छन्। मुलुक संवैधानिक रूपमा संघीयतामा प्रवेश गरी स्थानीय सरकार गठन भएर सेवा प्रवाह गर्न थालेको 9 वर्षको अवधिमा अधिकांश स्थानीय सरकार वित्तीय रूपमा सबल हुन सकेका छैनन्। आन्तरिक आयमा न्यून स्रोत, कर र सेवा शुल्कको पर्याप्त राजस्व संकलन हुन नसक्नु, संघीय र प्रदेश सरकारलाई अनुदानमा अत्यधिक निर्भरता वित्तीय रूपमा कमजोर हुने आधार बनेका छन्। स्थानीय तहले तलब भत्ता र बैठक खर्च, सवारी, इन्धन लगायतका प्रशासनिक क्षेत्रमा बढ़ी खर्च गरिरहे पनि आय स्रोत भने दिगो बन्न सकेको छैन। आर्थिक वर्षको अन्त्यतिर संघीय सरकारले स्थानीय तहलाई प्रदान गर्ने सामान्यकरण अनुदान कटौतीले समेत स्थानीय सरकारहरू अप्ठ्यारोमा परेका छन्। नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा संघीय सरकारले प्रदान गर्ने सामान्यकरण अनुदान हरेक वर्ष घट्दै जानु दुःखद भएको बताउनुहुन्छ। प्राप्त स्रोत घट्दै गएपछि खर्चलाई स्रोतमा समायोजन गर्न समस्या भइरहेको छ। उहाँका अनुसार गाउँ र नगरसभाले उपलब्ध स्रोतमा धेरै योजनाहरू गर्न सकेका छैनन्। हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामाका अनुसार शहरी क्षेत्रका स्थानीय तहमा नागरिकले धेरै नै कर तिर्ने गरे तापनि उनीहरूले केही पनि सेवा सुविधा पाउन नसकेको अवस्था रहेको बताउनु भएको छ। नगरपालिका भनेको कर उठाउनको लागि मात्र भन्ने आम नागरिकमा बुझाइ हुन थालेको छ। विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निरलाले पनि स्थानीय सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसक्दा समस्या भइरहेको बताउनु भएको छ। स्थानीय सरकार निर्माण भएको यस अवधिमा स्थानीय तहले जति राजस्व संकलन गर्न प्रयास गर्नुपर्थ्यो त्यति गर्न सकेको छैन। राजस्व संकलनमा स्थानीय तहले प्रयास गर्ने हो, त्यसमा संघ प्रदेश सरकारले सहयोग गर्नुपर्ने अवस्था रहेको थियो, जुन नेपालको गणतन्त्र घोषणासँगै स्थानीय सरकारलाई दिएको अधिकारको दुरूपयोगबाट यो अवस्था सिर्जना भएको छ। उदाहरणका रूपमा गत वर्ष कुनै स्थानीय तहले 100 रूपियाँ राजस्व संकलन गरेका छन् भने यस वर्ष 105 रूपियाँ उठाउने स्थानीय तहलाई संघीय सरकारले प्रदान गर्ने अनुदान वृद्धि गर्ने व्यवस्था संघीय सरकारले गर्नुपर्ने अवस्था रहेको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुहुने भएको छ। उहाँले पहिलो पटक प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार सांसदका प्रश्नको उत्तर दिन लाग्नु भएको हो। प्रतिनिधि सभा नियमावलीको परिच्छेद 9 प्रधानमन्त्रीसँग प्रश्नोत्तरको व्यवस्था छ, जसमा प्रधानमन्त्रीले प्रत्येक महिनाको पहिलो साता सांसदका प्रश्नको जवाफ दिनुपर्ने उल्लेख छ। उक्त परिच्छेदमा सांसदले लिखित प्रश्न सचिवालयमा दर्ता गराउनुपर्ने र प्रधानमन्त्रीले रोस्ट्रममा उभिएर जवाफ दिनुपर्ने कार्यविधि छ। प्रधानमन्त्री शाहले भने पद सम्हाले यता नियमावलीको व्यवस्था अनुसार जेठ असार र साउनमा सांसदका प्रश्नको जवाब दिनुभएको छैन। यही भदौको बैठकमा सभामुख डीपी अर्यालले प्रधानमन्त्री शाहलाई संसदमा आएर सांसदको प्रश्नको जवाब दिन रूलिङ गर्नुभएको थियो। 11 सांसदले प्रधानमन्त्रीलाई सोध्नको लागि प्रश्न दर्ता गराइसकेका छन्। रासुपाका कृष्णहरि बुढाथोकी, समीक्षा बास्कोटा र अमरेश कुमार सिंहले प्रधानमन्त्रीलाई प्रश्न सोध्नुहुनेछ। कांग्रेसका वासना थापा र गीता गुरूङ, एमालेका ऐन बहादुर महर र गणेश सिंह ठगुन्नाले प्रश्न दर्ता गराउनु भएको छ। नेकपाका वर्षमान पुन र प्रमेश हमाल, श्रम संस्कृतिका हर्कराज राई र राप्रपाका खुशबू ओलीले पनि प्रधानमन्त्रीलाई आज प्रश्न गर्ने कार्यतालिका रहेको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सीआईएनसँग बताउनुभयो।
4: प्रधानमन्त्रीज्यूसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम छ, त्यसपछि एउटा वार्षिक प्रतिवेदन पेश हुने कार्यक्रम छ भने ऊर्जा मन्त्रालयसँग सम्बन्धित एउटा सन्धि पेश हुने कार्यक्रम छ। कार्यव्यवस्था परामर्श समितिको बैठकमा कालो चस्मा सभाको बैठकभित्र प्रयोग नगर्ने यदि गर्न परे चाहिँ चिकित्सकको प्रिस्क्रिप्सन आवश्यक पर्ने भन्ने खालको निर्णय गरेको छ कार्यव्यवस्था परामर्श समितिको बैठकले। त्यही सन्दर्भमा चाहिँ सम्मान्य प्रधानमन्त्रीज्यूको आँखा जाँचको प्रतिवेदन चाहिँ प्राप्त भएको हो।
1: यसअघि 17 जेठमा प्रधानमन्त्री शाह संसदको प्रश्नको जवाब दिने भन्दै अचानक संसदको रोस्टममा पुग्नुभयो। त्यतिखेर सांसदको प्रश्नको जवाब दिने क्रममा उहाँले नेपाल भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्ति विवादमा परेको थियो। त्यसयता विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्ति सच्याउन र संसदमा आएर नियमावलीको व्यवस्था अनुसार जवाब दिन माग गर्दै आएका थिए। यसबीचमा सभामुख अर्यालले पनि प्रधानमन्त्री शाहलाई भेटेर संसदमा उपस्थित हुन आग्रह गर्दै आउनु भएको थियो। यसैबीच आजको संसद बैठकमा प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनुहुनेछ। यस अगाडि सभामुखले कालो चस्मा नलगाउन सांसदहरूलाई निर्देशन दिनुभएको थियो र लगाउनै पर्ने अवस्था भए स्वास्थ्य परीक्षणको रिपोर्ट पेश गर्न भन्नुभएको थियो। प्रधानमन्त्रीको सचिवालयले हिजो संघीय संसद सचिवालयमा

0: सार्क मुलुकमा नेपालको प्रसारण सामुदायिक रेडियो प्रसारणका कारण अझै पनि महत्वपूर्ण भएको धारणा उल्लेख गर्नुभयो। एसिया प्रशान्त प्रसारण विकास संस्था एआईबीडीका फिलोमिना महासचिव फिलोमिना प्राक्रमले सामुदायिक रेडियो प्रसारक संघ अकोराप नेपालले नेपालमा एसिया प्रशान्त प्रसारण विकास संस्थाको 24 साधारण सभा तथा एसिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशाला गर्ने नेतृत्व लिएर नेपालका प्रसारकहरू अझै सशक्त भएको उदाहरण प्रस्तुत गरेको पनि जानकारी दिनुभयो। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव गोलाम सरवारले पनि आफ्नो धारणा राख्नुभयो भने अकोराप नेपालका अध्यक्ष गिरीले अकोराबलाई विश्वास गरेर एआईबीडीले सम्मेलन र कार्यशाला गर्नका लागि महत्वपूर्ण जिम्मेवारी दिएकोमा खुशी व्यक्त गर्नुभयो। सार्वजनिक सेवा प्रसारण पीएसबी नेपालका कार्यकारी अध्यक्ष उर्वशी बस्नेतले प्रसारण जगतमा देखिएका चुनौतीको सामना र एकअर्काबीचको संवाद र सहकार्यका लागि पनि एआईबीडीको साधारण सभा तथा कार्यशालाले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
1: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रतिपक्षी दलहरूको अनुपस्थितिबीच हिजो बसेको प्रदेशसभा बैठकमा एमालेका प्रदेश सांसद मुख्यमन्त्री थापाले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो। प्रस्तावको पक्षमा 57 मत परेको छ भने विपक्षमा 0 मत परेको छ। बैठकमा 58 जना सांसदहरूको मात्र उपस्थिति रहेको थियो। बागमती प्रदेशसभामा हाल 104 सदस्य रहेका छन्। यसैबीच डिजिटल स्वास्थ्यमा बागमती प्रदेशले फड्को मारेको छ। बागमती प्रदेशको सरकारी अस्पतालमा उपचारका लागि पुग्ने बिरामीको संख्या कुल सेवा मा कति आए आकस्मिक सेवाको अवस्था अस्पतालमा भर्ना भएका बिरामी प्रयोगशाला परीक्षण र निशुल्क सेवा लिएका लगायतका विवरणहरू डिजिटल प्रणालीबाट हेर्न सकिने अवस्था रहेको छ। प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयले प्रदेशमा ल्याएको बागमती डिजिटल हेल्थ प्रणालीको प्रदेश स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको दैनिक विवरणलाई डिजिटल अभिलेखमा ल्याउने स्वास्थ्य सेवा व्यवस्थापनलाई प्रविधि मैत्री बनाउने प्रयासहरू भएको छ।
0: अझै पनि राजनैतिक प्रसंग। सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता सम्बन्धी 4 वैशाखको फैसला पुनरावलोकन गर्ने आदेश दिएको 3 साता नबित्दै पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फेरि अर्को रिट दायर गर्नुभएको छ। कांग्रेसको 15 महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै देउवाले गत सोमबार र खड्काले मंगलबार हिजो सर्वोच्च अदालतमा निवेदन दिनुभएको हो। देउवा र खड्काले नै करिब 1 महिना अघि दायर गरेको रिटमा गत साउन 21 सुनवाई गर्दै सर्वोच्चले 4 वैशाखको फैसला पुनरावलोकन गर्ने आदेश दिएको थियो। सर्वोच्चले 4 वैशाखमा विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको थियो। त्यही फैसला पुनरावलोकन हुने भइसकेपछि पनि कांग्रेस संस्थापनले 15 महाधिवेशन गर्न लागेको भन्दै देउवा पक्ष सर्वोच्च गएको हो। पूर्व सभापति देउवाले सर्वोच्च अदालतबाट फैसला पुनरावलोकन भइ नसक्दै कांग्रेसको महाधिवेशन प्रक्रिया पनि अघि बढ़ाउँदा विपक्षमा फैसला आए पनि को कार्यान्वयन कठिन हुने जिकिर गर्नुभएको छ। खड्काले कांग्रेसले अबको करिब 9 महिनाभित्र महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक बाध्यता रहेकाले विवादित मुद्दालाई प्राथमिकतामा राखेर निरन्तर सुनवाई गर्नुपर्ने माग गर्नुभएको छ। उहाँको रिटमा महाधिवेशन प्रक्रिया अघि बढ़े विचाराधीन मुद्दाको मूल औचित्य नै समाप्त हुने र पार्टीको आधिकारिकता तथा सांगठनिक संरचनामा अपूरणीय क्षति पुग्ने पनि दावी गरिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा पहिरो बारेमा भ्रम र वास्तविकता
2: माथि टुप्पा भने पानी तर्केर जाने राम्रोसँग बनायो भने चाहिँ त्यो ठाउँहरू चाहिँ सधैँ नै सुरक्षित हुन्छन् भनेर चाहिँ पहिलाका हाम्रा बाजे बराजुहरूले जुन किसिमको प्र्याक्टिस गर्थे नि त्यो चाहिँ ठिक हो जस्तो लाग्छ मलाई चाहिँ।
0: उखुको न्यूनतम समर्थन मूल्य निर्धारणका लागि तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण शुरू। उच्च शिक्षा सुधारका लागि विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
4: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
4: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
4: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
3: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउँ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
5: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
6: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
5: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
6: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
7: क्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। देशभरका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू गरेको जनाएको छ। कृषि विभागले उखु उत्पादन हुने तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण थालेको हो। यो सर्वेक्षणबाट उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण संकलन हुनेछ। विभागले सुनसरी, मोरङ, रौतहट, मौतरी, धनुषा, सर्लाही, सिराहा, नवलपरासी, बर्दिया, कैलाली, कञ्चनपुरमा तथ्याङ्क संकलन गरिएको विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले सीआईएनसँग बताउनुभयो।
9: उखुको चाहिँ न्यूनतम समर्थन मूल्य निर्धारण गर्नको निमित्त कृषि विभागले बाली विकास हेर्ने केन्द्र, बजार विकास हेर्ने केन्द्र सहित हाम्रो टिम बनाएर, विभिन्न 3-4 टिम बनाएर 11 जिल्लामा सकेसम्म छिटो गर्ने हिसाबले आगामी वर्षको, यो वर्षको भुक्तानी अहिलेको मूल्य निर्धारण भएपछि पुष माघमा क्रसिङ हुन्छ, त्यसको लागतको आधारमा गरिन्छ। होइन, कृषकको थलोमै गएर उनीहरूको लाभ लागत हेरिन्छ। कतिपय नयाँ प्लान्टेसन हुन्छ, त्यसले अलिकति लागत डिमान्ड गर्छ र एक वर्ष खुट्टी पनि हुन्छ र त्यसको सहित लागत फरक हुन्छ। यी दुवैलाई हेरेर उनीहरूको खास लागत कति लाग्ने, उनीहरूको ढुवानी कति हुने टेन्टेटिभ, अनि मुनाफा कति पर्सेन्ट राख्ने गरेर अनि त्यसको मूल्य, न्यूनतम समर्थन मूल्य निर्धारण हुन्छ।
0: अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाको खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा संसदीय दलको विधान संशोधन कार्यदलले बनाएको उपसमितिले आजसम्ममा मस्यौदा प्रतिवेदन बुझाउने तयारी गरेको छ। भदौ 3 गते बसेको संसदीय दलको बैठकले मुख्य सचेतक कविन्द्र बुरूलाकोटीको संयोजकत्वमा रासोपा संसदीय दलको विधान संशोधन कार्यदल 2083 गठन गरेको थियो। रासोपा विधानबाट संसदीय दलको नेता पदमुक्त सम्बन्धी व्यवस्था नहट्ने भएको छ। कान्तिपुर दैनिकमा 40 दिनपछि खुल्यो तातोपानी जोड्ने सड़क, रोकिएका कन्टेनर भित्रिँदै शीर्षकमा अनिश तिवारीले सिन्धुपाल्चोकबाट लेख्नुभएको खबर छ। शरद याममा मनास्लु आरोहणको चाप बढ़दै बाटो बनाउन खटिए सात शेर्पा शीर्षकमा सूरज कुंवरले लेख्नुभएको छ। अर्को खबर छापिएको छ, उपकुलपतिहरू नै एकीकृत छाता ऐनको विपक्षमा शीर्षकमा सुदीप कैनीले लेख्नुभएको हो। उपकुलपतिहरू विश्वविद्यालय छाता ऐनको विपक्षमा देखिएका छन्। एउटै प्रकृतिका विश्वविद्यालयहरू एकीकृत ऐनबाट सञ्चालन गर्नुपर्ने माग प्राज्ञिक क्षेत्रबाट हुँदै आएको छ, तर शिक्षा तथा खेलकुद मन्त्रालयले हिजो गरेको छलफलमा 14 विश्वविद्यालयका उपकुलपति सहित निमित्त रजिस्ट्रारहरूले छाता ऐनले विश्वविद्यालयको स्वायत्तता कमजोर बनाउने भन्दै त्यसको विपक्षमा धारणा राखेका हुन्। उच्च स्तरीय शिक्षा आयोगको प्रतिवेदन 2075 विज्ञहरूले ट्रस्टी सहित छाता ऐन र एकीकृत सेवा आयोगको सुझाव सिफारिश गरेका थिए। उपकुलपतिहरू ट्रस्टी मोडलमा सहमत भए पनि अन्य दुई विषयमा भने असहमत देखिएका हुन्।
1: नेपालका गाउँघरमा बिहानको शुरूआत कुखुराको भाले बासेर हुने गर्छ। कुखुरा पालनमा हजारौं परिवारको आय आर्जन जोड़िएको छ, तर करिब 2 खर्ब रूपियाँ बराबरको पोल्ट्री व्यवसाय अहिले लागत वृद्धि, बजार अस्थिरता, रोगको जोखिम र अवैध तस्करीको दबावबाट गुज्रिरहेको छ। गोर्खापत्र दैनिकमा केशवराज पौडेलले लेख्नु भएको छ। त्यस्तै गरी अन्नपूर्ण दैनिकमा ओलीको कार्यशैली र नेतृत्वमाथि गम्भीर प्रश्न शीर्षकमा सुरेन्द्र काफले लेख्नुहुन्छ, एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली र नेतृत्वमाथि गम्भीर प्रश्न उठाउँदै अभिभावक बन्न सुझाएको छ। देशैभरका अगुवा कार्यकर्ताको सुझाव लिएर तयार पारिएको निर्वाचन समीक्षा र पार्टी पुनर्गठन प्रतिवेदनले पार्टी अध्यक्षलाई नै प्रधानमन्त्रीको उम्मेद्वारमा घोषणा गरेर फागुनको 21 निर्वाचनमा जाँदा पार्टी पंक्ति रक्षात्मक अवस्थामा पुगेको निष्कर्ष निकालेको छ। निर्वाचनमा पार्टीको लज्जास्पद पराजयपछि एमाले आफूलाई समीक्षा गर्नुपर्ने र नेतृत्व परिवर्तन गर्नुपर्ने दबाव परेको छ। यसै गरी अध्ययन हुन्छ, निरीक्षणमा मन्त्री आउँछन् तर चल्दैन बीरगंज चिनी कारखाना शीर्षकमा निरज पिठाकोटेले कारोबार दैनिकमा लेख्नु भएको छ। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले 2058 सालमा खारेज गरेको बीरगंज चिनी कारखाना चलाउन धेरै निर्णयहरू पटक पटक भएका छन्, तर 2.5 दशकको अवधिमा भने संचालन हुन सकेको छैन। अब के हुन्छ त्यहाँका स्थानीयले प्रतीक्षा गरिरहेका छन्। ब्याजदर घटाएरै सवारी कर्जा दिन बैंकहरू प्रतिस्पर्धा शीर्षकमा कारोबार दैनिकमै परिवर्तन देवकोटा लेख्नुहुन्छ, कर्जा विस्तार नभएर दबाव खेपिरहेको बैंकहरूले ब्याजदर घटाएर भए पनि सवारी साधनमा कर्जा दिन प्रतिस्पर्धा गरिरहेका छन्। राजधानी काठमाण्डुमा केही दिन अघि नाइमा अटो एक्सपो संचालनमा आएको थियो भने हिजो नाडा अटो शुरू भएको छ। यसरी विभिन्न प्रतिस्पर्धाहरू हुँदा बैंकहरू पनि त्यसमा मुछिएको देखिएको छ। त्यस्तै गरी भारतबाट करिब 25,000 टन चिनी आयात गरिँदै कौशिला कुवरले कारोबार दैनिकमा लेख्नु भएको छ, सरकारले आसन्न चाडपर्वलाई लक्ष्य गरेर भारतबाट करिब 25,000 टन चिनी आयात गर्ने भएको छ। आन्तरिक उत्पादनमा कमी आएको भन्दै भारतले चिनी निर्यात रोकेको छ, तर नेपालको अनुरोधमा 25,000 टन चिनी प्रदान गर्ने भएको छ। उद्योग वाणिज्य र आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले नजिकैले गरेको चाडपर्वलाई चिनीको अभाव हुन नदिनको लागि आन्तरिक र बाह्य दुवै स्रोत परिचालन गर्ने निर्णय भएको जानकारी दिनुभएको छ।
0: अब विदेशको खबर, कोलम्बियामा सामाजिक सञ्जाल दुरूपयोग गरेर बाल बालिकालाई युद्ध र लागोसत तस्करीमा प्रयोग भइरहेको मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाच एचआरडब्ल्यूले जनाएको छ। विद्रोही समूह र लागोसत तस्करीमा संलग्न गिरोहले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई बाल बालिका भर्ती गर्न प्रयोग गरिरहेको एचआरडब्ल्यूले उल्लेख गरेको हो। एचआरडब्ल्यूको 102 पृष्ठ लामो पछिल्लो प्रतिवेदनमा ती बाल बालिकालाई विस्फोटक पदार्थ बोकेका ड्रोनहरू उडाउने जस्ता ज्यान जोखिम मा पार्ने काममा लगाइएको उल्लेख गरिएको छ। एआई प्रविधिको बढ़दो प्रयोगले कलाकारहरूको जीविकोपार्जनमा जोखिम निम्ति आएको भन्दै पूर्ण रूपमा एआई सृजित संगीतमाथि अस्ट्रेलियामा प्रतिबन्ध लगाइएको छ। अस्ट्रेलियाका रेकर्डिङ कम्पनीहरूको प्रतिनिधित्व गर्ने संस्था अस्ट्रेलियन रेकर्ड इण्डस्ट्रीज एसोसिएशन एआरआईएले पूर्ण रूपमा एआईबाट सृजना गरिएका संगीतलाई आफ्ना आधिकारिक चार्टहरूमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। यो संस्थाले देशका प्रमुख रेकर्ड लेभलदेखि साना र स्वतन्त्र निर्माताहरूको समेत प्रतिनिधित्व गर्ने गरेको छ र यसबाट कलाकारहरू र सर्जकहरूलाई केही राहत पुग्ने विश्वास गरिएको छ। र संयुक्त राष्ट्रसंघले गाजामा चंगा ड्रोन र बेलुन उडाइने क्षेत्रबाट त्यहाँका बासिन्दालाई हटाउने इजरायलको धम्कीको आलोचना गर्दै यसलाई अत्यन्त आपत्तिजनक भनेको छ। राष्ट्रसंघको मानव अधिकार कार्यालयका प्रवक्ता रबिना शमदासानीले हिजो जेनेभामा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो।
1: साझा खबरमा अब खेलकुदका खबर, न्यूजील्याण्डका अलराउण्डर जिमी निसम पुनः जनकपुर बोल्ट्समा फर्किएका छन्। उहाँले 2 वर्ष अघि नेपाल प्रिमियर लीगमा जनकपुरलाई पहिलो सिजन च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो। जनकपुरले हिजो आफ्नो सोशल प्लेटफर्म मार्फत 35 वर्षे निसमलाई यो सिजन पुनः अनुबन्ध गरेको जानकारी दिएको छ। यसैबीच एसीसी प्रिमियर कपको तयारी खेलिरहेको अभ्यास खेलमा नेपालले मलेसियालाई डकवर्थ लुइस पद्धतिमा 9 विकेटले हराएको छ। ओपनर आसिफ शेखको शतक र अर्जुन कुमालको अर्धशतक सहित ओपनिङमा जोडीले शानदारसँग दोहोरो शतकीय साझेदारीमा नेपालको प्रभावलाई प्रभावशाली बनाउन सफल भयो।

0: वर्ष मुनिको एसिया कप र आईसीसी महिला 19 वर्ष मुनिको विश्वकपका लागि 28 सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ। एसीसी महिला U19 एसिया कप मलेसियामा वर्ष 2026 भित्र हुने तालिका रहेको छ र आईसीसी महिला U19 विश्वकप जनवरीमा नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्दैछन्।
1: पहिरो बारेका भ्रम र वास्तविकता कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। CIN को साझा खबर सुन्दै गर्नुहोला।

0: दिस होम डिश होम खुशीको कनेक्शन सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: साझा खबरमा अब पहिरोका बारेमा भ्रम र वास्तविकता. साथी सुशीला श्रेष्ठले समाजमा चलिरहेका विभिन्न भ्रम र वास्तविकताका बारेमा भूगर्भविद मनिता तिमलसेनासँग छलफल गर्नु भएको छ.
2: पहिलो प्रश्न, पहिरो बर्खा याममा मात्रै जान्छ?
3: गलत. पहिरोका प्रकार हुन्छन्, सधैँ पानीले मात्र यसलाई निम्त्याउँछ भन्नु चाहिँ गलत बुझाइ हो भन्ने चाहिँ मेरो भनाइ छ.
2: पहिरो रोक्न रुख रोक्नु पर्छ,
3: सही भन्छु होइन? जस्तो रुखले चाहिँ माटोहरूलाई चाहिँ जकडेर राख्छ र बग्न दिँदैन, त्यही भएर रुख रोप्नुपर्छ. तर सधैँ यसले मात्रै काम गर्छ भन्नु पनि ठिक होइन.
2: एकपटक पहिरो गएको ठाउँमा फेरि पहिरो जाँदैन?
3: गलत, जान सक्छ.
2: पहिरो रोक्न ढुङ्गा माटोको पर्खाल लगाउँदा सुरक्षित हुन्छ?
3: सही भन्छु होइन, तर सधैँ पर्खाल चाहिन्छ, तर ढुङ्गा माटो मात्रैले अपुग हुन सक्छ. पर्खाल चाहिँ अब तारजालीको पर्खाल हुन सक्छ होइन, सिमेन्टीको टेवा पर्खाल हुन्छ, अथवा कंक्रिटको पर्खाल हुन सक्छ. पर्खाल चाहिँ ले काम गर्छ.
2: राति पहिरोको जोखिम बढी हुन्छ?
3: सही, किनभने हामीले आकलन गर्न सक्दैनौ होइन, आफ्नो वरिपरिको वस्तुस्थिति चाहिँ आकलन गर्न नसक्ने भए भएर चाहिँ अँध्यारोले गर्दाखेरि चाहिँ बढी जोखिम चाहिँ राति हुन्छ.
2: प्रश्न नम्बर छ, पहिरोको मुख्य कारण धेरै पानी पर्नु मात्रै हो?
3: गलत. यसका विभिन्न कारणहरू हुन सक्छन्, तर दुईटै पाटो रहन्छ. कहिलेकाहीँ चाहिँ पाँच मिनटको एकदमै घनघोर वर्षाले पनि पहिरो निम्त्याउन सक्छ, र कहिलेकाहीँ चाहिँ थोर थोरै वर्षा तर लामो अन्तरालको वर्षा, जस्तो पाँच छ दिन चाहिँ बर्खे झरी भन्छौँ नि हामी, भदौरे झरी भने त्यस्तो खालको झरी लायो भने पनि त्यसले पनि निम्त्याउन सक्छ.
2: पहिरो गएको ठाउँमा तुरुन्तै फर्किनु हुँदैन?
3: सही, किनभने त्यसका अरू पाटाहरू पनि हुन सक्छन्, त्यो अझै बग्न सक्छ होइन, माथिबाट अरू थोक पनि आउन सक्छन्, त्यही भएर तुरुन्तै चाहिँ फर्किनु हुँदैन. केही समय हेरेर त्यो एक दुई दिन त्यसलाई राम्रोसँग चाहिँ निहालेर मात्रै त्यहाँनिर फर्किनुपर्छ.
2: घर बलियो भए पहिरोको जोखिम हुँदैन?
3: गलत, किनभने पहिरो भनेको धेरै तलबाट पनि जान सक्छ होइन, पहिरोलाई माथिबाट पनि थिच्न सक्छ. घर थिचेका उदाहरणहरू कति छन्, कति घर चिप्लेका उदाहरण पनि कति, त्यही भएर घर बलियो बनाएर मात्रै चाहिँ पहिरोले ऊ गर्दैन भन्ने चाहिँ जोखिम घटाउँछ भन्ने चाहिँ होइन.
2: भिरमा घर बनाउँदा पुराना पुस्ताले घर बनाएको ठाउँ भएकाले सधैँ सुरक्षित हुन्छ?
3: यो चाहिँ मलाई सही लाग्छ, किनभने पहिलेदेखि पनि हजुरले पुरानो हाम्रो प्रचलनका घरहरू हेर्नुभयो भने हामी माथि टुप्पामा बस्ने र तल बेसीमा चाहिँ खेतीपाती गर्ने कामहरू गर्छौँ, तर अहिले यो उल्टो हुँदैछ, हामी तलतिर सर्दैछौँ र माथिल्लो भूभागहरूलाई चाहिँ छोडिरहेकोहरू चाहिँ देखिन्छ. त्यो कारण के भन्दाखेरि तल जति तल गयो त्यति चाहिँ पानीहरू जस्तो खोलाले चाहिँ कटान गर्ने, खोलाबाट चाहिँ जोखिम हुने भए भएर चाहिँ खोलाको छेउहरू चाहिँ जहिले पनि खेतीको लागि प्रयोग हुन्थ्यो, त्यो बर्खाको याममा चाहिँ सुरक्षित नै हुन्थ्यो. केही भयो भने पनि मान्छेको जनधनको क्षति चाहिँ हुँदैन थियो भन्ने, जनको क्षति हुँदैन थियो भनेर हो. र
4: यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक.
1: आज प्रतिनिधि सभामा प्रधानमन्त्री र सांसदहरूबीच प्रश्नोत्तर. 11 सांसदले सवाल राख्ने, उखुको न्यूनतम समर्थन मूल्य निर्धारणका लागि 11 जिल्लामा स्थलगत सर्वेक्षण शुरू.
4: उच्च शिक्षा सुधारका लागि विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल. बागमतीमा एमाले नेकपा र राप्रपा बीच सरकार गठन तथा संचालन समझदारी. रासोपा विधानबाट संसदीय दलको नेता पदमुक्त सम्बन्धी व्यवस्था नहट्ने.
1: स्थानीय सरकार आर्थिक स्रोतमा अझै कमजोर. संचार माध्यमले सार्वजनिक हित केन्द्रमा राख्नुपर्ने संचार मन्त्रीको जोड. डिजिटल स्वास्थ्यमा बागमती अब्बल.
4: स्थानीय सरकार आर्थिक स्रोतमा अझै कमजोर. संचार माध्यमले सार्वजनिक हितका बारेमा सरोकार राख्ने बारेमा संवाद. गाजामा चंगा, ड्रोन र

0: उडाउने क्षेत्रबाट बासिन्दालाई हटाउने इजरायलको धम्कीको आलोचना, कोलम्बियामा बाल बालिकालाई युद्धमा धकेल्न सामाजिक सञ्जालको दुरूपयोग,
1: र जनकपुर बोल्ट्ससँगै बोल्ट्समा निशमको पुनरागमन, मलेसिया विरूद्धको अभ्यास खेलमा आसिफ र अर्जुनको प्रभाव, सोनीको कप्तानीमा 19 वर्ष मुनिको नेपाली टोली घोषणा।
0: साझा खबरको अन्तिममा कार्टुन हामीले आशिष खनाल मार्सापले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ प्रधानमन्त्री लगायतका केही सांसदहरूले पछिल्लो समयमा लगाइरहेको कालो चस्मा र कालो चस्मा नलगाएर संसदमा उपस्थित हुनको लागि सभामुखले दिएको निर्देशन। यद्यपि कुनै स्वास्थ्य समस्या भएमा त्यसबारेमा खुलाउन पनि भनिएको छ र त्यस खालको अभ्यास शुरू भइसकेको छ। एउटा बन्द कोठा छ जहाँ एकजना चिकित्सक जस्ता देखिने व्यक्ति अगाडिपट्टि छन् भने प्रधानमन्त्री बालेन जस्ता देखिने व्यक्ति कुर्सीमा बसिरहेको राखेका छन्। माथिपट्टि समृद्धि लेखिएको छ, मूल्य वृद्धि लेखिएको छ, ड त्र ट न म स छुट्टा छुट्टै लेखिएको छ। आँखा जाँच गर्न गएको जस्तो देखिन्छ र त्यहाँ रहेका चिकित्सक जस्ता देखिने व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, जटिल समस्या पदमा रहन्जेल तपाईँले यो लगाउनै पर्छ।
1: हवस् त, प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र दीपक आचार्य विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

नमस्कार। देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएन को प्रस्तुति कार्यक्रम पोषण सम्वादमा यहाँहरूलाई हार्दिक स्वागत छ। कार्यक्रम पोषण सम्वाद सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन का साथै विभिन्न सामुदायिक रेडियोहरूबाट पनि तपाईले सुन्न सक्नुहुन्छ। हामीलाई सीआईएन को सामाजिक सञ्जालबाट पनि तपाईले सुन्न सक्नुहुन्छ। कार्यक्रम पोषण सम्वादको आजको विशेष भागमा हामी भदौ 8 र 9 गते एसिया प्रशान्त प्रसारण विकास संस्थाको 24 साधारण सभा तथा एसिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशाला अन्तर्गत भएको बाल पोषण सुधारमा मीडियाको भूमिकाको विषयमा भएको छलफलको सार संक्षेप र त्यससँग र पोषण संचारसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्नेछौ। आजको कार्यक्रम हामीले स्थलगत रूपमा तयार पारेका छौं। काठमाडौँमा

जानेछ यो समय रहने छैन सधैँभरि, बिहानीले नयाँ सन्देश ल्याउँछ हामी माझ उसै गरी। हाते मालो गर्दै गरौं सुनौलो वंश परिवेश, कहिल्यै कहीँ हार नमान्ने नेपाल मेरो देश। कृत्रिम भन या प्राकृतिक विपत्तिमा डगमगाउन्नौ कहिल्यै पनि, पर्दाखेरि एक भएर अघि बढ्छौं जहिले पनि। त्यसैले त विपत्तिले हार मान्छ यहाँ, मेरो देश नेपाल छ जहाँ, मेरो देश नेपाल छ जहाँ।

0: एलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं, एउटा फेरि पनि नयाँ खण्ड लिखन हजुरको माझमा अध्ययन गर्नको निम्ति। र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ। अब आउनुहोस्, हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाइ, हाम्रो यो निरन्तर भजन संग्रहको अध्ययनमा चाहिँ एउटा कुरा बारम्बार आइरहेको छ। लेखकले लगभग प्रत्येक खण्डमा चाहिँ परमेश्वरको व्यवस्था, आज्ञा, विधि, आदेश, वचन र साक्षीहरूको उल्लेख गरेका छन्। यसले देखाउँछ कि परमेश्वरको वचन उनको जीवनको केन्द्र थियो।
2: हो नि त भाइ, आजको अध्ययनमा हामी यही कुरा थाहा गर्नेछौ। भजन 119 सिकाउँछ कि साँचो आनन्द परमेश्वरको वचन अनुसार जीवन बिताउँदा प्राप्त हुन्छ। परमेश्वरको वचन केवल पढ्ने पुस्तक होइन, यो हाम्रो जीवनलाई डोर्याउने मार्गदर्शक पनि हो। त्यसैले लेखकले परमेश्वरको वचनलाई आफ्नो आनन्द, सल्लाह, आशा र बलको स्रोतको रूपमा मानेका छन्।
1: हजुर, साँच्चै हो नि दाई। र अर्को कुरा भनेको, भजन संग्रह 119 हामीलाई एक आनन्दको कुरा बताउँछ। त्यो के हो भने परमेश्वरको वचन नै हाम्रो बल हो।
2: तपाईँले बडो आनन्दको कुरा बताउनु भयो भाइ। यो भजनले हामीलाई जसरी अन्धकारमा बत्तीले बाटो देखाउँछ, त्यसरी नै परमेश्वरको वचनले सत्य र असत्य छुट्याउन, सही निर्णय गर्न र उहाँको इच्छा अनुसार जीवन बिताउन मदद गर्छ। यो एक स्तुति प्रशंसाको भजनको रूपमा पनि हामीले आज देख्नेछौ।
1: त्यसो भए दाई, भजन संग्रह 119 हामीलाई परमेश्वरको वचनलाई जीवनको सर्वोच्च अधिकार मान्ने, त्यस अनुसार हिँड्न आह्वान चाहिँ गर्नेछ।
2: अवश्य पनि भाइ। त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई चुनौती दिन्छ कि परमेश्वरको वचन हाम्रो दैनिक जीवनको मार्गदर्शक बनेको छ। यदि हामी उहाँको वचनमा स्थिर रह्यौं भने उहाँले हामीलाई सत्यको बाटोमा डोर्याउनुहुनेछ। यही कुरालाई ध्यानमा राख्दै आउनुहोस्, हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: आज हामी बाइबल अध्ययन भजन संग्रह 119 अध्यायबाट देख्न गइरहेका छौ। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ परमेश्वरको वचनको स्तुति प्रशंसा। अहिले हामी भजनमा साथै बाइबलमा सबभन्दा लामो अध्यायमा आएका छौ। यससँग 176 पदहरू छन्। यो परमेश्वरको वचनको स्तुति प्रशंसा हो। विश्वासीहरूको नातामा हामीले परमेश्वरको वचनमा जोड़ दिन आवश्यक छ। हाम्रा दिनहरूमा कार्यक्रमहरू, योजनाहरू, विधि विधान र धार्मिक रीति र चर्च क्रियाकलापहरूमा धेरै नै जोड़ र प्राथमिकता दिन्छन्। हाम्रा जोड़हरू मित्र परमेश्वरको वचनमा हुनुपर्छ, किनभने त्यही नै कुरामा उहाँले हामीलाई आशिष दिन प्रतिज्ञा गर्नुभएको छ। उहाँले कहिले पनि मलाई वा मेरो सेविकाईलाई वा कुनै अन्य सेविकाईलाई कहिले पनि आशिष दिने प्रतिज्ञा दिएको छैन, तर उहाँले आफ्नो वचनको आशिष दिनलाई प्रतिज्ञा गर्नुभएको छ। मित्र, यो भजनको मिलाएर राख्ने कुरा यानि प्रबन्ध एरेन्जमेन्ट अति नै चाखलाग्दो छ। यो अति नै होसियार साथ लेखिएको छ। मित्र, प्रत्येक 8 पदहरूमा हेब्रू वर्णमालाको अक्षरमा आरम्भ हुन्छ। हेब्रू वर्णमालामा 22 अक्षरहरू हुन्छन्। अर्को शब्दमा हेब्रू वर्णमालाको प्रत्येक अक्षरको लागि 8 पदहरू छन्। ती हेब्रू वर्णमाला शब्दहरू यस प्रकार छन्: अलेफ, बेत, गिमेल इत्यादि, जुनले हामीलाई यो भजनमा 176 पदहरू दिन्छ। त्यहाँ बाइबल विद्यार्थीहरू छन् जो विचार गर्दछन् कि संख्याहरू अति नै महत्वपूर्ण छ। म यस विषय पोइन्टको बारेमा अरू कुरा बताउन चाहन्न, तर यो कुरा चाखलाग्दो पाउँदछु कि 8 चाहिँ यो भजनमा कुञ्जी संख्या हो, किनभने हेब्रू वर्णमालाको प्रत्येक अक्षर अन्तर्गत 8 पदहरू छन्। शास्त्रमा आठ संख्या पुनरुत्थानको संख्याको देखिन्छ। आठौं दिनमा हाम्रा प्रभु मृत्युबाट पुनरुत्थान हुनुभयो। उहाँ सातौं दिन यानि विश्राम दिनमा मर्नुभयो अनि आठौं दिन हप्ताको पहिलो दिनमा पुनः ब्यौती उठ्नुभयो। धेरै मानिसहरू सोच्दछन् कि परमेश्वर इसरायलसँग व्यवहार गर्ने काम खत्तम गर्नुभयो, तर मित्र तिनीहरूसँग व्यवहार गर्ने काम पूरा गर्नुभएको छैन। पाउलले त्यो कुरा रोमी 11:15 स्पष्ट पारे, किनकि तिनीहरू पन्छिएकामा संसारको मिलाप हुन्छ भने त तिनीहरू स्वीकार भएकामा मरेकोबाट जिउन पाउन भन्दा अरू के होला। निश्चय नै परमेश्वर तिनीहरूसँग व्यवहार गर्ने काम खत्तम गर्नुभएको छैन, पूरा गर्नुभएको छैन। जसरी प्रभु येशु मृत्युबाट ब्यौती उठ्नुभयो, यी मानिसहरू हजार वर्षीय राज्य युगमा राष्ट्रको रूपमा पुनस्थापन गरिनेछन् अनि अति नै विशेष तरिकामा राष्ट्रलाई उद्धार गर्नुहुनेछ। ओ हजारौं मानिसहरू उद्धार पाउनलाई बाँकी नै छ। धेरै मानिसहरू अति नै हर्षित हुन्छन् जब तिनीहरू आज इसरायलको देशमा जान्छन्, यो सोच्दै कि तिनीहरू अगमबाड़ीको परिपूर्णताको देखिरहेका छन्। जबकि यो सत्य हो कि केही यहुदीहरू इसरायलको मुलुकमा फर्केर आइरहेका छन्, तर मित्र यो शास्त्रको पूर्णता होइन, किनभने तिनीहरू अविश्वासमा फर्किरहेका छन्, तिनीहरू परमेश्वर कहाँ फर्किरहेका छैनन्। मैले केही वर्ष पहिले इसरायलमा विभिन्न देशबाट फर्किआउने यहुदीहरूको बारेमा पढ़िरहेको थिएँ, जो इसरायलमा धर्मको पालनको कमी र नास्तिकवाद देखेर अचम्बित भएथे, छक्कै परेथे। यो सत्य हो कि यरूसलेममा तपाईं र मेरो ठाउँहरूमा जस्तो परमेश्वर कहाँ मानिसहरू आइरहेका छैनन्, तर जब परमेश्वरले आफ्नो अगमबाड़ीको पूरा गर्नुहुन्छ उहाँले यहुदीहरूलाई आफ्ना मुलुकमा ल्याउनुहुनेछ र यो राष्ट्रको पुनरुत्थान हुनेछ, यानि मृत्युबाट जीवन। अनि मित्र यदि तपाईँले मृत्युबाट जीवन पाउनुहुन्छ भने, यदि तपाईँले अनन्त जीवनको पाउनुहुन्छ भने यो परमेश्वरको वचनद्वारा आउनेछ। पहिलो पत्रुस 1:23 भनिएको छ, परमेश्वरको जीवित र नित्य रहने वचनद्वारा विनाशी होइन

सत्यता छ। त्यो मानिस धन्यको हो जो खराब काममा हिँड्दैन, खडा हुँदैन, बस्दैन, तर निरन्तर हिँडिरहन्छ, मतलब आत्मामा हिँडिरहन्छ। भनिएको छ तिनीहरू धन्यका हुन् जसले उहाँका साक्षी वचन पालन गर्दछन्, जसले उहाँलाई पूरा हृदयले खोज्दछन्। मित्र, के आज हामी यस वर्गको मानिसमा पर्दछौ? यसपछि हिब्रू वर्णमालाको वेद शब्द अन्तर्गतका पदहरू हेर्नेछौं। पद नौमा भनिएको छ, 119 अध्याय पद नौमा, जवान मानिसले आफ्नो चालचलन कसरी शुद्ध राख्न सक्ला? तपाईको वचनमा ध्यान दिएर नै हो, तपाईको वचनमा ध्यान दिएर नै हो। आज हरेक जवान मानिसहरूले सिक्नुपर्ने कुरा परमेश्वरको वचन हो। परमेश्वरको वचनले नै तिनीहरूलाई पापबाट अलग राख्न सक्छ। 11 पदमा भनिएको छ, तपाईको विरूद्धमा पाप नगरौं भनेर तपाईको वचन मैले मेरो हृदयमा राखेको छु। धेरै मानिसहरू विश्वास गर्दछन् कि यो पदको अर्थ यो मात्र हो, शास्त्रहरूको कण्ठस्थ गर्नुपर्छ, मुखस्थ गर्नुपर्छ। म सोच्दछु कि शास्त्रहरूको परमेश्वरको वचनको मुखस्थ गर्नु, कण्ठस्थ गर्नु अति नै अद्भुत कुरा हो। अनि मैले अविश्वासीहरूले पनि स्वयं पदहरूको मुखस्थ गरेको, कण्ठ गरेको देखेको छु, सुनेको छु। अमित, जब भजनकारले लेखे तपाईको वचन मैले मेरो हृदयमा राखेको छु, मलाई लाग्छ उसको तात्पर्य हो म यसको आज्ञा पालन गर्छु। त्यो चाहिँ महत्वपूर्ण कुरा हो। धेरै पदहरूको मुखस्थ गर्नु, कण्ठ गर्नु अति नै अद्भुत सुन्दर कुरा हो। म यसको आलोचना गरिरहेको छुइन, यसको खिलाफमा म छुइन। म शास्त्रको मुखस्थ गर्ने काममा, कण्ठ गर्ने कामको पक्षमा छु। तर हामीले परमेश्वरको वचनको पालन गर्नुपर्छ, त्यो चाहिँ सबभन्दा महत्वपूर्ण कुरा हो। त्यो नै वचनकारको तात्पर्य हो जब उसले भने तपाईको वचन मैले मेरो हृदयमा राखेको छु। त्यसपछि हिब्रू वर्णमालाको गिमेल शब्द अन्तर्गत पर्ने पदहरूको देख्नेछौ। 18 पदमा भनिएको छ, मेरा आँखा खोलिदिनुहोस् र म तपाईको व्यवस्थाबाट उदेकका कुरा देख्न सकू। ओ, कस्तो अभिलाषको प्रार्थना छ। यसपछि हिब्रू वर्णमालाको दोलत शब्द अन्तर्गत पर्ने पदहरू हेर्नेछौ। दालत खण्डमा हामी हेर्नेछौ, पद 25 भनिएको छ, मेरो जीव धुलोमा टाँसिएको छ, तपाईको वचनले मलाई जीवित राख्नुहोस्। आज मनोवृत्ति वा स्थिति तलतिर खिचिनु हो। हरेक कुराले हामीलाई तलतिर खिच्दछ। टीभी, जुन परमेश्वरको निम्ति प्रयोग गर्न सकिने महान अद्भुत साधन हो, त्यसले हामीलाई तलतिर खिच्न भन्दा अरू केही गर्दैन। हरेक कुरा त्यसतिर लाग्दछ, झुकाउ हुँदछ। मेरो जीव धुलोमा टाँसिएको छ, हामी त्यस दिशामा गुरुत्व आकर्षण गरिन्दछौ। हामी खाली हाम्रो शरीर मात्र तलतिर भैतिर लड्दैन, हाम्रा आत्मा पनि संसारमा तलतिर खिचिन्छ। हामी कसरी यसमाथि विजय हुने भन्दा, तपाईको वचनले मलाई जीवित पार्नुहोस्, उहाँको वचनले। त्यसकारण त मसँग यो हप्ताको 5 दिन आधी घण्टाको बाइबल अध्ययन कार्यक्रम छ, जो निरन्तर पूरा नेपाल, भारत र अन्य देशमा गइरहेको छ, जहाँ जहाँ हाम्रा नेपालीहरू बसोबास गरेका छन्। अनि यदि मानिसहरू निरन्तर यो बाइबल अध्ययन कार्यक्रममा बनिरहे, बसिरहे, यसले तिनीहरूलाई धेरै पापबाट अलग राख्नेछ। वचनले हामीलाई जीवित राख्दछ मित्र, र हामीलाई माथि उठाउँछ। त्यसपछि हामी हिब्रू वर्णमालाको अर्को शब्द हेत अन्तर्गत पर्ने पदहरूबाट देख्नेछौ। यो हेत खण्डमा हामी पढ्छौ, पद 33 भनिएको छ, हे परमप्रभु, मलाई तपाईका नियमको मार्ग सिकाउनुहोस् र अन्त समयमा त्यो पालन गर्नेछु। यसपछि हामी देख्नेछौ हिब्रू वर्णमालाको बाप शब्द अन्तर्गत पर्ने पदहरूको 41 पदमा भनिएको छ, हे परमप्रभु, तपाईका करुणा, तपाईले दिनुभएको उद्धार पनि म कहाँ आओस्। परमेश्वरको कृपा हामी कहाँ लगिएको छ र हामी कहाँ

हुने पाइप सही परमेश्वरको वचन हो। त्यसकारण भजनकार भन्छन् 47 पदमा, औ मैले प्रेम गरेको तपाईँका आज्ञाहरूमा म आनन्दित हुनेछु। मित्र, के यसले तपाईँ परमेश्वरको वचन पढ्न आनन्द हर्ष दिन्छ? के तपाईँ बाइबलको प्रेम गर्नुहुन्छ? यदि तपाईँ परमेश्वरको वचनको प्रेम गर्नुहुन्न भने तपाईँ परमेश्वरसँग विन्ती प्रार्थना गर्नुहोस् कि यसको लागि तपाईँलाई प्रेम दिइयोस्। मैले सालौं पहिले त्यस्तो विन्ती गरे र गरिरहेको छु। मैले प्रार्थना गरे, प्रभु तपाईँको वचनको लागि मलाई प्रेम दिनुहोस्। म परमेश्वरको वचन अध्ययन गर्ने, पढ्ने, सुन्ने परिवारमा जन्मेको, हुर्केको, बढेको थिइन। वास्तवमा म त अनपढ, वचन कहिल्यै नसुनेको अन्य जाति परिवारमा हुर्के बढेको थिए। र जब मैले प्रभुलाई पाए, पहिले त वचन पढ्न अध्ययन गर्न त्यति मन लाग्दैन थियो। त्यस समयमा मैले त्यसरी नै प्रार्थना गरे र त्यस वचन अध्ययनमा पढाइमा रुचि लिने बन्न निकै समय लाग्यो। तर जब मैले यसको स्वाद थाहा पाए, यो मेरो मुखमा र हृदयमा मभन्दा गुलियो मिठो भयो। अनि वचन हरेक मुखमा र हृदयमा त्यस किसिमको कुरा हो। त्यसपछि हिब्रू वर्णमालाको शब्द जैन अन्तर्गतका पदहरू हेर्नेछौ। 49 पदमा भनिएको छ, तपाईँको दासको निम्ति आफ्नो वचन सम्झनुहोस् जसमा तपाईँले मलाई आशा गर्ने तुल्याउनु भएको छ। अर्को शब्दमा तपाईँको प्रतिज्ञा मलाई पूरा गरिदिनुहोस् जुनमाथि मलाई आशा गर्न तपाईँले लगाउनु भएको छ। त्यसपछि हिब्रू वर्णमाला हेत शब्द अन्तर्गत पर्ने पद हेर्नेछौ। 57 पदमा भनिएको छ, पद 57मा, परम प्रभु मेरा भाग हुनुहुन्छ, तपाईँका वचनहरू पालन गर्छु भनी मैले भनिएको छु। मित्र, परम प्रभु हाम्रो पनि भाग हुनुहुने कुरा कति सुन्दर छ। 62 पदमा भनिएको छ, तपाईँका धार्मिक इन्साफको कारण आधा रातमा तपाईँमा धन्यवाद चढ़ाउन म उठ्नेछु। मित्र, उहाँको वचनको निम्ति मध्य रातमा तपाईँले कहिले परमेश्वरलाई धन्यवाद दिनुभएको छ? मित्र, आज राति उठ्नुहोस् र त्यो गर्नुहोस्। मित्र, त्यसपछि तेत शब्द अन्तर्गतका पदहरू हेर्नेछौ। पद 69 र 70मा भनिएको छ, अहंकारीहरूले मेरो विरूद्धमा झूठो कुरा कथेका छन्, मेरा पूरा हृदयले म तपाईँका आदेशहरू पालन गर्नेछु। तिनीहरूको हृदय बोसो जस्तो बाक्लो भएको छ, तर म त तपाईँका व्यवस्थामा प्रसन्न छु। बाइबलका आलोचकहरू निरन्तर सीमित आहार लिन आवश्यक छ, नत्र तिनीहरू हृदय रोगले मर्न सक्छन्। तिनीहरूको हृदयमा मुटुमा बोसो धेरै लागेर हामी परमेश्वरको वचनको निकटतामा रहन आवश्यक छ। यो हृदय कष्टको लागि ताजुब लाग्ने कुरा हो। त्यसपछि अर्को हिब्रू वर्णमालाको शब्द योद अन्तर्गतका पद देख्नेछौ। 73 पदमा भनिएको छ, तपाईँको हातले मलाई बनाएको रचेको छ। परमेश्वरले हामीलाई बनाउनु भयो, उहाँले हामीलाई कुन कुराको आवश्यक छ त्यसको ठिक ठिक रूपमा जान्नुहुन्छ। हाम्रो एक आधारभूत आवश्यकता हो उहाँको वचन, र त्यसैकै बारेमा यहाँ भजनका बोलिरहेका छन्। म निश्चित रूपमा यो कुरा जान्दछु कि तपाईँले आफैलाई उहाँ कहाँ र उहाँको वचन कहाँ लिन आवश्यक छ। उहाँले तपाईँलाई बनाउनुभयो र तपाईँको निम्ति कुन कुरा चाहिँ असल हो सो उहाँ जान्नुहुन्छ। त्यसपछि हामी हिब्रू वर्णमालाको अर्को शब्द काफ अन्तर्गतका पदबाट देख्नेछौ। तर यो भजनले खेदो सतावट गरिएका तर नत्यागिएका व्यक्तिको बारेमा बोल्छ। 83 पदमा भनिएको छ, 83मा, किनकि धुवामा रहेको छालाको भाँडा जस्तै म भएको छु, तापनि तपाईँका नियमहरू मैले बिर्सिएको छैन। अमित्र, यस पदमा उल्लेखित धुवामा रहेको छालाको भाँडाले मध्य हाल्ने छालाको संकेत गर्दछ, जुन माथि आगोमा झुण्डाइन्छ र जुन कालो र चिराचिरा हुँदछ धुवाले गर्दाखेरि। ओ मित्र, कठोर तीव्र यातना कष्ट सहने व्यक्तिको यो कस्तो तस्वीर छ। तर उसलाई त्यागिएन
किनभने परमेश्वरको वचन उसको सहारा उसको टेक थियो। यसपछि लामेद अन्तर्गत पर्ने पदको देख्छौ, पद 89 यस प्रकार लेखिएको छ, हे परमप्रभु तपाईँको वचन सदा सर्वदा स्वर्गमा स्थिर रहेको छ। मैले यस पदबाट धेरै पल्ट प्रचार गरेको छु। भनिएको छ, हे परमप्रभु तपाईँको वचन सदा सर्वदा स्वर्गमा स्थिर रहेको छ। उहाँको वचन स्वर्गमा छ, त्यहाँ नै वचनको खास अरिजिनल प्रतिलिपि छ, कपी छ। म त्यस प्रतिलिपिको पूर्ण मौखिक प्रेरणामा विश्वास गर्छु र अहिले मेरा हातहरूमा त्यसको असल प्रतिलिपि छ। वास्तवमा यो स्वर्गमा स्थिर रहेको छ। त्यसपछि मेम अन्तर्गत शब्दबाट देख्न गइरहेका छौं। 97 पदमा भनिएको छ, आहा तपाईँको व्यवस्थालाई म कस्तो प्रेम गर्दछु, दिनभरि मेरो ध्यान त्यसैमा रहन्छ। भजनकार परमेश्वरको वचनमा ध्यान मनन गर्थे किनभने उसले यसको प्रेम गर्थे। अनि 99 भनिएको छ, मेरा सबै गुरूभन्दा मेरो समझ ज्यादा छ किनकि मेरो ध्यान तपाईँका साक्षी वचनमा छ। मित्र, ती नम्र विश्वासीहरू जो ख्रिष्टको पाउमा बस्छन् तिनीहरू पीएचडी डीडी डिग्री हुने मानिसहरूभन्दा वचनमा धेरै कुशल हुन्छन्। त्यसपछि नुन अन्तर्गतको पद देख्छौ। सायद यहाँ भएको पद तपाईँले आफ्ना सारा जीवनमा या धेरै पल्ट सुन्नुभएको होला। 105 पदमा भनिएको छ, तपाईँको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो छ। हामी हरेक परमेश्वरको वचन व्यक्तिगत रूपमा र व्यवहारिक रूपमा र आदतको रूपमा प्रयोग गर्नुपर्छ। जब हामी यो अन्धकारको विश्वमा भएर यात्रा गरिरहेका हुन्छौ, त्यसपछि हिब्रू वर्णमालाको साख्यम शब्द अन्तर्गतबाट देख्छौ। यस खण्डबाट पनि म खालि एउटा पद मात्र टिप्नेछु। 113 भनिएको छ, दोहोरो मन भएका मानिसहरूलाई म घृणा गर्दछु तर तपाईँको व्यवस्थासित म प्रेम राख्दछु। तपाईँ कति समय अखबार पत्र पत्रिका अन्य उपन्यासका पुस्तकहरू बाइबल पढाइमा तपाईँले बिताउनुहुने समयको तुलनामा धेरै समय बिताउनुहुन्छ। परमेश्वर भजनकारद्वारा भनिरहनु भएको छ, उहाँले व्यर्थका विचारहरू घृणा गर्नुहुन्छ। यदि तपाईँले परमेश्वरको वचनमा समय बिताउनुहुन्छ भने त्यो दिन आउनेछ तपाईँ त्यस्ता मोज मजाका कुराहरूमा रूचि लिनुहुने छैन। यसपछि ऐन शब्द अन्तर्गतका पदबाट देख्छौ। पद 126 भनिएको छ, परमप्रभुले काम गर्नुहुने बेला भएको छ किनकि तिनीहरूले तपाईँको व्यवस्था भंग गरेका छन्। आज हाम्रो निम्ति प्रार्थना गर्ने असल प्रार्थना हो। म यो प्रार्थनाको प्रार्थना गर्छु, प्रभु संसारले तपाईँलाई बिर्सेका छन् र संसारले तपाईँको वचनका बिर्सेका छन्। आज यसलाई अरू कहाँ बाहिर लान सहायता गर्नुहोस् र तपाईँको वचनको संसारलाई सचेत बनाउन सकौं।

0: जबकि म पनि त्यस वर्गको मानिस भएकोले गर्दा, निर्बोध व्यक्ति भएकोले गर्दा म परमेश्वरको वचनको जान्न चाहन्छु। त्यसपछि साथे अन्तर्गतको पदबाट देख्छौ। पद 137 भनिएको छ, हे परमप्रभु, तपाईँ धार्मिक हुनुहुन्छ र तपाईँको न्याय वचनहरू ठिक ठिक छन्। हे परमप्रभु, तपाईँ धार्मिक हुनुहुन्छ, हामी त्यसको सत्यतामा आश्रित हुन सक्छौ। जब हामी हाम्रा कष्टहरू र संकष्टहरूको लागि कारणहरू देख्दैनौ मित्र, हामी यस निश्चित तथ्यमा पूर्ण आत्मविश्वासी बन्न सक्छौ कि परमेश्वर धर्मी हुनुहुन्छ र हामीसँग उहाँको व्यवहार पनि धार्मिक छन्। त्यसपछि हिब्रू वर्णमालाको अर्को शब्द कोप अन्तर्गतका पदहरू हेर्नेछौ। 145 र 146 भनिएको छ, आफ्नो पूरा हृदयले मैले तपाईँलाई पुकारेको छु, हे परमप्रभु मलाई जवाब दिनुहोस्, तपाईँका नियमहरू म पालन गर्नेछु, मैले तपाईँलाई पुकार गरेको छु, मेरो उद्धार गर्नुहोस् अनि म तपाईँका साक्षी वचनहरू पालन गर्नेछु। जब परमेश्वरले तपाईँलाई उद्धार गर्नुहुन्छ, उहाँले तपाईँलाई नयाँ आहारामा भोजनमा राख्न चाहनुहुन्छ, त्यो हो परमेश्वरको वचनको भोजन आहारा। त्यसपछि हामी हेब्रूको अर्को वर्णमालाको शब्द रेसु अन्तर्गतका पद देख्नेछौ। 154 भनिएको छ, मेरो मुद्दामा बहस गर्नुहोस् र मलाई मोलतिर छुटाउनुहोस्, तपाईँको वचन अनुसार मलाई जीवित राख्नुहोस्। भजनकार भनिरहेका छन्, तपाईँको वचन अनुसार मलाई जीवित राख्नुहोस्। मित्र, हामीलाई जीवित पार्ने चीज नै परमेश्वरको वचन हो। डेल मुडीले भनेथे, अर्को महान जागृति परमेश्वरको वचनको जागृति हुनेछ। म आशा गर्दछु कि त्यो सत्य हो र हामी बाइबलमा हरेक समय धेरै भन्दा धेरै रुचि देखिरहेका छौं। त्यसपछि हामी देख्नेछौ अर्को हिब्रू वर्णमाला सिन अन्तर्गतका पद। पद 161 भनिएको छ, राजाहरूले बिना कारण मेरो खेदो गरेका छन्, तर मेरो हृदयले त तपाईँका वचनहरूको डर मान्दछ। भजनकारसँग यो संसारका शासकहरूको लागि भन्दा धेरै परमेश्वरको वचनमा डर र आदर थियो। त्यसपछि अन्तिम हिब्रू वर्णमालाको अक्षर ताब अन्तर्गतका पद हेर्नेछौ। 176 पदमा भनिएको छ, हराएको भेडा जस्तै म बरालिएको छु, आफ्नो दासको खोजी गर्नुहोस् किनकि तपाईँका आज्ञाहरू म बिर्सन्न। जबसम्म परमेश्वरको वचन तपाईँको हृदयमा छ मित्र, जबसम्म तपाईँ भित्र परमेश्वर कहाँ आउने गहिरो लालसा र इच्छा छ, गोठाला तपाईँको खोजी रहेको छ, उसले तपाईँलाई आफ्ना कानमा हालेर बथानमा ल्याउनुहुन्छ। मित्र, भजन 119 अति नै महिमित अध्याय हो। यसले परमेश्वरको वचनको महिमा गर्छ, प्रशंसा गर्छ, बढी बढाइ गर्छ, जुन सम्पूर्ण स्वतन्त्रताको जग वा आदर हो, र यसले उद्धारकर्ताको प्रकट गर्दछ। युहन्ना 8:36 पदमा भनिएको छ, यसकारण पुत्रले तिमीहरूलाई स्वतन्त्र गरायो भने तिमीहरू निश्चय नै स्वतन्त्र हुनेछौ। ओ, परमेश्वरको वचनले तपाईँको जीवनमा र हृदयमा कस्तो स्वतन्त्रता दिन्छ।
1: आजको दिनले हामीलाई एउटा एकदमै महत्वपूर्ण सत्य चाहिँ सिकाएको छ, आत्मिक रूपमा बलियो जीवन कुनै विशेष परिस्थितिले होइन, तर परमेश्वरको वचनमा चाहिँ गहिरो रूपमा जरा गाडिएको जीवनले नै बिताउन सकिन्छ।
2: बिल्कुलै सत्य कुरा गर्नुभयो भाइ तपाईँले। भजन 119 को लेखकले धन, सम्मान वा सफलतालाई आफ्नो सबैभन्दा ठूलो सम्पत्ति भनेका छैनन्। उनले परमेश्वरको वचनलाई आफ्नो आनन्द, आशा र जीवनको आधार बनाएका छन्।
1: हजुर, साँच्चै नै दाई। अनि अर्को कुरा नि दाई, परमेश्वरको वचन पढ्नु मात्र चाहिँ पर्याप्त छैन, त्यसलाई पालन गर्नु र त्यस अनुसार जीवन परिवर्तन गर्नु नै त्यसको वास्तविक उद्देश्य चाहिँ रहेछ। किनकि एउटा पदले विशेष छोयो मलाई, तपाईँको वचन मेरो पाउको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो हो। यसको अर्थ परमेश्वरको वचनले हामी हरेकको जीवनमा चाहिँ सही दिशा देखाउनुहुन्छ।
2: एकदमै सही कुरा गर्नुभयो भाइ तपाईँले। प्रभु येशूले पनि आफ्नो वचन सुनेर पालन गर्ने मानिसलाई बलियो जगमा घर बनाउने बुद्धिमान मानिस

0: तुलना गर्नुभएको छ। परमेश्वरको वचन जीवनमा लागू हुँदा नै यसको फल चाहिँ हामीले देख्नेछौ।
1: अनि दाइ, आजको सन्देशले हामीलाई परमेश्वरको वचनलाई चाहिँ प्रेम गर्न, त्यसको अध्ययन गर्न, मनन गर्न र दैनिक जीवनमा पालन गर्न चाहिँ सिकाउँछ। जब हामी परमेश्वरको वचनलाई मनन गर्छौ तब हामी पापको कार्यहरूबाट चाहिँ सुरक्षित रहन सक्छौ।
0: हो भाइ, संसारका विचारहरू समयसँगै बदलिन्छन्, तर परमेश्वरको वचन सधैँ सत्य र अटल रहन्छ। त्यसैले हाम्रो विश्वास परिवर्तनशील संसारमा होइन, अपरिवर्तनीय परमेश्वरको वचनमा हुनुपर्छ। त्यसैले आदरणीय श्रोताहरू, आज आफैलाई सोधौं, के हामी परमेश्वरको वचनका लागि समय निकालिरहेका छौं? के उहाँको वचनले हाम्रो सोच, निर्णय र व्यवहारलाई मार्गदर्शन गरिरहेको छ? यदि छैन भने आजदेखि नै उहाँको वचनलाई आफ्नो जीवनको केन्द्र बनाऊ।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौं र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासाहरू छन् भने पनि हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707 0420 9797।

0: Elambu Break Time.
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
4: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
3: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
4: है, बल्ल सम्झे। सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्र सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
3: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
4: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
3: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मानसिक समस्याबाट बस्ने उपायहरू।
5: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
5: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
5: असल साथीहरूसँग मात्रै संगत गरौं।
2: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
5: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
6: देख्नु भएन, औषधि हालेको।
3: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: एकदम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
8: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
7: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
8: ए, दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
7: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
8: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
7: कहाँ जाने दिदी, उपप्रमुखलाई? नमस्कार उपप्रमुखज्यू।
8: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला? आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
7: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
8: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो। बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
7: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: Let's go. This is your radio. This is LMFM 89.6 MHz. 89.

0: wait just a minute. We will return back.
1: मरेन के हो
2: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको एम्बुलेन्स आयो एम्बुलेन्स ल ल लगिहाल्नु लगिहाल्नु यो
2: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
1: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
2: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
3: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: LMFM 89.6 MHz।

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार। एलम्बु एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको खबरमा स्वागत छ। म ङ्यामलिङ लामा। शुरूमा एलम्बु खबरका मुख्य शीर्षकहरू। पहिलो पटक सांसदहरूको प्रश्नको सामना गर्दै प्रधानमन्त्री बालेन्द्र शाह, संघीय सत्तामा अवसर गुमाएका पुरानो दलहरूको प्रदेशमा पुरानै लुछा चुडी। एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउन वैज्ञानिकहरूको प्रयास। 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउँदै न्यूजील्याण्ड। र एसीसी प्रिमियर कप क्रिकेटको अभ्यास खेलमा मलेसियामाथि नेपालको जीत। एलम्बु खबरको शुरूमा स्थानीय खबर। धार्मिक तथा पर्यटकीय महत्वको गोसाईकुण्डासम्मको 4 दिने धार्मिक पदयात्रा सम्पन्न भएको छ। सिन्धुपाल्चोकको मेलम्चीबाट काठमाडौँ हुँदै निस्केको धार्मिक पदयात्रा घन जंगल, हिमाली वनस्पति र मनोरम प्राकृतिक दृश्यावलोकन गर्दै सर्वोत्कृष्ट यात्रा बनेको सहभागीहरूले बताएका छन्। रामेछापमा 61 वर्षीय एकल महिलालाई जबरजस्ती करनी गरेको आरोपमा पक्राउ परेका 21 वर्षीय युवक जेन्जी आन्दोलनको क्रममा फरार कैदी भएको खुलेको छ। पक्राउ पर्ने व्यक्ति यसअघि सुनसरीको प्रहरी हिरासतबाट फरार भएका 21 वर्षीय प्रेम बेसुङ्की रहेका छन्। चोरी मुद्दाको अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहँदै आएका 21 वर्षीय बेसुङ्के जेन्जी आन्दोलनको क्रममा हिरासतबाट फरार भएपछि रामेछापमा बस्दै आएको खुलेको छ। कार्यको तेमाल गाउँपालिकाले जनै पूर्णिमा तथा नारायण स्थानमा धार्मिक मेला जात्राको अवसरमा भदौ 11 र 12 गते सार्वजनिक विदा दिने भएको छ। तेमाल स्थित ऐतिहासिक तथा धार्मिक स्थल सत्यनारायण मन्दिर परिसरमा परापूर्व कालदेखि नै जनै पूर्णिमाका दिन भव्य मेला लाग्दै आएको छ। उक्त मेला तेमाल क्षेत्रकै एक प्रमुख सांस्कृतिक पर्वका रूपमा रहेकाले विदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र राज गुरूङले बताउनु भएको छ। प्रधानमन्त्री कार्यालय सहित संघीय मन्त्रालयका 2700 दरबन्दी कटौतीमा परेका छन् भने 229 दरबन्दी थप भएका छन्। सरकारले 22 मन्त्रालयलाई घटाएर 18 झारेपछि सबै मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन ओएनएम सर्वेक्षण गराएको हो। मन्त्रालयहरूमा कर्मचारीको संख्या व्यापक रूपमा घटाएको छ। अर्थ मन्त्रालयमा 101, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा 107, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा 10, प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा 4, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा 139, श्रम रोजगारमा 25, रक्षामा 18, शिक्षा तथा खेलकुद मन्त्रालयमा 82 दरबन्दी कटौती भएको छ। यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा 161, सूचना तथा संचारमा 52, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा 18 दरबन्दी कटौती भएको छ। सबैभन्दा बढ़ी कृषि वन तथा पर्यावरण मन्त्रालयमा 1562 र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयमा 470 कर्मचारीको दरबन्दी कटौती भएको छ। संगठन विकास शाखाका अनुसार नयाँ गठन भएको विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्रालयमा 90 दरबन्दी सिर्जना गरिएको छ। त्यस्तै गृहमा 93, पूर्वाधार विकासमा 23 र महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा 23 दरबन्दी थप भएका छन्। प्रधानमन्त्री कार्यालय 17 मन्त्रालयमा साविकमा कायम रहेको 22,246 दरबन्दी घटेर 19,669 जना कायम भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाब दिँदै हुनुहुन्छ। सभामुख डौल प्रसाद अरियालले सांसदहरूको प्रश्नको जवाब दिन रूलिङ गर्नुभएपछि प्रधानमन्त्री शाहले पहिलो पटक संसदमा जवाब दिन लाग्नुभएको हो। संसद सचिवालयका अनुसार आज दिउँसो 1 बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सांसदहरूले सोधेको प्रश्नको जवाब दिनुहुनेछ। सचिवालयका अनुसार सत्ता पक्ष र प्रतिपक्ष गरी 11 सांसदले प्रधानमन्त्री शाहलाई प्रश्न सोध्दै हुनुहुन्छ।
सरकारले आर्थिक वर्ष 2083-84 को पहिलो महिना साउनमा 23 अर्ब 23 करोड रूपियाँको हारारीमा ऋण लिएको छ। सरकारले साउनमा 23 अर्ब 29 करोड ऋण लिँदा 90 अर्ब 6 करोड रूपियाँ बराबर ऋण भुक्तानी गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ, जसले गर्दा एक महिनामा खुद सार्वजनिक ऋणमा 3 अर्ब 23 करोड रूपियाँको भार थपिएको छ। तर यस महिनामा विनिमय दरमा 8 अर्ब 58 करोड रूपियाँ बराबरको नाफा हुँदा आर्थिक वर्ष 2082-83 को असार मसान्तसम्मको तुलनामा भने कुल सार्वजनिक ऋण 5 अर्ब 3 करोड रूपियाँले घटेको छ। असार मसान्तसम्म 29 खर्ब 81 अर्ब रूपियाँ रहेकोमा सार्वजनिक ऋण 29 खर्ब 76 करोडमा झरेको छ। देशमाथिको यो ऋणको भार कुल जनसंख्यासँग तुलना गर्दा प्रत्येक नेपालीको काँधमा यतिखेर 99,984 रूपियाँ 61 पैसा ऋणको भार पर्दछ। सरकारले चालू आर्थिक वर्ष 2083-84 6 खर्ब 58 अर्ब 28 करोड रूपियाँ बराबर सार्वजनिक ऋण परिचालनको लक्ष्य राखेको छ। संघीय सरकारमा ओझेलमा परेका पुराना दलहरूको सत्ता लुछा जोडे फेरि प्रदेश सरकार गठनमा देखिएको छ। बागमती प्रदेश सरकार गठन गर्ने क्रममा यस्तो दृश्य देखिएको हो, जहाँ राप्रपाका सांसदहरू दुई कितामा मात्र उभिएनन्। एक पक्षधरले सरकार गठनमा र अर्को पक्षधर बैठकमा अनुपस्थित भएका छन्। एक पक्षधरले फ्लोर क्रस गरेरै मुख्यमन्त्रीलाई मत दिएका छन्। प्रदेश सरकार गठनको सिलसिलामा बागमती प्रदेशमा राप्रपा र लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी जसपा आन्तरिक किचलोमा परेको छ। राजनीतिक विश्लेषक श्याम श्रेष्ठ विगतमा जनता आजित बनेको दलहरूको प्रवृत्ति अझै फेरिन नसकेको टिप्पणी गर्दै यसले संघीयता विरोधी मतलाई लाभ पुर्याउने बताउँछन्। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाले देशव्यापी रूपमा प्रदेश सरकार गठनका लागि गरेको गठबन्धन गरेका छन्। नेपाली कांग्रेससँगको सत्ता सहकार्य तोडिएपछि 5 वटा प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीचको साझेदारीमा सरकार बनेका छन्। तर आफ्नै दलको सरकार बन्दा पनि उक्त दलका नेताहरू सन्तुष्ट देखिएका छैनन्। प्रदेश सरकारको नेतृत्व गरिरहेका दलहरू पनि आन्तरिक असन्तुष्टिबाट मुक्त देखिएका छैनन्। नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग चरण चरणमा गरी सर्वसाधारणका लागि प्रवेशमा खुकुलो बनाउँदै लगिएको छ। यसअघि उद्घाटन लगत्तै पहिलो चरणमा सुरक्षा निकाय एम्बुलेन्स र दमकललाई खुला गरिएको सुरुङ मार्गमा सोमबारबाट 9 जनासम्म यात्रु क्षमता भएका निजी सवारीलाई प्रवेश दिइएको छ। यसरी आउँदो आसोसम्म तोकिएको सवारीलाई शुल्क लिएर प्रवेश खुला गर्ने तयारी रहेको नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनका निर्देशक सौजन्य नेपालले बताउनु भएको छ। आज बुधबारदेखि भने दुवैतर्फबाट सवारी आवागमन खुला गरिएको छ। यतिखेर सुरुङको परीक्षण अवधि भएकाले सवारी साधनलाई कुनै शुल्क लिएको छैन। असोजबाट शुल्क लिएर सवारी चलाउने तयारी गरिरहेको पनि उहाँले बताउनु भएको छ। सुरुङ मार्ग प्रयोग गर्दा 7 मिनटमै धादिङको सिस्नेखोलादेखि बलम्बुको किसीपीडी आइपुगिने आयोजनाको भनाइ छ। सुरुङ मार्गको दूरी 2.688 किलोमिटर छ। सुरुङ मार्गमा पैदल यात्री 2 पाङ्रे 3 पाङ्रे सवारी र नन मोटराइज सवारीले भने प्रवेश पाउने छैनन्। डिजेल पेट्रोल ग्यास लगायतका अत्याधिक प्रचलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई पनि सुरुङ मार्गमा प्रवेश निषेध गरिएको छ। हाइटीको राजधानी पोर्ट ओ प्रिन्सको दक्षिण पूर्वी पहाड़ी नगरपालिका केन्सकोमा सशस्त्र गिरोहले गरेको आक्रमणमा कम्तीमा 47 जनाको मृत्यु हुनुका साथै 22 जना घाइते भएका छन्। संयुक्त राष्ट्रसंघले प्रारम्भिक विवरण रहेकाले मृतक तथा घाइतेको संख्या बढ़न सक्ने जनाएको छ। हाइटी स्थित संयुक्त राष्ट्रसंघीय एकीकृत कार्यालयका अनुसार आक्रमणपछि केन्सकोपको सुरक्षा व्यवस्था थप गम्भीर बनेको छ। सरकारले घटनालाई जघन्य आक्रमण भन्दै निन्दा गरेको छ भने प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ गर्दै सरकारी नियन्त्रण स्थापित गर्ने प्रतिबद्धता जनाएको छ। एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउन वैज्ञानिकहरूको प्रयास जारी छ। विमान आकाशमा उड्दा बन्ने बादल जस्तो धरको बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम बुद्धिमत्ता एआई प्रयोग गरेर उडान मार्गमा सामान्य परिवर्तन गर्ने प्रविधिको ठूलो स्तरमा परीक्षण शुरू भएको छ। बेलायत सरकार गुगल
एनएटीएस, क्याम्ब्रिज विश्वविद्यालय, इम्पेरियल कलेज लन्डन, मेटा अफिस लगायतका संस्थाको सहकार्यमा अघि बढ़ाएको अपरेशन ब्लू स्काइज कार्यक्रमले वास्तविक हवाई यातायातमै यसको प्रभावकारिता र सुरक्षा परीक्षण गर्नेछ। एआईले मौसम, तापक्रम, आर्द्रता र उपग्रहका तस्विर विश्लेषण गरी लामो समय टिक्ने कन्ट्रेल बन्न सक्ने क्षेत्र पहिचान गर्नेछ। त्यसपछि त्यस्ता क्षेत्रमा जाने विमानलाई सुरक्षित सीमाभित्र सामान्य उचाई परिवर्तन गरे कन्ट्रेल बन्ने सम्भावना घटाइनेछ। यसअघि सीमित उडानमा गरिएको परीक्षणले यस्तो प्रविधिबाट कन्ट्रेलको जोखिम पहिचान गरी विमानको मार्गमा न्यून परिवर्तन गर्न सकिने देखाएको छ। नयाँ अनुसन्धानले यहाँ यही प्रविधिले ठूलो हवाई मार्गमा लागू गरेर परीक्षण गरेको छ। परीक्षण सफल भए भविष्यमा उडान योजना बनाउँदा इन्धन र सुरक्षासँगै कन्ट्रेलबाट हुने जलवायु प्रभावलाई समेत ध्यानमा राख्न सकिनेछ। वैज्ञानिकहरूका अनुसार यसले उड्डयन क्षेत्रको समग्र जलवायु प्रभाव कम गर्ने व्यावहारिक र कम खर्चिलो नयाँ बाटो खोल्न सक्ने अपेक्षा गरिएको छ। विदेशकै खबरमा न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले 16 वर्षभन्दा कम उमेरका बाल बालिकाहरूलाई सामाजिक सञ्जाल प्रयोग गर्न रोक्ने विधेयक अघि सारेका छन्। सरकारले

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भनदा विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य
3: हो। संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तीनै तहका सरकारका आआफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: भर्ना खुल्यो।
3: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
2: साथै कक्षा 12 तीन जीपीए भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
3: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ साथै शिक्षा शास्त्र।

0: निकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सो भन्दा बढी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट 4th year, साइन्स 4th year, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू: नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको, प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने, विशेष छात्रवृत्तिको व्यवस्था, दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने, अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था, प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन,
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि, प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे, कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि। सम्पर्क नम्बर 011-26-342, 011-62-442, 98-41-43-49-72, 98-512-00-642।
2: लम्बु FM 89.6 MHz।

0: Elimbu FM 89.6 MHz.
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: जुजु सुनु नानी नङला छामिङ ओबा जा
1: ना एक वर्ष मोजी पाङ देरी एसी नङला छामिङ ओबा एसी ओछे मलाङ हाला बिसी ओके जका दे छुतु जुंगो
2: तुला खारी तुक्तोजी
1: जाठ हा।

0: ओए मित्र, ये तुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
1: मित्र, छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
2: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
1: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
0: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे, छेवार, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 98 49 29 13 27।
6: बा
7: हजुर बुहारी,
6: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्याक्टर का पार्ट्सहरू चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
7: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धु पाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
8: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्राक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोपाइटर नारायण घले, मोबाइल 98493406667 र 98187798। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
9: तपाईँ अहिले हेलम्बु FM 89.6 MHz सुनिरहनु भएको छ।

0: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल्चोक
1: हाम्रा सेवाहरू
0: स्टेशनरीका सम्पूर्ण सामानहरू
1: फोटोकपी प्रिन्ट
0: कलर प्रिन्ट
1: पीवीसी आईडी कार्ड
0: सबै प्रकारका खेलकुद सामग्रीहरू
1: सबै तहको तथा विभिन्न पुस्तकहरू
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
1: ट्रफी
0: मायाको चिनो
1: मेडल
0: फ्रेम
1: जर्सी सेटहरू तथा प्रिन्ट
0: सब्लिमेसन प्रिन्ट
1: जर्सी प्रिन्ट
0: कस्टमाइज कप प्रिन्ट
1: मेटल फोटो प्रिन्ट
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स
1: कन्ट्याक्ट नम्बर 9841924274
2: Just a minute. We will return back. Return back.
3: एभा चौतारा बजार आउनु भएको छ. अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
4: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो. बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी.
3: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेठारत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि.
1: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य 011-620-51 9841-67-84 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै. के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000-3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ.
0: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ. बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ.
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 कार्यालय अगाडि. सम्पर्क नम्बर अंकित श्रेष्ठ 9841-057-105.

0: मनसुन विशेष अफर सिप सिकौं आत्मनिर्भर बनौं आत्मनिर्भर बनौं।
1: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Time check. It's 11 a.m.
1: अहिले बिहानको 11 बजेको छ।

0: सम्बन्धी जनचेतना जगाऊ, क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं,
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं, पानीका स्रोतलाई व्यवस्थित गरौं, समुदायसँग सहकार्य गरौं,
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ, ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं,
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ, ठुटा जथाभावी नफालौ, वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं,
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ, नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
4: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
5: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
6: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
7: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: हेलो
9: हेलो बहिनी, सन्चै छौ?
8: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
9: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
8: आहा, अनि हुलाकमा पो जानु?
9: हो नि, हुलाकमा जाऊ न,
8: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
9: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
8: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
9: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
8: ए, सहरमा मात्र होला नि?
9: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
8: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्मबाय एफएम 89.6 मेगाहर्ज।
2: सिद्धान्त ब्याङ्क, सम्बन्ध सधैँभरिलाई।

0: wait just a minute. We will return back.
1: मनसुन विशेष अफर सिपसिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 98 42 40 20 54।
3: लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: खै जन्म दर्ता दिनुहोस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: In the mix.
7: Hi, this is Britney Spears.
8: It's what up, this is Jay-Z.
9: This is Jennifer Lopez.
6: The mix.
0: 89.6 FM.

0: लौ न सुरु गरौँ न, रात छिपिसक्यो।
1: अनि बाटुलीसँग भिन्ने तनेरी खै त?
2: अनि के हाम्रो छाला चौरी परेछ र?
1: तँलाई त मै टेर्दिन, झन् बाटुलीको त आशै नगर।
2: त्यसमा सर त लगाउ, हारे जे भन्छौ त्यो मानौ।
3: होइन, हाम्रा पुर्नेले गाइहाल्छ नि। नमस्ते नमस्ते।
1: बाटुलीले एउटा शर्त राखेकी थिए।
3: मन्जुर छ, मन्जुर छ।
1: पहिला शर्त त सुन।
4: सुन्दिम र त सुन्दिम।
1: यदि बाटुली हारे पुर्नेको स्वास्नी बन्न तयार थिए, तर पुर्ने हार्यो भने?
4: हार्यो भने?
1: यदि पुर्ने हार्यो भने बाटुलीको घरमा हलि बस्नुपर्छ।
4: क्यार्ने हो के छ विचार?
3: कस्तो लाग्यो शर्त?
5: रसिलो
3: ल, सुरु गरौँ
4: ल। अलिक खिपेर दे त
3: ल, रङ्गालिउँ।

तिन नाको सिन्दुर पोते दुईको धागो चुराओ, तिन नाको सिन्दुर पोते दुईको धागो चुराओ, स्वयम्बर गर्ने औठीले।

0: मुखै खोल्न पर्ने हो कि आफै बुझिए जाने, मुखै खोल्न पर्ने हो कि आफै बुझी जाने, रामै राजा थिए र पोसी त भइथिन् रानी।
1: के भयो के भयो गाउँ के
2: सर्त अनुसार अब बोक्नु पर्यो हामीले होइन।

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर.

नमस्कार, मध्याह बाह्र बजेको हेलम्बु खबरमा स्वागत छ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। रसुवामा भीषण बाढ़ी, ठूलो धनजनको क्षति भएको आशंका। रसुवा बाढ़ी भीओपी टिमुरेका 970 प्रहरी सम्पर्कविहीन। विदेश पठाइदिन्छु भन्दै 22 लाख बढ़ी ठगी गरेका दोलखाका एक सहित पक्राउ। रसुवा बाढ़ीमा उद्धार र राहतका लागि प्रधानमन्त्री शाहले दिए 6 उदय निर्देशन, उच्च स्तरीय बैठक आह्वान। र एसीसी प्रिमियर कप क्रिकेट कप अभ्यास खेलमा मलेसियामाथि नेपालको जीत। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। आज बिहान करिब 9:15 समयमा रसुवाको भोटेकोसी नदीमा 81 भीषण बाढ़ी आएको जानकारी पाएको रसुवाको प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियाले बताउनु भएको छ। तिब्बतबाट 81 भोटेकोसी नदीमा भीषण बाढ़ी आएको जानकारी आफूले पाएको उहाँको भनाई छ। बाढ़ीले रसुवा टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षति पुगेको छ भने रसुवा जिल्ला स्थित नेपाल प्रहरीका 3 वटा सुरक्षा निकायका कार्यालयहरूमा गम्भीर क्षति पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बाढ़ीले सीमा वर्ती क्षेत्रका कार्यालयहरूमा भौतिक क्षति पुर्याएको छ। बाढ़ीले रसुवा टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षति पुगेको छ भने रसुवा जिल्ला स्थित नेपाल प्रहरीका 3 वटा सुरक्षा निकायका कार्यालयहरूमा गम्भीर क्षति पुगेको छ। प्रहरी प्रधान कार्यालय अनुसार बाढ़ीले सीमावर्ती क्षेत्रका कार्यालयहरूमा भौतिक क्षति पुर्याएको हो। बाढ़ीका कारण इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी, स्याप्रुबेसी प्रहरी चौकी, रसुवागढ़ीमा ठूलो क्षति पुगेको विवरण प्राप्त भएको छ। प्रहरी प्रधान कार्यालयले बाढ़ीबाट भएका भौतिक क्षति तथा त्यहाँ कार्यरत प्रहरी कर्मचारीको अवस्थाबारे विस्तृत विवरण संकलन भइरहेको र थप जानकारी आउन बाँकी रहेको प्राप्त समाचारमा जनाएको छ। रसुवाको टिमुरेमा आएको विनाशकारी बाढ़ीपछि सीमा सुरक्षामा खटिएका 9 जना सशस्त्र प्रहरी कर्मचारीहरू सम्पर्कविहीन बनेका छन्। बोर्डर आउट पोस्ट बीओपी टिमुरेमा कार्यरत उनीहरूसँग लगातार सम्पर्कको प्रयास गरिए तापनि अहिलेसम्म कुनै खबर प्राप्त हुन सकेको छैन। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बाढ़ीका कारण सो क्षेत्रमा ठूलो धनजनको क्षति भएको छ। घटना लगत्तै उद्धार खोजीमा सुरक्षाकर्मीहरू खटिएका भए पनि लगातारको प्रतिकूल मौसम र अवरूद्ध संचारका कारण क्षतिको यकिन विवरण र हराइरहेका प्रहरीको अवस्था पत्ता लगाउन सकस भइरहेको छ। विभिन्न देशमा पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको अभियोगमा दोलखाका 105 जना पक्राउ परेका छन्। वैदेशिक रोजगारीका आकर्षण तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा प्रहरीले दोलखा घर भई भक्तपुर सूर्य विनायक नगरपालिका एक बस्ने 34 वर्षीय पेमा लामा, सिन्धुली घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका 9 बस्ने 28 वर्षीय करिना देवकोटा, ओखलडुङ्गा घर भई काठमाडौँ महानगरपालिका 15 बस्ने 27 वर्षीय तोम कुमारी थापा, झापा घर भई हाल काठमाडौँ बुढानीलकण्ठ बस्ने 29 वर्षीय सुषमा भण्डारी र झापा काठमाडौँ महानगरपालिका 3 बस्ने 27 वर्षीय साधन खनाललाई पक्राउ गरेको हो। पक्राउ परेका मध्ये साधनले फिनल्याण्ड पठाइदिने भन्दै 12 लाख, सुषमाले चेक रिपब्लिक पठाइदिने भन्दै 5 लाख, 35 हजार करिनाले लियुथानिया पठाइदिने भन्दै 5 लाख, 50 हजार पेमाले रोमानिया पठाइदिने भन्दै 1 लाख र तोम कुमारीले माल्टा पठाइदिने भन्दै 1,35,000 सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार काठमाडौँका विभिन्न स्थानबाट पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। रसुवामा आएको भीषण बाढ़ीपछि सृजित विपदको सामना गर्न प्रधानमन्त्री बालेन्द्र शाहले 6 बुँदे विशेष निर्देशन जारी गर्दै उद्धार र राहत कार्यलाई तीव्रता दिन मातहतका निकायहरूलाई निर्देशन दिनुभएको छ। बाढ़ीका कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्याउन नेपाली सेना, सशस्त्र प्रहरी बल एपीएफ र नेपाल प्रहरीलाई पूर्ण रूपमा परिचालन गरिएको छ भने छिमेकी जिल्लाबाट समेत थप सुरक्षा जनशक्ति प्रभावित क्षेत्रमा पठाइएको छ। विपद व्यवस्थापन प्राधिकरणलाई पूर्ण रूपमा सक्रिय बनाउँदै नेपाल रेडक्रस, स्काउट र मेडिकल टीमहरूसँग उच्च समन्वय गरेर आवश्यक कदम चाल्न प्रहरीले निर्देशन दिएका छन्। घाइतेहरूको
उपचार तथा आपतकालीन स्वास्थ्य सेवाका लागि अतिरिक्त एम्बुलेन्स र मेडिकल टोली प्रभावित क्षेत्रमा पठाउने प्रक्रिया अघि बढ़ाइसकेको छ। बाढ़ीको जोखिममा रहेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी सीडीओलाई निर्देशन दिएको छ। सर्वसाधारणलाई सतर्क गराउनका लागि मोबाइलमा एसएमएस तथा कल मार्फत अलर्ट सन्देश पठाएर सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। आपतकालीन उद्धार तथा राहत वितरणलाई प्रभावकारी बनाउन सरकारी तथा निजी क्षेत्रका सबै हेलिकप्टरहरूलाई स्ट्याण्ड बाई अवस्थामा राखिएको छ। परिस्थिति अनुसार आगामी रणनीति र आवश्यक कदमहरू तय गर्नका लागि प्रधानमन्त्री शाहले केही बेरमै उच्चस्तरीय बैठक समेत आह्वान गर्नुभएको छ। प्रधानमन्त्री शाहले सम्पूर्ण नागरिकलाई धैर्य धारण गर्दै सुरक्षित स्थानमा बस्न र आफन्तहरूसँग सम्पर्क हुन नसकेमा आधिकारिक उद्धार अपडेटको प्रतीक्षा गर्न अपील गर्नुभएको छ। साथै बाढ़ी राहत र उद्धार सम्बन्धी जानकारीका लागि 12-34 नम्बरमा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ। प्रधानमन्त्री कार्यालय सहित संघीय मन्त्रालयका 2,750 दरबन्दी कटौतीमा परेका छन् भने 229 दरबन्दी थप भएका छन्। सरकारले 22 मन्त्रालयलाई घटाएर 18 झारेपछि सबै मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन ओएनएम सर्वेक्षण गराएको हो। मन्त्रालयहरूमा कर्मचारीको संख्या व्यापक रूपमा घटाइएको छ। अर्थ मन्त्रालयमा 101, उद्योग वाणिज्य तथा आपूर्तिमा 107, कानून न्याय तथा संसदीय मामिलामा 10, प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा 4, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासनमा 139, श्रम रोजगारमा 25, रक्षामा 18, शिक्षा तथा खेलकुद मन्त्रालयमा 82 दरबन्दी कटौती भएको छ। यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमा 161, सूचना तथा संचारमा 52, स्वास्थ्य तथा खाद्य स्वास्थ्यमा मन्त्रालयमा 18 दरबन्दी कटौती भएको छ। सबैभन्दा बढ़ी कृषि वन तथा पर्यावरण मन्त्रालयमा 1,562, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयमा 470 कर्मचारीको दरबन्दी कटौती भएको छ। संगठन विकास शाखाका अनुसार नयाँ गठन भएको विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा 90 दरबन्दी सिर्जना गरिएको छ। त्यस्तै गृहमा 93, पूर्वाधार विकासमा 23 र महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा 23 दरबन्दी थप भएका छन्। प्रधानमन्त्री कार्यालय सहित 17 मन्त्रालयमा स्वाभाविकमा कायम रहेको 22,246 दरबन्दी घटेर 19,669 जना कायम भएको छ। सरकारले आर्थिक वर्ष 2083-84 को पहिलो महिना साउनमा 23 अर्ब 23 करोड़ रूपियाँको हाराहारीमा ऋण लिएको छ। सरकारले साउनमा 23 अर्ब 29 करोड़ ऋण लिँदा 20 अर्ब 6 करोड़ रूपियाँ बराबर ऋण भुक्तानी गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। जसले गर्दा एक महिनामा खुद सार्वजनिक ऋणमा 3 अर्ब 23 करोड़ रूपियाँको भार थपिएको छ। तर यस महिनामा विनिमय दरमा 8 अर्ब 58 करोड़ रूपियाँ बराबरको नाफा हुँदा आर्थिक वर्ष 2082-83 को असार मसान्तसम्मको तुलनामा भने कुल सार्वजनिक ऋण 5 अर्ब 3 करोड़ रूपियाँले घटेको छ। असार मसान्तसम्म 29 खर्ब 81 अर्ब रूपियाँ रहेकोमा सार्वजनिक ऋण 29 खर्ब 76 करोड़मा झरेको छ। देशमाथिको यो ऋणको भार कुल जनसंख्यासँग तुलना गर्दा प्रत्येक नेपालीको काँधमा 69,984 रूपियाँ 61 पैसा ऋणको भार पर्दछ। सरकारले चालू आर्थिक वर्ष 2083-84 6 खर्ब 58 अर्ब 28 करोड़ रूपियाँ बराबर सार्वजनिक ऋण परिचालनको लक्ष्य राखेको छ। संघीय सरकारमा ओझेलमा परेका पुराना दलहरूको सत्ता लुछा चुड़ी फेरि प्रदेश सरकार गठनमा देखिएको छ। बागमती प्रदेश सरकार गठन गर्ने क्रममा यस्तो दृश्य देखिएको हो, जहाँ राप्रपाका सांसदहरू र दुई कित्तामा मात्र उभिएनन्। एक पक्षीदल सरकार गठनमा र अर्को पक्षीदल बैठकमा अनुपस्थित भएका छन्। एक पक्षीदलले फलोर क्रस गरेरै मुख्यमन्त्रीलाई मत दिएका छन्। प्रदेश सरकार गठनको सिलसिलामा बागमती प्रदेशमा राप्रपा र लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी जसपा आन्तरिक खिचलोमा परेको छ। राजनैतिक विश्लेषक श्याम श्रेष्ठ विगतमा जनता आजित बनेको दलको प्रवृत्ति अझै फेरिन नसकेको टिप्पणी गर्दै त्यसले संघीयता विरोधी मतलाई लाभ पुर्याउने बताउँछन्। नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी नेकपाले देशव्यापी रूपमा प्रदेश सरकारका लागि गरेको गठबन्धन गरेका छन्। नेपाली काँग्रेस संघको सत्ता सहकार्य तोड़िएपछि 5 प्रदेशमा नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी नेकपा बीचको साझेदारीमा सरकार बनेका छन्। अब विदेशको खबर। हाइटीको राजधानी पोर्ट ओ प्रिन्सको दक्षिण पूर्वी पहाड़ी नगरपालिका
टेन्सोखमा सशस्त्र गिरोहले गरेको आक्रमणमा कम्तीमा 47 जनाको मृत्यु तथा 22 जना घाइते भएका छन्। संयुक्त राष्ट्र संघले प्रारम्भिक विवरण रहेकाले मृतक तथा घाइतेहरूको संख्या बढ़न सक्ने जनाएको छ। हाइटी स्थित संयुक्त राष्ट्र संघीय एकीकृत कार्यालयका अनुसार आक्रमणपछि टेन्सोखको सुरक्षा अवस्था थप गम्भीर बनेको छ। अब खेलकुदको खबर। मलेसियामा आयोजना हुने एससीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले घरेलु टोली मलेसियामाथि जित निकालेको छ। मलेसियाको सेलाङ्गोर तर्फ मैदानमा हिजो भएको अभ्यास खेलमा नेपालले घरेलु टोली मलेसियामाथि 9 विकेटले पराजित गरेको हो, जित निकालेको हो। जितको लागि मलेसियाले दिएको 233 रनको लक्ष्य पछ्याएको नेपालले जवाफी गर्दै वर्षा भएको थियो। त्यसपछि निर्धारित 50 ओभरको खेललाई छोट्याएर 48 ओभरमा झारियो। त्यससँगै नेपालले 48 ओभरमा 228 रनको लक्ष्य नयाँ प्राप्त गर्यो। उक्त लक्ष्य नेपालले 28 ओभरमा 1 विकेट गुमाएर पूरा गर्यो। हामी हेलम्बु खबरको अन्तिममा छौं। बिदा हुनु पहिला हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरू। रसुवामा भीषण बाढ़ी, ठूलो धनजनको क्षति भएको आशंका। रसुवाबाढ़ी बीओपी टिमोरेका 970 परी सम्पर्क विहीन। विदेश पठाइदिने भन्दै 22 लाख बढ़ी ठगी। दोलाखाका 1 सहित 5 जना पक्राउ। रसुवामा बाढ़ी उद्धार तथा राहतका लागि प्रधानमन्त्री शाहले दिए 6 बुधे निर्देशन। उच्च स्तरीय बैठक आह्वान। र एससीसी प्रिमियर कप क्रिकेटको अभ्यास खेलमा मलेसियामाथि नेपालको जीत। मध्याह 12 बजेको हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर 3 बजे उपस्थित हुनेछौ। प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनुहोस्। हवस् त, नमस्कार।

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-442 98-41-43-49-72 98-512-00-642
2: बा
3: हजुर बुहारी
2: ग्रिल मेसिन फर्निचरका मेसिन ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
3: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पात पूर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइजेस त हो नि हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठिक अगाडि प्रोपाइटर नारायण घले मोबाइल 98-493-40-667 र 98-188-77-908 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस
4: एवा चौतारा बजार आउनु भएको छ अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन के को खोजीमा हुनुहुन्छ बा
5: ल्याउनु नानी छोराको बिहे पनि आइहाल्यो बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी
4: ल बा पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेथा रत्न साके ज्यासल सुनसारी पसल छँदैछ नि
1: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-26-051 98-41-57-64 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै

0: Wait, just a minute. We will return back.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: मित्र ये अलगोरु हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
5: मित्र लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
4: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने, विशेष काम चाहिँ के छ नि?
5: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
4: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
5: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
6: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
7: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
6: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
8: 9849913 27।
9: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भन त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
10: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
9: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
11: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
9: हो, अनि यो तिनै तहका सरकारका आआफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ भन्नुहोस् समृद्धि?
8: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ, त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ, र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ। सर,
9: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागाचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।
4: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाथ 89.6 मेगाहर्ज।

0: नमस्कार। हेलम्बु एफएमबाट प्रसारण भइरहेको यो विशेष बुलेटिन लिएर यति बेला उपस्थित भइसकेकी छु म अन्जु
1: र म ङ्यामलिङ लामा।
0: आज विशेष गरेर आज बिहान यो पौने 9:15 बजेतिर रसुवा स्याप्रोवेसी त्यसै गरी तिर्सुलीमा यो जुन विपदको घटना घटिएको छ यही विषयलाई लिएर तपाईँहरूको माझमा हामीले यो तातो तातो खबर दिनका लागि यहाँहरूको माझ उपस्थित भइसकेका छौं। त्यसै अनुसार यति बेला मैले खबर प्राप्त गरेको छु रसुवामा बाढ़ीको प्रत्यक्ष चपेटामा परेर चाहिँ बैंकका शाखा कार्यालयहरू आधा भन्दा बढ़ी कर्मचारीहरू चाहिँ सम्पर्क विहीन भएका छन् भन्ने खबर प्राप्त भएको छ। त्यसै गरेर वाणिज्य बैंकका 9 शाखा कार्यालयहरूमा क्षति पुगेको छ भने आधा भन्दा बढ़ी कर्मचारीहरू सम्पर्क विहीन भएका छन्। त्यसै गरी बाढ़ीले सबैजसो बैंक शाखाका भवन तथा भौतिक संरचना बगाएको वा पूर्ण रूपमा क्षतिग्रस्त भएको नेपाल बैंकर्स का अध्यक्ष सन्तोष कोइरालाले जानकारी दिनुभएको छ। उहाँका अनुसार ती बैंकका कार्यालयमा कार्यरत आधा भन्दा बढ़ी कर्मचारी अझै सम्पर्कमा आएका छैनन्। त्यसै गरी केही कर्मचारीहरू भने सम्पर्कमा आएर आफूहरू सुरक्षित रहे पनि कार्यालय नरहेको जानकारी गराएको अध्यक्ष कोइरालाले बताउनु भएको छ। त्यसै गरी यता रसुवामा बाढ़ीमै परेर चाहिँ ड्यूटीमा खटिएका 970 प्रहरी पनि अझैसम्म चाहिँ सम्पर्कविहीन छन् भनेर चाहिँ होइन खबर उल्लेख भएको छ। है बाढ़ीपछि सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको 9 सदस्यीय टोलीसँग चाहिँ संचार सम्पर्क विच्छेद भएको छ। सशस्त्र प्रहरी बलका अनुसार उक्त टोली नियमित ड्यूटीका लागि खटिएको थियो। बाढ़ी आएपछि टोलीसँग सम्पर्क हुन नसकेको चाहिँ प्रहरी स्रोतले जनाएको छ। सम्पर्कविहीन सुरक्षाकर्मीको खोजी तथा घटनाको थप विवरण संकलन भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
1: हजुर वरदानजी, एकदमै हामी यतिखेर राष्ट्रिय विपत्तिको घड़ीमा छौं। देशैभरिका सारा नेपालीलाई यतिखेर पर्नुसम्म चोट परेको छ। यो प्राकृतिक विपत्तिलाई चाहिँ अब सहन सक्ने क्षमता भगवानले प्रदान गरून्। वास्तवमा यो भोटेकोशी नदी विशेष गरी यो रसुवागढ़ी नाका भएर प्रवेश गरेको भोटेकोशी नदीले चाहिँ रसुवागढ़ी क्षेत्र यो विशेष गरी तलतिर आइसिएपछि यो त्रिशुली भएर त्रिशुलीको नामबाट नेपालमा अगाडि बढ़ने गर्दछ। यो नदीले चाहिँ त्रिशुली नदीको यो विशेष गरी यो तल चितवनसम्मको क्षेत्रलाई चाहिँ निकै ठूलो धक्का दिएको महसुस गरिरहेको छ। यसै क्रममा यो कैलास मानसरोवर जान हिँडेका 50 जना पर्यटक चाहिँ सम्पर्कविहीन भएको भन्ने समाचार आएको छ। रसुवामा आएको बाढ़ीका कारण आज बिहान 50 जना सम्पर्कविहीन भएका छन्। कैलास मानसरोवर जान रसुवा बोर्डरमा पुगेका उनीहरू बाढ़ीपछि सम्पर्कविहीन भए

0: काठमाडौँको हिमालयन ग्लेसियरबाट मंगलबार गएका उनीहरूसँग सम्पर्क टुटेको कम्पनीका संचालक सागर पाण्डेले बताउनु भएको छ। सम्पर्क विहीन हुने पर्यटकहरूमा 40 जना भारतीय मूलका अमेरिकी र क्यानेडियन नागरिकहरू रहेका छन्। यस्तै 10 जना नेपाली रहेका छन्। अनि अरू के छ बताइदिनुहोस् न वरदानजी।
1: हजुर गेमलिङजी धन्यवाद। 6 जिल्लामा चाहिँ नदी तटीय क्षेत्र खाली गर्न चाहिँ सरकारले अपील गरेको छ। त्यसै गरी सरकारले भोटे कोशी, त्रिशुली र नारायणी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई उच्च सतर्कता अप्नाउन सरकारले चाहिँ अपील गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एक विशेष विज्ञप्ति जारी गर्दै अर्को सूचना नआउँदासम्म चाहिँ ती नदीका तटीय क्षेत्रमा विशेष सावधानी अप्नाउन पनि सम्भावित जोखिमबाट बस्न आग्रह समेत गरेको छ गेमलिङजी।
0: हजुर, यता अनि पृथ्वी राजमार्ग र पासाङ लामो राजमार्गमा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ। स्थानीय प्रशासनले रसुवा स्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढ़ी पहिरोका कारण ट्राफिक प्रहरीले पृथ्वी राजमार्ग र पासाङ लामो राजमार्ग हुँदै सञ्चालन हुने सार्वजनिक सम्पूर्ण किसिमका सार्वजनिक सवारी साधनहरू सञ्चालनमा रोक लगाएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक एसपी नरेश राज सुवेदीले काठमाडौँबाट पृथ्वी राजमार्ग हुँदै चितवन लगायतका पश्चिम पोखरा लगायत पश्चिम गोर्खा लमजुङ धादिङ नुवाकोट रसुवा लगायतका जिल्लामा जाने सवारी साधनहरू चाहिँ सञ्चालनमा रोक लगाएको छ। वरदानजी अरू थप के छ त्यस्तो बताइदिनुहोस् न।
1: हजुर निमलिङजी, त्यसै गरी यो नारायणीको तटीय क्षेत्रका बासिन्दाहरूलाई पनि सुरक्षित स्थानमा चाहिँ सारिँदैछ भनेर खबर आएको छ। त्यसै गरी यो रसुवाको बाढ़ीले चाहिँ असर पार्ने हुँदाखेरि नारायण नदीसम्म पर्ने भएकाले चाहिँ तटीय क्षेत्रका बासिन्दाहरूलाई चाहिँ सुरक्षित स्थानमा सार्ने काम भइरहेको पनि नवलपुर प्रशासनले जनाएको छ निमलिङजी।
0: हजुर, यता अनि टिम्बुरे सशस्त्र प्रहरीको 9 कर्मचारी चाहिँ सम्पर्क विहीन भएको भन्ने समाचार आएको छ। रसुवाको टिम्बुरेमा खटिएका सशस्त्र प्रहरीका 9 जना कर्मचारी चाहिँ सम्पर्क विहीन भएका छन्। तिब्बत तर्फबाट आज बिहान करिब 9 बजेको समयमा बाढ़ीपछि उनीहरू सम्पर्क विहीन भएका हुन्। सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले त्यहाँ खटिएका कर्मचारी सम्पर्कमा नआएको पुष्टि गर्नुभएको छ। कतै सुरक्षित ठाउँमा जानु भएको पनि हुन सक्छ, तर अहिलेसम्म सम्पर्क हुन सकेको छैन। उहाँहरूको खोजीका लागि प्रयास भइरहेको उहाँले बताउनु भएको छ।
1: त्यसै गरी रसुवा यो बाढ़ी अपडेटमा चाहिँ 12 जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। नेपाली सेनाले चाहिँ 12 जनाको उद्धार गरेको र स्याप्रु बेसीबाट चाहिँ 6 जना, मेलुङबाट 2 जना, धुन्चेबाट 4 जना गरी चाहिँ हालसम्म 12 जना

0: पर्ने पीड़ा भोग्नुपर्ने अवस्था आएको छ। यो अत्यन्तै दुःखद छ। जुन रसुवागढी नाकामा जुन भोटेकोसीमा कसरी बाढ़ी आयो भन्ने विषयमा विपद विज्ञहरू मौसमविदहरू पनि यसरी नै बाढ़ी आएको हो भने ठोकुवा साथ भन्न सक्ने अवस्था कसैको देखिँदैन। रसुवाको भोटेकोसीमा आएको बाढ़ीको सम्भावित कारण बारे विपद विज्ञ तथा सरकारवाला निकाय नै हालसम्म निष्कर्षमा यही हो भनेर निष्कर्षमा पुग्न सकेको छैन। तिब्बतको माथिल्लो भागमा सम्पर्क टुटेकाले हालसम्म बाढ़ी के कारणले आयो भन्ने बारे विपद विज्ञ तथा सरकारवालाहरू निकायहरू नै बेखबर छन्। हिमताल फुटेको, हिम पहिरो गएको अथवा ड्याम फुटेको वा पहिरोले खोला थुनिएर 81 फुट्दा तल्लो भागमा बाढ़ी आएको हुन सक्ने विज्ञ तथा सरकारवालाहरूको एकदमै तर्क छ। तर यी मध्ये भएको के हो भन्नेमा कसैले पनि यकिन भन्न सकेका छैनन्। वरदानजी
1: हजुर नेमलिङजी, त्यसै गरी यता सबै एकजुट भएर चाहिँ विपत्तिसँग लड्नु भनेर चाहिँ प्रधानमन्त्रीले अनुरोध गर्नुभएको छ। त्यसै गरेर चाहिँ रसुवामा गएको बाढ़ीको विषयमा छलफल गर्न बोलाएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय विपदको बैठकमा प्रधानमन्त्री शाहले चाहिँ अनुरोध गर्नुभएको छ। प्रधानमन्त्री शाहले चाहिँ विपदको क्षणमा सबैलाई आआफ्नो ठाउँबाट बाढ़ीबाट क्षतिग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार खोज र राहतमा चाहिँ खटिन अनुरोध गर्नुभएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्दिर परिषदको कार्यालयमा बसेको बैठकमा नेपाली सेनाका उपरथी अनुमङ्ज थापाले चाहिँ उद्धार बारे ब्रिफिङ समेत गर्नुभएको छ। नेमलिङजी
0: हजुर, यो रसुवागढी नाकामा जुन भोटेकोसीले जुन किसिमको विपत्ति बेहोर्न बाध्य पार्यो नेपाली जनतामाथि, त्यो अवस्था पछिल्लो त्यहाँको अवस्थाका बारेमा चाहिँ फेसबुक पेजबाट पनि हामीले अथवा विभिन्न संचार माध्यम प्रयोग गरेर हामीले लाइभ प्रत्यक्ष प्रसारण गर्ने जमर्को गरिरहेका छौं। हाम्रा प्राविधिक मित्र आईसिंह तामाङले चाहिँ विभिन्न व्यक्तित्वहरूसँग त्यहाँ त्यो क्षेत्रमा विशेष गरी रसुवा नाकामा रहेका विभिन्न व्यक्तिहरूसँग सम्पर्क जोड्ने प्रयास गरिरहनु भएको छ। तर कतिसम्म सफल हुन्छ हामी हेरौं। तैपनि यो मुगलिन नारायणघाट क्षेत्रमा त्रिशुली किनारका बस्ती र बजार खाली गर्न चाहिँ प्रहरीले आग्रह गरिरहेको छ। यो क्षेत्रमा निकै विपत्ति आउन सक्ने अझै देखेको छु। कतिपयको विश्लेषण छ, यो रसुवागढी नाकामा आएको जुन बाढ़ी पहिरोले गर्दा आज आकलन यो वास्तवमा यो सिन्धुपाल्चोक बसेर त्यहाँको वस्तुस्थितिको विश्लेषण गरेर कतिपय मान्छेले भन्न लागेको भनिसकेका छन् कि यहाँ 5,000 भन्दा बढ़ी मान्छे चाहिँ त्यहाँ हराएको हुन सक्ने अनुमान गरिएको छ। यो रसुवागढीको यो विशेष गरी ठूलो बजारहरू स्याप्रुबेसी लगायत तपाईँको यो त्रिशुलीको बजारमा पुल बजार समेत ध्वस्त भइसकेको छ भने त्योभन्दा तलतिरका बस्तीहरू पनि त्यस्तै गरी क्षति पुगिसकेको छ। रसुवाको यो भोटेकोसी नदीमा आएको बाढ़ीको बहाव धादिङको गल्छी मलेखु कटिसकेको छ। यतिखेर पृथ्वी राजमार्ग मुगलिन नारायणघाट राजमार्ग त्रिशुली नदी किनारका बस्ती तथा बजार क्षेत्रमा चाहिँ खाली गर्न प्रहरीले अनुरोध गरेको छ। त्यहाँ कुनै पनि अब रसुवा गरी माथिल्लो क्षेत्रमा जस्तो अप्ठ्यारो नोक्सानी नहोला, तैपनि निकै ठूलो विपत्ति मोल्नुपर्ने अवस्था छ। त्यो विपदको यो घड़ीमा आफू सुरक्षित हुनका निम्ति प्रहरीले चाहिँ सूचना जारी गर्दै बाढ़ीको बहाव आगामी केही घण्टासम्ममा चाहिँ मुगलिन पार भइसक्ने जनाएको छ। पृथ्वी राजमार्ग मुगलिन नारायणगढ़ राजमार्ग र त्रिशुली नदी आसपासका क्षेत्रमा विशेष सतर्कता अपनाउन भनेको छ। त्रिशुली नदी किनारमा रहेका बस्ती र बजार क्षेत्रका स्थानीयलाई सम्भावित जोखिमबाट ध्यानमा राख त्यही प्रहरीले सुरक्षित स्थानमा जान र आवश्यक परे तत्काल क्षेत्र खाली गर्न आग्रह गरेको छ। सूचनामा भनिएको छ, रसुवा भोटेकोसीमा आएको बाढ़ी हाल धादिङ गल्छी आसपास पुगेको र अबको केही घण्टामा मुगलिन पार हुने क्रममा रहेको हुँदा पृथ्वी राजमार्ग मुगलिन नारायणगढ़ राजमार्ग लगायतका त्रिशुली नदी छेउछाउका बस्ती बजार क्षेत्र खाली गरी उच्च सतर्कता सहित सुरक्षित स्थानमा जान भनिएको छ। वरदानजी अरू थप के छ वरदानजी?
1: हजुर, त्यसै गरी यता रसुवागढीमै भन्सारका होइन रसुवागढी भन्सारका 25 कर्मचारी चाहिँ सम्पर्कमा आए, 14 को चाहिँ खोजी अझै जारी छ भन्ने खबर प्राप्त भएको छ। त्यसै गरी रसुवागढी भन्सार कार्यालयमा कार्यरत कर्मचारी मध्ये चाहिँ 25 जना चाहिँ सम्पर्कमा आएको भन्ने होइन हामीले यता खबर पाएका छौं। अर्थ मन्त्रालयका अनुसार भन्सार प्रमुख राजेन्द्र ढुङ्गा

0: रचना सहित 25 जना सम्पर्कमा आएका हुन्। रसुवागढी भन्सारमा कुल 36 स्थायी दरबन्दी थियो। यस भन्सारमा चारजना करार र ज्यालादारी कर्मचारी रहेकोमा एकजना सम्पर्कमा चाहिँ आएका छन्। त्यसै गरी बाँकी 11 स्थायी कर्मचारी र 3 जना करार तथा ज्यालादारी कर्मचारीको चाहिँ खोजी कार्य जारी रहेको जानकारी पाएको
1: छ। रसुवाको बाढी पहिरोमा परेकाहरू मध्ये 12 जनाको उद्धार गरिसकेको र त्यस क्रममा चाहिँ 12 हेलिकप्टर चाहिँ परिचालन गरिएको भन्ने समाचार आएको छ। रसुवामा आएको बाढ़ीबाट प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र पारिएको छ। यतिखेर सरकारले बाढ़ी प्रभावितको उद्धारका क्रममा नेपाली सेनाको हेलिकप्टर मार्फत यतिखेरसम्म 12 जनाको उद्धार गरिसकेको छ। नेपाली सेनाका अनुसार स्याप्रुबेसीबाट 6 जना, मैलुङबाट 2 जना र धुन्चेबाट 4 जनालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ। उद्धार कार्यका लागि रसो क्षेत्रमा नेपाली सेनाका 4 तथा निजी कम्पनीका 8 गरी कुल 12 हेलिकप्टर परिचालन गरिएको छ। प्रभावित क्षेत्रमा फँसेका तथा जोखिममा परेका नागरिकको उद्धारलाई प्राथमिकतामा राखेर हेलिकप्टर मार्फत उद्धार कार्य जारी रहेको जनाएको छ। यसैबीच नेपाली सेनाको मेडिकल टिमले त्रिशुली स्थित 1 नम्बर सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान शुरू गरेको छ। बाढ़ीबाट प्रभावित तथा उद्धार गरिएका व्यक्तिहरूलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन मेडिकल टीम परिचालन गरिएको सेनाले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार सँगै स्वास्थ्य उपचार तथा राहत व्यवस्थापनको काम समेत अगाडि बढ़ाएको छ। भूकम्प गएको केही समयमै भुटुकोशीमा बाढ़ी आएको भन्ने एउटा समाचार आएको छ। आज बिहान नेपाल चीन सीमामा 4.4 म्याग्निच्युडको भूकम्प गएको केही समयमै रसुवातर्फ तिब्बतबाट भोटेकोशी नदीमा ठूलो बाढ़ी प्रवेश गरेको देखिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार बिहान 8:37 समयमा भूकम्पको केन्द्र कोदारीबाट 77 किलोमिटर उत्तर पश्चिममा रहेको थियो। भूकम्प 10 किलोमिटर गहिराईमा गएको थियो र भूकम्प र त्यसपछि आएको बाढ़ी बीच प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि भने यतिखेरसम्म भएको छैन। बिहान करिब 9 बजे नेपालतर्फ बाढ़ी प्रवेश गरेको प्रारम्भिक विवरण छ। बाढ़ीले रसुवास्थित त्रिशुली नदीको तटीय क्षेत्रका नुवाकोट, धादिङ, चितवन, गोर्खा लगायतका 5 जिल्लामा ठूलो भौतिक सम्पत्तिको क्षति भएको भन्ने जानकारी आएको छ। अरू के छ वरदानजी?
0: हजुर, पछिल्लो यो अपडेटमा चाहिँ निम्लिङजी, यो सिंहदरबारमा चाहिँ मन्त्री परिषदको आकस्मिक बैठक शुरू भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मन्त्री परिषदको आकस्मिक बैठक शुरू भएको छ। भोटेकोशी बाढ़ीका सम्बन्धमा उद्धार राहतका लागि समन्वय गरी आवश्यक निर्देशन दिन प्रधानमन्त्री बालेन्द्र शाहले केही बेर अघि मन्त्री परिषदको चाहिँ आकस्मिक बैठक आह्वान गर्नुभएको थियो। प्रधानमन्त्री शाहले अध्यक्षतामा यसअघि आज विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बसेको थियो। सो बैठकमा उहाँले नेपाली सेनाबाट उक्त बाढ़ीका बारेमा आवश्यक ब्रिफिङ लिनुभएको छ। त्यस लगतै उहाँले आगामी कदमबारे चाहिँ सरकार भएकाहरूलाई चाहिँ उद्धार र राहतका काममा खट्न पनि निर्देशन दिनुभएको छ। निम्लिङजी,
1: हजुर, बरानजी, रसुवाबाट आएको यो बाढ़ीले चाहिँ आज विशेष गरी धादिङ बेसी जाने त्रिशुली नदीमाथिको पक्की पुल समेत बगाएको भन्ने भर्खरै खबर प्राप्त भएको छ। आज बिहान चीन तर्फबाट आएको बाढ़ीले रसुवादेखि धादिङसम्मको नदी तटीय क्षेत्रमा ठूलो भौतिक सम्पत्तिमा क्षति पुर्याएको छ। गजोरी गाउँपालिकाको फुर्के खोला परेवाटार जोड्ने पक्की पुल बाढ़ीले बगाएपछि पृथ्वी राजमार्ग हुँदै धादिङ सदरमुकाम जाने सहज सम्पर्क टुटेको छ। यतिखेर त्रिशुली नदीमाथिको उक्त पुल बाढ़ीको तीव्र बहावका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने यता रसुवा बाढ़ीले 11 जलविद्युत आयोजनमा क्षति भनेर चाहिँ अर्को एउटा समाचार आएको छ। रसुवामा आएको आकस्मिक बाढ़ीका कारण 430 मेगावाट विद्युत उत्पादन प्रणालीमा असर परेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार बाढ़ीका कारण 11 जलविद्युत आयोजनाबाट उत्पादित करिब 405 मेगावाट र 25 मेगावाट सौर्य विद्युत प्रणालीबाट बाहिर गएको हो। यो प्राधिकरणले बुधबार जारी गरेको सूचनामा अर्थात आज बिहान बाढ़ीका कारण जनधनमा अपूरणीय क्षति हुनका साथै घर, सड़क, पुल, विद्युत तथा अन्य भौतिक संरचनामा समेत उल्लेख्य क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको भनेर जनाएको छ। बाढ़ीका कारण बेपत्ता तथा प्रभावित सुरक्षाकर्मी, राष्ट्र सेवा कर्मचारी, सर्वसाधारणको खोज, उद्धार र राहत तथा पुनस्थापनाका लागि सम्बन्धित सबै पक्षलाई चाहिँ तत्काल प्रभावकारी रूपमा परिचालित हुन प्राधिकरणले आग्रह गरेको छ। बाढ़ीको जोखिम अझै कायम रहन सक्ने भन्दै नदी तथा खोलाको आसपास तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा रहेका सर्वसाधारण तथा प्राधिकरणका कर्मचारीहरूलाई उच्च सतर्कता अपनाउन सुरक्षित स्थानमा स्थानान्तरण हुन समेत अनुरोध गरिएको छ। प्रधानजी
0: हजुर निमलिङजी, त्यसै गरी यो जुन त्रिशुलीमा चाहिँ मलेखुस्थित त्रिशुलीमा चाहिँ जलस्तर पनि उच्च भएको छ भनेर चाहिँ खबर प्राप्त भएको छ। रसुवाको भोटिकोसीमा आएको बाढ़ीका कारण त्रिशुली नदीमा जलसतह पनि बढ़ेको छ। धादिङको मलेखुस्थित त्रिशुली नदीको जलमापन केन्द्रमा पानीको सतह सतर्कता तह पार गरी चाहिँ बढ़दो क्रममा रहेको जल विज्ञान तथा अनुसन्धान केन्द्र जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको यो बाढ़ी पूर्व अनुमान शाखाले चाहिँ जनाएको छ।
1: हजुर, यता अनि रसुवागढी नाकाको नाका स्थिति भोटकोशी नदीमा आएको बाढ़ीले चाहिँ रसुवागढी भन्सार कार्यालय परिसरमा रहेका 500 नयाँ गाड़ीहरू बगाएको अनुमान गरिएको छ। बाढ़ीका कारण रसुवागढी भन्सारमा जाँचपाँचका लागि जुन गाड़ीहरू राखिएका थिए ती 500 गाड़ीहरू चाहिँ बगाएको भन्ने खबर आएको छ। यो सबै विद्युतीय गाड़ीहरू हुन्। भन्सार विभागका निर्देशक किशोर बर्तौलाले जाँचपाँचका लागि राखिएका करिब 500 गाड़ीहरू बाढ़ीले बगाएको अनुमान रहेको बताउनु भएको छ। उहाँले भन्सार क्षेत्रमा चीन बाट आयात गरिएका नयाँ सवारी साधन पार्किङ गरिराखेको अवस्थामा सबै बगाएको बताउनु भएको छ।
0: त्यसै गरी यो खेउरिनी फोस्रेदार जोड्ने पक्की पुल पनि बाढ़ीले बगाएको छ। तिब्बतबाट चाहिँ आज बिहान यो आएको आकस्मिक बाढ़ीले नुवाकोटको बेलकोट गढ़ी नगरपालिका स्थित खेउरिनी र धादिङको गल्छी गाउँपालिका वडा नम्बर 1 स्थित फुस्रेटार जोड्ने पक्की पुल पनि बगाएको चाहिँ हामीलाई खबर प्राप्त भएको छ।
1: रसुवाबाढी भन्सार कार्यालयमा चाहिँ 14 कर्मचारी सम्पर्कविहीन भएको भनेर फेरि पत्रले समाचार लेखेको छ। रसुवाको टिमुरे स्थित भन्सार कार्यालयमा कार्यरत 14 कर्मचारी सम्पर्कविहीन भनेर चाहिँ यो भर्खरै 6 मिनट अगाडि समाचार आएको छ। रसुवा स्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढ़ीपछि उहाँहरू सम्पर्कविहीन हुनुभएको हो। अर्थमन्त्री डाक्टर सोरी वाग्लेको सचिवालयका अनुसार रसुवा भन्सारमा कार्यरत 11 स्थायी कर्मचारी र 3 करारका कर्मचारी सम्पर्कविहीन भएका हुन्। रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुङ्गना सहित 25 कर्मचारी सम्पर्कमा आउनुभएको छ। सो कार्यालयमा 4 करार र ज्यालादारी गरी कर्मचारी रहेकामा 1 सम्पर्कमा आएको बताउनु भएको छ।
0: त्यसै गरी यो रसुवा बाढ़ीमै 41 सुरक्षा कर्मी र भन्सारका 14 कर्मचारी सम्पर्कविहीन भनेर चाहिँ होइन केही समय अगाडि मात्रै खबर प्राप्त भएको छ। 2 मिनट अगाडि रसुवा बाढ़ीमा चाहिँ 41 सुरक्षा कर्मी र भन्सारका 14 कर्मचारी सम्पर्कविहीन भएका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अभि नारायण काफ्लेका अनुसार अहिलेसम्ममा 32 प्रहरी सम्पर्कविहीन भएका छन्। नेपाल प्रहरीका 32 र सशस्त्र प्रहरीका 9 गरी कुल 41 सुरक्षा कर्मी सम्पर्कविहीन भएका छन्। त्यसै गरी उहाँका अनुसार इलाका प्रहरी कार्यालय टिमुरे स्याप्री बेसी प्रहरी चौकी रसुवागढ़ी मेलुङ प्रहरी कार्यालयमा क्षति भएको छ। त्यसै गरी सशस्त्र प्रहरीका पनि 9 सम्पर्कविहीन भएका छन्। बीओपी टिमुरेमा कार्यरत 9 अहिलेसम्म सम्पर्कमा नआएको सशस्त्र प्रहरीले बताएको छ।
1: रसुवागढ़ीमा आज बिहान जुन किसिमको विपत्ति आइपारेको छ कि भोटेकोशी नदीमा एकदमै अप्रत्याशित ढंगले आएको बाढ़ले गर्दा ठूलो जनधनको क्षति पुगेको छ। यो क्षेत्रमा चाहिँ उद्धार र राहतमा जुट्न चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहले चाहिँ भर्खरै मन्त्री परिषदको बैठक बसेर चाहिँ निर्देशन दिइसक्नु भएको छ। रसुवामा आज बिहान आएको बाढ़ीबारे छलफल गर्न प्रधानमन्त्री बालेन्द्र शाहले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बोलाउनु भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सम्पन्न केबी रगी सम्पन्न बैठकमा बाढ़ीबाट अहिलेसम्म भएको क्षतिको विवरणबारे जानकारी गराउनु भएको थियो। बैठकमा प्रधानमन्त्री शाहले आगामी कदमबारे सम्बन्धित सरकारवाला निकायहरूलाई आवश्यक निर्देशन दिनुभएको प्रधानमन्त्रीको प्रेस विज्ञा दीपा दाहालले जानकारी दिनुभएको छ। प्रधानमन्त्री शाहले विपदको यस अवस्थामा सबैलाई आफ्नो ठाउँबाट बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहत कार्यमा सक्रियतापूर्वक खटिन आग्रह गर्नुभएको छ। साथै प्रभावित नागरिकको उद्धार तथा राहतलाई प्राथमिकतामा राखेर आवश्यक समन्वय सहकार्य गर्नका निम्ति सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। वरदानजी
0: हजुर, त्यसै गरी यता रसुवाकै भोटेगोसी बाढीमा चाहिँ 7 जनाको मृत्यु अनि उद्धारका लागि 12 हेलिकप्टर परिचालन भनेर चाहिँ यो हाइलाइटमा आएको छ। त्यसै गरी आज बिहान यो 9 बजे भोटेकोशी नदीमा चाहिँ अचानक आएको बाढ़ीमा 7 जनाको मृत्यु भएको छ। नेपाल प्रहरीका अनुसार आज मध्याहसम्म 7 जनाको शव भेटिएको बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीले जानकारी दिनुभएको छ। त्यसै गरी उहाँका अनुसार नुवाकोट नदी किनारमा 3 जना, धादिङमा 4 जनाको शव फेला परेको छ। बाढ़ी आएपछि भागेर पहाड़तिर गएकाहरूलाई धुन्चेमा ओसाने काम भइरहेको पनि प्रहरीले जनाएको छ। अहिले घाइतेको उद्धार र फेला परेका शव संकलन गरिएको र बेपत्ता मानिसको खोज तलाश पनि भइरहेको, घाइतेहरूलाई चाहिँ धुन्चे अस्पताल ल्याउन थालिएको पनि प्राप्त समाचारमा जनाएको छ।
1: रसुवा गढी नाका यतिखेर अत्यन्तै विक्षिप्त अवस्थामा पुगेको छ। त्यहाँका जो कोही अहिले कुरा गरिहाल्न सक्ने अवस्थामा कोही छैन। आफन्तले त्यहाँ फोन गर्यो गर्दा पनि तपाईँको त्यहाँका बासिन्दा चाहिँ तपाईँको यति बोल्न सक्ने अवस्थामा देखिँदैन। रसुवा विपत्तिबाट प्रभावित नुवाकोटका स्थानीयहरूले बाढ़ी बचपछि आफूहरू बोल्नै सक्ने अवस्थामा नरहेको बताएका छन्। नुवाकोटको विदुर नगरपालिका 7 का वडा अध्यक्ष रविन्द्र नेपालले सोले बजारदेखि अक्करे बजारसम्मका 100 घर बगाएको बताउनु भएको छ। उहाँले केहीले भागेर ज्यान जोगाएको, ज्येष्ठ नागरिक र बालबालिका सम्पर्कमा नभएको बताउनु भएको छ। वास्तवमा सक्नेहरू त दौड़ियो माथि, अब सुरक्षित ठाउँमा लाग्यो। ज्येष्ठ नागरिकहरू होइन बालबालिकाहरू कति बेपत्ता भयो भने यकिन तथ्याङ्क नै छैन, यसै भन्न सक्ने अवस्थामा छैन। त्यो दृश्य देखेर चाहिँ मान्छे सत्य मान्छे केही नभएको मान्छे पनि तपाईँको बोल्न सक्ने अवस्थामा छैन भनेर चाहिँ यहाँ एउटा समाचार आएको छ। अरू के छ वरदानजी खबर, त्यहाँ ताजा अपडेट के छ बताइदिनु न।
0: हजुर, ताजा अपडेट भन्दा पनि गेमलिङजी, यो जुन रसुवा बाढ़ी पहिरोमा चाहिँ जस्तै यो दोलाखाको, त्यसै गरी यता हाम्रो सिन्धुपाल्चोकको, त्यसै गरी अरू विदेशी नागरिकहरू पनि बेपत्ता हुनुहुन्छ भनेर चाहिँ हामीलाई छिटफुट अब खबर चाहिँ सुनेका छौं गेमलिङजी, होइन? तर त्यो अब आधिकारिक रूपमा चाहिँ प्रष्ट भएको छैन। अब छिटफुट अब यता सिन्धुपाल्चोकको 6-7 जना, त्यसै गरी यता दोलाखाको 5 जना, त्यसै गरी अरू लगायत विभिन्न विदेशीहरू पनि बेपत्ता हुनुहुन्छ भनेर चाहिँ सो हामीले केही समय अगाडि खबर पाएका थियौं गेमलिङजी।
1: हजुर, यो रसुवागढी नाका एकदमै अत्यन्तै दुःखदपूर्ण रसुवागढी नाका मात्रै नभनौ, अब सिङ्गो देशले नै यतिखेर ठूलो विपत्तिको सामना गर्नु परिरहेको छ, होइन? अब यो घड़ीमा चाहिँ सबैले चाहिँ अब सहन सक्ने क्षमता चाहिँ प्रदान गर्नु भगवान पशुपतिनाथले लगायतका विभिन्न यो बौद्ध मार्गीहरूको आफ्नै होइन यो धार्मिक यो आस्थाको धरोहर आस्थाकोहरूले होइन यतिसम्म कि अब रसुवागढी नाकामाथि टिमुरेबाट निकै तल यो त्रिशुली नदी होइन त्रिशुलीको यो सर्मुकाम यो बटार वार पार गर्ने बटारबाट क्रस गर्ने त्रिशुली नदीको पक्की पुल नै बगायो भनिसकेपछि यति विपत्ति आइपरेको छ। यो अवस्था अब यस्तो अवस्था चाहिँ अहिलेसम्म कसैले देखिएको थिएन। हामी कतिपय अब धेरै साथीहरूले रसुवागढीको यो विपत्तिपछि धेरै साथीहरूले यो सामाजिक सञ्जाल मार्फत हेरिरहनु भएको छ, यो एकदमै अपडेट हुनुहुन्छ होला होइन। त्यहाँ उर्लिएको भेल यति छ कि जो भाग्न सक्ने अवस्था, तपाईँको 2 मिनट अथवा 1 मिनट मात्रै टाइम पाए पनि तपाईँको मेरो चाहिँ ज्यान बस्थ्यो भनेर चाहिँ कति मान्छेले बस्न सक्थ्यो त्यो अवस्था हेर्नुहोस् है। त्यस्तो आइपरेको छ भने अब यो विपत्तिमा अब को पर्यो? हाम्रो सिन्धुपाल्चोकतिरका त्यहाँ रसुवागढी नाकामा काम गर्ने सिलसिलामा त्यहाँ पुगेका साथीहरू थुप्रै छन् होइन, धेरैजना सम्पर्कमा टुटेको छ भन्ने कुरो सुन्छु। छु होइन, यो कति अब यो हामीले अब यो सामना गर्नुपर्ने हो यो विपत्तिको यो घडीमा होइन, अब अरू के छ वरदानजी?
0: त्यसै गरी ङ्यामलिङजी, यो रसुवा बाढीमा चाहिँ सशस्त्र प्रहरीको उद्धारदेखि चाहिँ स्वास्थ्य सेवासम्म परिचालनको शुरूआत भइसकेको छ। रसुवामा आएको विनाशकारी बाढीपछि सशस्त्र प्रहरी बल नेपालले चाहिँ उद्धार राहत स्वास्थ्य सेवा तथा जोखिम न्यूनीकरणका लागि व्यापक रूपमा जनशक्ति र स्रोत साधन परिचालन गरेको छ। ङ्यामलिङजी, सशस्त्र प्रहरीले बाढीबाट प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार गर्ने कार्यलाई तीव्रता दिएको जनाएको छ। बाढीमा परि गम्भीर घाइते भएकालाई चाहिँ तत्काल प्राथमिक उपचार प्रदान गर्नुका साथै आपतकालीन सड़क उद्धारका लागि सहयोगको चिकित्सा तथा उद्धार टोली समेत प्रभावित क्षेत्रमा परिचालन गरिएको खबर चाहिँ प्राप्त भएको छ।
1: हजुर, अब हामी अब यो भोटेकोशी नदी विशेष गरी रसुवागढी नाकाको भोटेकोशी नदीमा आएको जुन बाढीले जुन किसिमको विपत्तिको अवस्था सिर्जना गरायो, यस सन्दर्भमा हामी फेरि उपस्थित हुने नै छौं। केही समयका लागि चाहिँ हामी विश्राम लिन्छौ। यो विपत्तिको घड़ीमा धैर्य धारण गर्न सक्ने क्षमता मिल्योस् सबै नेपालीलाई भन्ने कामना व्यक्त गर्दछौ, होइन वरदानजी? अरू केही छ त्यस्तो भन्नुपर्ने?
0: त्यस्तो त केही छैन, तर हामी तपाईँहरूका माझमा खबर त अपडेट त गराइ नै रहन्छौ। तर यो पछिल्लो समय चाहिँ एउटा खबर प्राप्त भएको छ, यो जुन घाइतेहरूलाई चाहिँ जति पनि यो रसुवागढीमा यो आज भएको जति पनि घाइते पीड़ितहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ यो उपचारका लागि ठूलो अस्पताल लाने चाहिँ तयारी गरिएको छ भनिएको छ, होइन? त्यसै गरी उहाँहरूलाई चाहिँ यो जुन यो घाइतेलाई उपचारका लागि चाहिँ वीर अस्पताल, त्यसै गरी टिचिङ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय ट्रमा सेन्टर सहित 6 अस्पताललाई चाहिँ तयारी अवस्थामा राखेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाहिँ जानकारी दिएको प्राप्त खबरमा उल्लेख छ।
1: हामी एकदमै ताजा न्यूज अपडेट गर्ने पक्षमा छौं। आज दिनभरि नै मलाई जहाँसम्म लाग्छ हामी तपाईँहरूको सेवामा तपाईँहरूको सुविधाको लागि हामी यो लाइभ प्रोग्राममा आउने नै छौं। केही समयको लागि छोटो समयको लागि व्यापारिक विश्राम।

0: नमस्कार। हेलम्बु खबरको यो तातो तातो खबर लिएर होइन पछिल्लो समय जति पनि यो आज बिहान 9:15 बजे चाहिँ यो जुन रसुवा त्यसै गरी रसुवा टिमुरे स्याप्रोबेसी हुँदै जुन यो बाढीले वितन्दता मचाएको थियो होइन यही अपडेटमा हामी चाहिँ यही एरिफेरीमा रहेर तपाईँहरूको माझमा विशेष बुलेटिन लिएर पुनः उपस्थित भइसकेको छु। म अन्जु
1: अनि म आयुसिंह तामाङ।
0: त्यसै गरी आज चाहिँ यो 9:15 बजेतिर चाहिँ जुन यो चीन तर्फबाट चाहिँ हाम्रो नेपाली भूमिमा चाहिँ एकदमै ठूलो बाढ़ी आएर चाहिँ धेरै मात्रामा यो जन धनको क्षति भएको खबरहरू हामीले पाइरहेका छौं भन्दा पनि हामीले देखिरहेका छौं। त्यसै एरिफेरीमा रहेर हामी तातो तातो अपडेटहरू यो पछिल्लो अपडेटहरू चाहिँ यहाँहरूको माझमा हामी अपडेट गराउनेछौ प्रस्तुत गराउनेछौ। त्यसै गरी यति बेला मलाई खबर मैले पाएको छु होइन यो नदी जुन चाहिँ यो थुनिए जुन चाहिँ यो बिहान चाहिँ जुन आएको यो बाढ़ी थियो एउटा सूचना चाहिँ चीनले चाहिँ एउटा सूचना निकालिएको रहेछ आइसिंहजी होइन नदी थुनिएको स्थानमा चाहिँ अझै ताल चाहिँ पूरा खुलेन जोखिम कायमै भनेर चाहिँ एउटा जुन यो हेडलाइनमा चाहिँ जुन एउटा न्यूज आएको छ जुन लेखेको चीन तर्फबाटको जुन न्यूजमा चाहिँ छ कि होइन चीन तर्फबाट चाहिँ प्राप्त सूचना अनुसार चाहिँ हिम पहिरो पछि नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा चाहिँ खुलेको छैन जसकारण भोटे कोशी र त्रिशुले नदी क्षेत्रमा बाढ़ीको जोखिम कायमै रहेको छ। बाढ़ी सम्बन्धी सूचना जारी गर्दै नेपाल बाढ़ी सूचना र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चाहिँ नदी थुनिएको स्थानमा ताल पूर्ण रूपमा नखुलेको जानकारी दिएको छ। आज यो दिउँसो चाहिँ 1:35 बजेमा जारी गरेको सूचनामा चाहिँ अर्को सूचना नआएसम्म चाहिँ भोटे कोशी र त्रिशुली नदीमा चाहिँ टाढा र सुरक्षित स्थानमा रहन चाहिँ आग्रह गरिएको छ। आइसिंहजी अझै पनि चाहिँ हामी यो जुन समस्याबाट चाहिँ पार लागिसकेका छैनौं होइन अझै पनि त्यो ताल कति बेला फुट्ने हो होइन त्यसले गर्दाखेरि चाहिँ अझै पनि अर्को सूचना नआउनु जेलसम्म चाहिँ एकदमै सुरक्षित स्थानमा रहनु भनेर चाहिँ यो जुन चीन तर्फबाट चीन सरकारले भनौँ न सूचना चाहिँ जारी गरेको छ आइसिंहजी। अनि यो पछिल्लो अपडेटमा तपाईँले भन्नुहोस्।
1: हजुर, अहिलेसम्म चाहिँ यो बिहानदेखि घटेको यो दुःखद घटनाका क्रममा चाहिँ अहिलेसम्म रसुवागढीको भोटेकोसीमा आएको बाढ़ीमा पहिरेर अहिलेसम्म 7 जनाको शव फेला परेको छ र बागमती प्रदेशका प्रहरी प्रमुख दीपक रेग्मीको अनुसार नुवाकोट र धादिङमा 7 जनाको शव फेला परेको थियो र अहिलेसम्म 7 शव फेला परेको जानकारी गराउनु भएको छ उहाँहरूले। र अहिले नुवाकोटको नदी किनारमा 3 र धादिङमा 4 जनाको शव फेला परेको जानकारी दिनुभएको हो र अहिलेसम्म चाहिँ उद्धार र फेला परेकोहरूको शव संकलनको काम भइरहेको छ। यति बेला यो बाढ़ीका कारणले कतिजनाको शव कतिजना पुरिएर कतिजनाको चाहिँ हराए भनेर यो खोजी कार्य पनि जारी रहेको छ। यति बेला सम्पूर्ण सुरक्षाका संयन्त्रहरू परिचालन भइसकेका छन् र मानिसहरू बेपत्ता भएको सूचना आइरहेको र खोजी कार्य जारी रहेको पनि जानकारी दिनुभएको छ उहाँहरूले।
0: त्यसै गरी यता यो रसुवाकी टिमुरेमा पनि मानिस पुरिएको आशंका गरिएको छ। खोजीमा चाहिँ ड्रोन र तालिम प्राप्त कुकुरहरू पनि पठाइँदै भनेर चाहिँ जुन यो अनलाइन रातो पार्टीले समाचार लेखेको छ। रसुवाको टिमुरे स्थित भन्सार कार्यालयमा भएको स्थान आसपासमा जुन यो मानिसहरू पुरिएको आशंका गरिएको छ। पुरिएका लोकेट गर्न सशस्त्र प्रहरीले चाहिँ ड्रोन सहित टीम पठाउन लागेको छ। काठमाडौँबाट हेलिकप्टर मार्फत ड्रोन पठाएर सर्च अपरेशन चलाउन लागिएको सशस्त्र प्रहरीका एक उच्च अधिकारीले चाहिँ जानकारी दिनुभएको छ। त्यसै गरी सशस्त्र प्रहरीले उद्धार तथा खोजमा तालिम प्राप्त कुकुर पनि परिचालन गर्ने भएको छ। रसुवागढी स्थित यो भन्सार यार्ड र टिमुरेमा रहेको भन्सार कार्यालय क्षेत्रमा तालिम प्राप्त कुकुर परिचालन गरेर खोज अपरेशन सञ्चालन गर्न लागेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।
1: र यति बेला रसुवागढीमा चाहिँ बाढ़ी पहिरोका विभिन्न बिरामीहरूको लागि घाइतेहरूको लागि सशस्त्र प्रहरीको उद्धारदेखि स्वास्थ्य सेवा पनि परिचालन गरिएको छ। र यति बेला रसुवामा आएको विनाशकारी बाढ़ीपछि सशस्त्र प्रहरी बल नेपालले पनि उद्धार राहत स्वास्थ्य सेवा र जोखिम न्यूनीकरणका लागि व्यापक रूपमा जनशक्ति र स्रोत परिचालन गरिसकेको छ र यो क्रममा सशस्त्र प्रहरीले बाढ़ीबाट प्रभावित नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने र उद्धार गर्ने कार्यलाई तीव्रता दिएको जनाएको छ। बाढ़ीमा परि गम्भीर घाइते भएकाहरूलाई तत्काल प्राथमिक उपचार प्रदान गर्नुको साथै आपतकालीन सड़क उद्धारका लागि शहीदको विभिन्न चिकित्सक सहित र उद्धार टोली समेत प्रभावित क्षेत्रमा परिचालन गरिसकेको छ। बाढ़ी प्रभावितको उपचारका लागि नेपाल एपीएफ अस्पताल आवश्यक बेड खाली राखिएको छ र त्यसै गरी नुवाकोट, धादिङ र चितवनमा रहेका सशस्त्र प्रहरीका युनिटलाई समेत सम्भावित विपद उद्धारका लागि अलर्ट अवस्थामा राखिएको छ। नदी किनारका जोखिमयुक्त बस्तीमा पनि यति बेला सशस्त्र प्रहरीका गाड़ी र गस्ती टोली मार्फत साइरन बजाउने र सुरक्षित स्थानमा सार्नका लागि माइकिङ गरी सर्वसाधारणहरूलाई तत्काल सुरक्षित स्थानमा जानको लागि सूचना पनि प्रवाह गरिरहेको छ। सो कुरालाई नुवाकोटको विदुरमा अस्थायी हेल्थ क्याम्प्स स्थापना गरी सेवा सञ्चालन गर्ने तयारी पनि भइरहेको सशस्त्र प्रहरीले जानकारी दिनुभएको छ। र यो सँगसँगै यति बेला भोटेकोशी र त्रिशुली नदीको माथिल्लो तटीय क्षेत्रमा थप सम्भावित हिमताल विस्फोट वा बाढ़ीको जोखिमबारे पूर्व सूचना प्राप्त गर्न चिनिया सुरक्षा समक्ष चिनिया निकायसँग पनि निरन्तर संवाद र सूचना आदान प्रदान भइरहेको सशस्त्र प्रहरीले जानकारी दिनुभएको छ।
0: त्यसै गरेर यता नुवाकोटको विदुर क्षेत्रमा चारजनाको शव फेला भनेर होइन खबर प्राप्त भएको छ। नुवाकोटको विदुर क्षेत्रमा चारवटा शव फेला परेको प्रहरीले जनाएको छ। रसुवाको भोटेकोसी हुँदै बिहान आएको आज बिहान आएको बाढ़ीमा चाहिँ नुवाकोटको विदुर क्षेत्रमा एक महिला र तीन पुरूष सहित चारजनाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता ईएसपी राजेन्द्र धमालाले जानकारी दिनुभएको छ। उहाँका अनुसार चाहिँ चारवटा शवबारे प्रारम्भिक जानकारी आए पनि विस्तृत जानकारी चाहिँ आएको छैन भनेर चाहिँ प्राप्त समाचारमा उल्लेख गर्नुभएको छ।
1: र यो सँगसँगै यति बेला यो विपदको घड़ीमा मन्त्री परिषद बैठक पनि बसिरहेको छ र यसै बैठकले रसुवागढ़ी, रसुवा, नुवाकोट र धादिङलाई भने बाढ़ी संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ। र यो सँगसँगै यति बेला सरकारले बाढ़ी प्रभावित रसुवा, नुवाकोट र धादिङ तीन जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको हो। तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ। मन्त्री परिषदको अहिले बसिरहेको आकस्मिक बैठकले तीन जिल्लाहरूलाई संकटग्रस्त जिल्ला घोषणा गरेर त्यहाँ आवश्यक सम्पूर्ण काम गर्ने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिनुभएको छ। र यो सँगै मन्त्री परिषदको बैठकले सबै मन्त्रीहरूलाई आफ्नो मन्त्रालयको क्षेत्र अन्तर्गत के आवश्यकता पर्छ त्यस अनुसारका लागि फिल्डमै खटिनका लागि पनि कड़ा निर्देशन दिनुभएको छ।
0: त्यसै गरी यो त्रिशुली नदीमा आएपछि, यो जुन त्रिशुली नदीमा बाढ़ी आएपछि पृथ्वी राजमार्गको पूर्वी खण्ड पनि बन्द भनेर चाहिँ जुन भनिएको छ। आज आएको यो भोटेकोशी जुन नदीमा तिब्बतबाट ठूलो बाढ़ी प्रवेश गरेपछि चाहिँ तनहुँमा समेत चाहिँ उच्च बाढ़ीको जोखिम देखिएको छ। बाढ़ीका कारण हुन सक्ने सम्भावित जोखिम र क्षतिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँले अर्को सूचना जारी नभएसम्मका लागि पृथ्वी राजमार्गको पूर्वी खण्डमा यातायात सेवा पूर्ण रूपमा चाहिँ बन्द गरेको छ। त्यसै गरी जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार यात्रु तथा चालकको सुरक्षालाई प्राथमिकता राखेर जलमार्ग सञ्चालनमा रोक लगाइएको छ। त्यसै गरी प्रशासनले सम्पूर्ण यात्रु, सवारी चालक तथा स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा रहन र जोखिमपूर्ण क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको छ। राजमार्ग बन्द भएसँगै पोखरा, काठमाडौँ आवत जावत गर्ने तथा तनाव भएर चल्ने लामो तथा छोटो दूरीका सवारी साधनबीच बाटोमै रोकिएका छन्। प्रशासनले स्थिति सामान्य नभएसम्म चाहिँ यात्रा शुरू नगर्न, नदी किनार क्षेत्रमा नजान अनुरोधसम्म गरेको छ। आइसिङजी
1: हजुर, यो सँगै यति बेला रसुवा बाढ़ीका कारणले गर्दा त्यहाँ भएका घाइतेहरूलाई काठमाडौँ ल्याउने पनि तयारी गरिएको छ र कतिपयले ल्याइसकेको छ। रसुवाको बाढ़ीमा परेर घाइते भएकाहरूको यति बेला उद्धार कार्य भने जारी नै छ। उद्धारमा खटेका विभिन्न सुरक्षाकर्मीदेखि लिएर सम्पूर्ण सुरक्षा निकायका तीनै निकायका तहदेखि लिएर यति बेला सम्पूर्ण जनप्रतिनिधि, सुरक्षित सम्बन्धित निकायका प्रतिनिधिहरू उक्त स्थलमा पुगेर पनि यति बेला त्यो स्थलमा विभिन्न कार्यका लागि खटिरहेका छन्। त्यसैको सन्दर्भमा घाइते भएकाहरूलाई हेलिकप्टर मार्फत काठमाडौँ स्थित त्रिभुवन विमानस्थलमा ल्याएको छ, जहाँ यति बेला 12 हेलिकप्टरहरू खटाएका छन् भने त्यहाँ अझै पनि केही हेलिकप्टरहरू अझै पनि तैनाथ गर्ने तयारी गरिएको छ र घाइतेहरूलाई त्यहाँका विभिन्न अस्पतालमा उपचारका लागि लगिसकेको छ। र यो सन्दर्भमा यति बेला यो विपदको घटीमा सबैजना सुरक्षा संयन्त्रका सबैजना सोही स्थानमा लागेर आआफ्नो कार्यलाई गम्भीरतापूर्वक लिनका लागि मन्त्री परिषदबाट नै निर्देशन दिइसकेको छ।
0: त्यसै गरी यता यो रसुवाको गोसाईकुण्ड गाउँपालिकाको कार्यपालिका सदस्य पेमा दोर्जी घलेका अनुसार चाहिँ टिमुरे गाउँ नै बगाएको छ भन्ने चाहिँ यो खबर पनि प्राप्त भएको छ आइसिंहजी, तर आधिकारिक रूपमा चाहिँ अब यो आधिकारिक चाहिँ भएको छैन होइन, त्यसै गरी यो पछिल्लो केही अपडेट छ भने भन्नुहोस् आइसिंहजी।
1: हजुर, यो विषयमा पनि यति बेला अनुसन्धान हुँदैछ, सोही ठाउँहरूमा यति बेला सुरक्षित तरिकाले त्यहाँ पनि हेलिकप्टरहरू पठाउने र आवश्यक तयारीका कुराहरू पठाउने तयारी चाहिँ गरिरहेको छ। यति बेला रसुवागढ़ीमा ठूलो भीषण बाढ़ीका कारणले गर्दा जनधनको क्षति भएका कारणले गर्दा यति बेला सबै तहका निकायहरू लागि परिरहेका छन्, कयौं जनताले ज्यान गुमाएका छन् र ती कुराहरूलाई पनि खोजतलासलाई यति बेला लागिरहेको छ। र हामीले केही समय अगाडि मात्र जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्दाखेरि उहाँहरू सम्पूर्ण सुरक्षा निकायदेखि लिएर सबैजना चाहिँ परिचालन भएको छ, जनताको सुरक्षाको लागि जनधनको सुरक्षाको लागि कुनै पनि कमी कमजोरी नगरिकन खटिरहेको छ, अनि त्यसै गरी राहतदेखि लिएर उद्धार कार्यमा कुनै पनि कमी कमजोरी हुने छैन भनेर चाहिँ उहाँहरू परिचालन भएको छ र माथिल्लो निकायदेखि नै त्यहाँ विभिन्न राहतका सामग्रीहरू पठाउने लगायतका कामहरू भइरहेको जानकारी दिनुभएको छ।
0: त्यसै गरी यो आइसिंहजी, यो बाढ़ीको जोखिम भएका तटीय बस्ती सुरक्षित स्थानमा साना रासोपाले चाहिँ आग्रह गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले चाहिँ भोटेकोसीको बाढ़ीबाट त्रिशुली तथा आसपासका तटीय क्षेत्रमा जोखिम बढ़ेको जनाउँदै जोखिमयुक्त तटीय बस्तीका नागरिकलाई चाहिँ तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई आग्रह समेत गरेको छ। रसुवा र नुवाकोटका तटीय क्षेत्रका साथै चितवनसम्म बाढ़ीको जोखिम रहेको भन्दै रासोपाले बाढ़ी पूर्वानुमान महाशाखाको सुझाव अनुसार विपद व्यवस्थापनका सम्पूर्ण संयन्त्रलाई परिचालन गर्न सरकारको ध्यान आकर्षण गराएको छ। महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिमा नदी किनार तथा एकदमै जोसुरक्षित तथा उच्च स्थानमा सर्न आग्रह गरिरहेको छन्। त्यसै गरी अवस्था सामान्य नभएसम्म चाहिँ अत्यावश्यक काम बाहेक चाहिँ नदी तटीय सड़कमा चाहिँ कुनै पनि प्रकारको यात्रा नगर्न पनि रासोपाले चाहिँ आग्रह गरेको छ आइसिंहजी।
1: हजुर, पक्कै पनि यो समयमा अब आज यो सोच्दै नसोचेको घटना घटिरहँदाखेरि अब अहिले चाहिँ यो विशेष गरी हिम पहिरोले लेन्दे नदी थुनिँदाखेरि बाढ़ी आएको प्रारम्भिक आकलन गरिएको छ। हिउँ पहिरोले लेन्दे खोला लेन्दे नदी थुनेर बाढ़ी आएको प्रारम्भिक आकलन गरिएको हो। निकै सीमित मूल्याङ्कन र नेपाल तथा चीनका वैज्ञानिकहरूसँग भएका यी पछिल्ला छलफलका आधारमा रसुवागढ़ीको 25 किलोमिटरमाथि लेन्दे खोलामा हिउँ पहिरो खसेको र उक्त खोला थुनिएर बाढ़ी आएको विपद विज्ञ डाक्टर बसन्त राज अधिकारीले जानकारी दिनुभएको छ र उहाँले स्थलगत सूचना अझै पनि प्राप्त भएको छैन, तर नेपाल तर्फबाट भने चीनमा आएको हिम पहिरोले उक्त खोला थुनिएको देखिन्छ उहाँको जानकारी अनुसार, र अहिले त्यस क्षेत्रका भू उपग्रह दृश्यहरूको समीक्षा भइरहेको र केही घण्टामा यो निर्क्यौल हुने उहाँको तर्फ थियो, र त्यसै गरी पानीको तह गहिरो भएकाले जोखिम भने अझै पनि धेरै कायम नै छ। जलवायु परिवर्तन विज्ञ अरूण भक्त श्रेष्ठ पनि प्रारम्भिक सूचनाको आधारमा हिउँ पहिरोको कारण लेन्देन नदी थुनिएर त्यो बाढ़ी भोटेकोसीमा आएको बताउनु भएको छ, र जलवायु परिवर्तनका कारण पर्वतीय जोखिम झन बढ़ेको र यो घटनाले पूर्ण पुष्टि गरेको बताउँदै श्रेष्ठले पनि यस प्रकारका घटनामा पूर्व सूचना प्रणालीको महत्वपूर्ण अत्याधिक हुने समेत बताउनु भएको छ, र उहाँले हिमाली क्षेत्रमा भइरहेको गतिविधि थाहा पाउन नेपालसँग भूगर्भीय सुविधा र सूचना प्रणाली नभएको बताउनुहुँदै जलवायु परिवर्तन विज्ञ श्रेष्ठले चीनसँग यस प्रकारको प्रणाली भएकाले यस्ता घटनाको पूर्व सूचना र तत्काल सूचना तत्काल साझेदारीको व्यवस्था गर्न पनि आवश्यक रहेको औल्याउनु भएको छ र सीमा जोड़िएको नेपाल र चीनले यस प्रकारको सूचना साझेदारी गर्दा दनझनको क्षति रोक्न सकेको पुग्छ समेत उहाँले बताउनु भएको छ। वरदानजी
0: हजुर, त्यसै गरी यो गोर्खाबाट चाहिँ गोसाईकुण्ड गएको यात्रुवाहक बस चाहिँ सम्पर्कविहीन भएको छ भन्ने हामीलाई यो खबर पाएका छौं। त्यसै गरी यो पालुवा टार नगरपालिका 5 नौखोरबाट गोसाईकुण्ड तीर्थयात्री बोकेर गएको बस सम्पर्कविहीन भएको छ। बसमा कति यात्रु थिए भन्ने यकिन चाहिँ हुन सकेको छैन। G2X1152 नम्बरको बस सम्पर्कविहीन भनेको र त्यसै गरी पालुङ टार 5 वडा अध्यक्ष दीपक पाण्डेले बताउनु भएका छन्। उहाँका अनुसार चाहिँ दुई गोर्खाबाट चाहिँ माइक्रो र एक बसमा चाहिँ स्थानीयहरू चाहिँ गोसाईकुण्ड गएका थिए। रसुवाको दोबान भन्ने ठाउँ आसपासबाट चाहिँ सम्पर्कविहीन भएको छ भन्ने चाहिँ उहाँले बताउनु भएको छ। अब बाढ़ी आएपछि बसबाट 7 हाम फालेर बाँच्यो भन्दै सम्पर्कमा पनि आएका छन्। अरू के कति चाहिँ भइरहेको छ त्यो चाहिँ अब वडा अध्यक्षज्यूले अब बुझ्दैछौ भन्नुभएको छ। फोन सम्पर्क चाहिँ हुन नसक्दा अवस्था चाहिँ एकदमै थाहा हुन नसकेको पनि त्यहाँका स्थानीयहरूले बताएका छन्। जिल्ला प्रहरी गोर्खाले बस सम्पर्कमा नरहेको जानकारी आएको र बुझ्ने काम भइरहेको पनि हामीले चाहिँ प्राप्त समाचारमा चाहिँ थाहा पाएका छौं। आइसिंहजी
1: हजुर, पक्कै पनि यति बेला यो विपदको समयमा विभिन्न नेटसँग कनेक्ट हुन सकिरहेको अवस्था छैन कतिजना के भयो भनेर, तर यसै समयमा हामीले अघिसम्म 7 शव फेला परेको थियो भने अहिले थप 2 गरेर यति बेला 9 शव फेला परिसकेको उक्त बाढ़ीबाट र भोटेकोशीको बाढ़ीमा फसेका 9 शव फेला परेको हो र नेपाल प्रहरीको अनुसार धादिङको बैरिनीमा 1, गल्छीमा 2 र गजुरीमा 1 गरी 4 शव फेला परेका हुन् र नुवाकोटमा 4 र रसुवामा 1 शव फेला परेको नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्रेले जानकारी दिनुभएको छ पछिल्लो अपडेट अनुसार। र नुवाकोटमा फेला परेको शव मध्ये 1 महिला र ती पुरूषको पहिचान भएको छ। धादिङमा 1 महिला र 2 पुरूष र लिंग पहिचान हुन नसकेका 1 शव फेला परेको प्रहरीले जानकारी दिनुभएको छ र यो सँगसँगै यति बेला रसुवामा 1 पुरूष रहेको पनि जानकारी दिनुभएको हो। बाढ़ीमा फसेका 15 उद्धार गरिएको छ अहिलेसम्म र बाढ़ी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य पनि जारी रहेको छ। रसुवा, नुवाकोट, धादिङ लगायतका अन्य विभिन्न ठाउँहरूमा पनि यति बेला उद्धार कार्यको कार्य भने जारी नै रहेको जानकारी प्राप्त भएको छ। वरदानजी
0: हजुर, त्यसै गरी यता यो रसुवाको बेत्रावती र ढुङ्गे बजारमा चाहिँ करिब 400 घर चाहिँ होइन ध्वस्त र धेरै मानिस चाहिँ बेपत्ता भएको चाहिँ आशंका गरिएको छ होइन। त्यसै गरी रसुवाको यो नौकुण्ड गाउँपालिकामा आएको भीषण बाढ़ीले चाहिँ बेत्रावती र ढुङ्गे बजार पूर्ण रूपमा चाहिँ बगाएको छ। लेखा अधिकृतका अनुसार चाहिँ करिब 300-400 घरहरू चाहिँ नष्ट भएका छन् र बाढ़ीका बेला घरमै रहेका कारण ठूलो संख्यामा मानिस बेपत्ता हुन सक्ने आशंका चाहिँ गरिएको छ। केही स्थानीय माथिल्लो क्षेत्रमा पुगेर ज्यान जोगाउन सफल भए पनि अरूहरू यो पहिरोको लेदोमा पुरेर चाहिँ हराइरहेका छन्। उद्धारका लागि चाहिँ स्थानीय तहबाट चाहिँ पहल भइरहेको भन्ने चाहिँ हामीले यो जानकारी पाएका छौं। आइसिंहजी
1: हजुर, पक्कै पनि अब यो विभिन्न घटनाको क्रममा यति बेला जिल्ला सदरमुकाम धादिङ बेसीमा आउने मालेखु फुर्के खोला सड़क खण्डमा पनि रहेको एउटा पुल बाढ़ीले बगाएको छ र यसको कारणले गर्दा यतिखेर त्यहाँ जाने त्यहाँ आउजाउ गर्ने बाटो पनि बन्द भएको जानकारी प्राप्त भएको छ र पुल बगाएपछि उक्त सड़क खण्डमा आवागमन भने प्रभावित पक्कै पनि भएको छ। पुल बगेसँगै फुर्के खोला आसपासका बासिन्दाहरूलाई जिल्ला सदरमुकाम आउजाउ गर्न पनि गम्भीर समस्या परेको छ र यो सँगसँगै अन्य विभिन्न ठाउँहरूमा यति बेला बाढ़ीले रसुवा गढ़ी र नुवाकोटको 13 जलविद्युत आयोजनामा क्षति र 748 मेगावट प्रभावित पनि भएको छ र चीनमा भएको यो लगातारको वर्षापछि लगातार नै भइरहेको छ यति

0: सँगसँगै त सम्पर्कविहीन भएको चाहिँ प्रहरीले उल्लेख गरेको छ आइसिंहजी।
1: हजुर, पक्कै पनि। र यति बेला यो बाढीसँगै हेर्दा हेर्दैमा टिम्बुरे बजार बाढीले लग्यो भनेर नागरिक न्यूजबाट पनि हामीले न्यूज प्राप्त गरेको छ। र आज बिहान भएको यो तिब्बती क्षेत्रको भटेकोशी नदीमा आएको यो बाढीले रसुवाको टिम्बुरे बजारमा कुनै पनि संरचना बाँकी भने छैन। रसुवा भन्सार कार्यालयका भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाको अनुसार यो जानकारी उहाँले नै गराउनु भएको हो। प्रत्यक्षदर्शी भन्सार अधिकृत ढुङ्गानाको अनुसार बाढ़ी आउनुभन्दा अगाडि आफूहरू कार्यालयमा नै रहेको थियो र ढुङ्गानाको अनुसार कार्यालयमा बसिरहँदा भुइँचालो आए जस्तो अनुभूति भएको र एकदमै हल्लाएको र भुइँचालो आएछ भनेर बाहिर निस्किँदा चाहिँ मास्तिर ठूलो ज्वालामुखी विस्फोट भएर जसरी 100 मिटर उचाइ भएको छालसहित बाढ़ी आयो। धुवाको मुस्लोको कारण अन्धकार जस्तै थियो। यो बाढ़ी आयो भनेर होसले पनि काम गरेको थिएन। दौड़िएर जंगलतिर कुद्यो र कहाँ के भयो केही पनि थाहा पाउन सकेन। को कता थिए थाहा पाएन। हेर्दा हेर्दै टिम्बुरे बजार बाढ़ीले लग्यो। घर पसल बजार सबै कार्यालय केही पनि बाँकी रहेनन्। र आज बिहान यो 9:15 बजे बाढ़ी आएको थियो। 81 बाढ़ी आएपछि मात्र थाहा पायो कि पहिला कतैबाट पनि जानकारी पाएनौ। अहिले भन्सार कार्यालयका 5 जना कर्मचारी पनि सम्पर्कमा आएका छन्। नेपाल चीन मित्री पुलमा ड्यूटीमा गएका कर्मचारीसँगै सम्पर्क नै हुन सकेको छैन र टिम्बुरे बजारका माथिका जंगलमा बसिरहेको पनि उहाँहरूले जानकारी गराउनु भएको छ। यति बेला बाढ़ीका कारण अन्य ठाउँमा सुरक्षित तरिकाले बस्न सक्ने अवस्था नभएका कारण उहाँहरू यति बेला जंगलमा नै बसिरहेको पनि जानकारी दिनुभएको छ। स्थानीय सेवाग्राही भन्सारका अनुसार कर्मचारी सहित 40 जना जति जंगलमा बसिरहेका छन् र बजारमा धेरै माथि छौं र त्यसै गरी भन्सारियारको त नाम निशानै नै छैन। 300 भन्दा बढ़ी विद्युतीय गाड़ी र ट्रकहरू भन्सार जाँच पास हुने क्रम थिए तर टिम्बुरे बजार र रसुवागढ़ी नाकातर्फ ठाउँ ठाउँमा रोकेर राखिएका गाड़ीको त हिसाब किताब नै छैन। कति गाड़ी थिए र एकिन पनि छैन। सबै बगाएको छ। बाटैभरि गाड़ी थिए र बाढ़ीले सबै बगाएको छ र यो सँगसँगै अन्य विभिन्न विपदका घटना सोच्नै नसक्ने कार्यहरू विभिन्न क्षेत्रतलतिर भइरहेको छ भनेर पनि जानकारी गराइराख्नु भएको छ वरदानजी हामीलाई यति बेला।
0: यता चिनिया राष्ट्रपति सी जिनफिङले चाहिँ प्रभावितको उदार राहतमा लाग्न नै निर्देशन दिनुभएको छ। सो उहाँले चाहिँ होइन सो हामीलाई यो खबर प्राप्त भएको छ, चीनको सीमावर्ती क्षेत्रबाट आएको बाढ़ीले नेपालतर्फ ठूलो क्षति भएपछि चिनिया राष्ट्रपति सी जिनफिङले चाहिँ उदार राहतमा लाग्न निर्देशन दिनुभएको छ। बेपत्ता व्यक्तिहरूको खोजी र उद्धार गर्न, खतरामा परेका मानिसहरूलाई चाहिँ स्थानान्तरण र पुनर्स्थापना गर्न र घाइतेहरूको तुरन्तै उपचार गरी हत कम गर्न सक्दो प्रयास गर्न उहाँले चाहिँ निर्देशन दिनुभएको छ। उहाँले चाहिँ अनुगमन र प्रारम्भिक चेतावनी प्रणालीलाई बलियो बनाउन, वैज्ञानिक उद्धार प्रयासलाई जोड़ दिन र दोस्रो प्रकोपहरू रोक्नुपर्ने आवश्यकतामा पनि जोड़ दिनुभएको छ। त्यस्तै चिनिया प्रधानमन्त्री ली छियाङले पनि निर्देशन जारी गर्दै बेपत्ता व्यक्ति र विपद पीड़ितको संख्या द्रुत रूपमा प्रमाणित गर्न, उद्धार र राहत प्रयासहरू चाहिँ सञ्चालन गर्न सेनाहरू र व्यवस्थित गर्न, जोखिममा परेका मानिसहरूलाई तुरन्तै व्यवस्थित र रूपान्तरण स्थानान्तरण गर्न आवश्यक रहेको समेत बताउनु भएको छ।
1: हजुर, पक्कै पनि। यो सँगै यो बिहानको समयमा भोटेकोशी नदीमा आएको बाढ़ीका कारण रसुवामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी 28 जना सम्पर्कविहीन भएका छन्। नेपाल प्रहरीका 19 जना र सशस्त्र प्रहरीका 9 जना गरी 28 जना सुरक्षाकर्मी बेपत्ता भएको छ। बागमती प्रदेश प्रहरीका प्रमुख डीआईजी दीपक रेग्मीक अनुसार रसुवागढ़ी प्रहरी चौकीका 22 प्रहरी मध्ये 13 जना सम्पर्कविहीन भए र 9 जना मात्रै सम्पर्कमा आएका छन्। र यता स्याप्रोबेसीमा रहेका 9 जना मध्ये 6 जना प्रहरी हराइरहेका छन् अझै पनि र 3 जना मात्रै सम्पर्कमा आएका छन्। बाढ़ीले प्रहरी कार्यालय पनि बगाएको छ र यो सँगै टिम्बुरे स्थित सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट सुरक्षित भए पनि कार्यक्षेत्र ड्यूटीमा खटिएको प्रहरी टोली सम्पर्कविहीन नै छ। त्यहाँ सशस्त्रका 9 जना रहेका थिए र 9 जना बेपत्ता भएका छन्। र सशस्त्र प्रहरी का सहप्रवक्ता शैलेन्द्र थापाले भने भोटेकोशीमा आकस्मत भएको यो ठूलो बाढ़ी आएको र त्यसबाट टिम्बुरे क्षेत्रमा ठूलो क्षति भएको अनुमान गरिएको पनि जानकारी गराउनु भएको छ। र टिम्बुरेमा भएको यो बीओपी सुरक्षित छ तर ड्यूटीमा खटिएको टोलीसँग सम्पर्क भने हुन सकेको छैन। प्रभावित क्षेत्रमा रहेका प्रहरी टोलीसँग पनि सम्पर्क गर्ने र स्थिति बुझ्ने

प्रयास भइरहेको पनि जानकारी दिनुभएको छ। तर नेट इन्टरनेटका अभावका कारण यति बेला कुराकानी सम्पर्क भने जोड्न सकिएको छैन भनेर बताउनु भएको छ। र आज बिहान यो 9 बजेको अचानक बाढ़ीले टिमुरे स्याप्रोबेसी लगायतका धेरै क्षेत्रमा ठूलो जोखिम भएको छ। उद्धारका लागि नेपाली सेनाले धुन्चे रसुवा र धादिङको गजुरीबाट नेपाली सेना परिचालन गरेको छ। र यो सँगसँगै यति बेला यो दुखदको घड़ीमा नेपाल सरकारले रसुवाको भोटेकोसीमा आएको यो बाढ़ी प्रभावित क्षेत्रमा तत्काल राहत र उद्धारका लागि सरकारले जिल्ला विपद व्यवस्थापन समिति मार्फत 2.5 करोड़ रूपियाँ पठाउने निर्णय पनि गरिसकेको छ। तत्काल नै विपद जोखिम न्यूनीकरणका लागि तथा व्यवस्थापनका लागि राष्ट्रिय परिषदको बैठकले रसुवा र नुवाकोटलाई 1.1 करोड़ रूपियाँ तथा धादिङलाई 50 लाख रूपियाँ राहत स्वरूप उक्त रकम उपलब्ध गराउने निर्णय भएको छ। यो भर्खर नै भएको हो। र राष्ट्रिय विपद जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीको अनुसार यो रकम जिल्ला विपद व्यवस्थापन समिति मार्फत नै प्रयोग हुनेछ। तिब्बतको जिलोङ काउन्टी स्थित डोङलिङ छाङो रिभरमा हिम पहिरोपछि नदी थुनिएर बनेको अस्थायी बाँध फुट्दा आएको बाढ़ीले नेपालतर्फ रसुवा नुवाकोट र धादिङमा क्षति पुर्याएको उप्रेतीले बताउनु भएको छ। बाढ़ीपछि उद्धार र राहत

0: त्यहाँ प्रहरी चौकी तथा त्यहाँ कार्यरत प्रहरीको अवस्थाबारे खोजी तथा उद्धार कार्य जारी छ। बाढ़ीले प्रहरी चौकी सहित विभिन्न भौतिक संरचनामा क्षति पुर्याएपछि त्यहाँ कार्यरत प्रहरीको अवस्थाबारे चाहिँ अझै पनि अन्यल नै, अहिलेसम्म पनि अन्यल नै थियो, होइन आइसिङजी? त्यसै गरेर होइन अर्को बुलेटिन पनि यो हामीलाई प्राप्त भएको छ। जस्तै अब यो त्रिशुलीमा आएको बाढ़ीले चाहिँ गोर्खा जोड्ने मोटर रेलवे सहित चार झोलुङ्गे पुल पनि क्षतिग्रस्त बनाएको छ होइन। त्यसै गरेर यो पृथ्वी राजमार्गसँग जुन यो गोर्खा जोड्ने एक मोटर रेलवे सहित चार झोलुङ्गे पुल क्षतिग्रस्त बनाएको छ। गण्डकी गाउँपालिका आठ र बेनीघाट जोड्ने मोटर रेल बल पुल बाढ़ीको झोकाले चाहिँ जुन हल्लाले क्षतिग्रस्त बनाएको स्थानीय विनोद यो नर्कीले जानकारी दिनुभएको छ। त्यसै गरी त्यस्तै वडा नम्बर सात स्थित धवानी घाटको पुल, हिकालुङ घाटको पुल अनि त्यसै गरी चौरदीको पुल र इटारको पुल क्षतिग्रस्त बनाएको होइन त्यहाँ रसुवाको वडा अध्यक्ष जुन यो नुवाकोटको वडा अध्यक्ष तुलसी रेग्मीले चाहिँ जानकारी दिनुभएको छ। त्यसै गरी बेनीघाट र सिउरेनी टार जोड्ने पुलको आधा भाग पक्की र आधा भाग बेली ब्रिज हो। बेली ब्रिज तर्फ पानी चढ़ेको भए बगाउँथे तर त्यहाँ धेरै असर चाहिँ गरेन त्यहाँका वडा अध्यक्ष तुलसी रेग्मीले जानकारी दिनुभएको छ आइसिंहजी।
1: हजुर, यो पक्कै पनि यो घटना घटिरहँदाखेरि अब यो सोच्दै जाँदाखेरि आज यो रसुवामा बिहान दुईवटा भूकम्पको धक्का पनि महसुस गरेको थियो। वरिष्ठ भूकम्पविद डाक्टर लोक विजय अधिकारीको अनुसार आज बिहान यो घटना घट्नुभन्दा केही मिनट अगाडि 8:20 जाँदा 2.5 म्याग्नेच्युडको पहिलो भूकम्प र 8:36 4.5 म्याग्नेच्युडको दोस्रो भूकम्पले धक्का समेत महसुस गरिएको थियो। अहिले यो घटना घटिरहेको स्थानमा उक्त भूकम्प नेपालको रसुवादेखि माथि तिब्बतीपट्टि भएको पनि जानकारी दिनुभएको छ। पक्कै पनि यो भूकम्प कारणले नै यो क्षति भएको हो कि भनेर पछिल्लो केही विज्ञहरूले अनुमान पनि गरिरहेको छ। र सोही भूकम्पको धक्काका कारण भोटेकोसीमा बाढ़ी आएको हो वा होइन भन्ने यकिन भने भइसकेको छैन र यसका लागि तथ्य विश्लेषण गर्ने कार्य पनि भइरहेको जानकारी दिनुभएको छ। र भोटेकोसीमा आएको यो बाढ़ीका कारणले गर्दा रसुवा नुवाकोट लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ र यो बाढ़ीमा यति बेला रसुवाको बाढ़ीमा डडेल धुराका 9 सम्पर्कविहीन भएका छन्। यो विशेष गरी कामको लागि कामदारको रूपमा उहाँहरू डडेलधुराबाट रसुवामा आएका थिए र यो भोटेकोसी नदीमा आएको यो बाढ़ीका कारण जलविद्युतमा आयोजनामा कार्यरत डडेलधुराका 9 कामदारहरू सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेमा आलिताल गाउँपालिका 3 कान्तिपुरका उमेश बुढा, लक्ष्मण त्यसै गरी रामजली, गौरव रामजली, गोविन्द रामजाली, सुन्दर बुढा मगर र दिनेश रामजाली तथा अन्य अलिता साद नाउलीका दीपक घरती मगर, राजेश घरती मगर र किरण घरती मगर बेपत्ता भएका छन् र अलिताल 3 कान्तिपुरबाट जलविद्युत आयोजनामा पुगेका 7 मध्ये 6 र 7 नम्बर वडाका 3 गरी 9 सम्पर्कविहीन भएको र उनीहरूसँगै कार्यरत स्थानीय सुनिल बुढा मगरले जानकारी दिनुभएको छ हामीलाई र आफू भने बुधबार आज काममा नगएकाले सुरक्षित रहेको जानकारी दिनुभएको छ र उक्त बुढा मगर समेत गएको र उहाँका बुबा समेत रहेका अलिताल गाउँपालिका 3 वडा अध्यक्ष बलबहादुर बुढा मगरले अहिले जानकारी दिनुभएको छ। अहिले छोरा सुनिलसँगै पनि सम्पर्क हुन नसकेको जानकारी दिनुभएको छ। यो कामको सिलसिलामा त्यहाँ पुग्नुभयो र यति बेला यो बिहानको समयमा काम गर्दै जाँदाखेरि 9 नै बेपत्ता भएको चाहिँ उहाँ प्रत्यक्ष रूपमा उहाँ आफै भएको हुनाले सो कुराको चाहिँ हामीलाई जानकारी दिनुभएको छ वरदानजी।
0: हजुर आइसिंहजी, त्यसै गरेर यता सरकारले पनि विपदबाट प्रभावित स्थानीय तहलाई चाहिँ विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ होइन। अघि भर्खरै बसेको मन्त्री परिषद बैठकले बाढ़ी प्रभावित क्षेत्रलाई चाहिँ 3 लागि संकटग्रस्त घोषणा गरिएको छ। मन्त्री परिषदको आकस्मिक बैठकले 3 संकटग्रस्त जिल्ला घोषणा गरेर त्यहाँ आवश्यक सम्पूर्ण काम गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले चाहिँ जानकारी दिनुभएको छ। त्यसै गरी आज आएको यो बाढ़ीले रसुवा, नुवाकोट र धादिङ लगायत जिल्लामा प्रभावित भएका छन्। मन्त्री परिषदको यो बैठकले सबै मन्त्रीहरूलाई चाहिँ आफ्नो मन्त्रालयको क्षेत्र अन्तर्गत फिल्डमै खटिन निर्देशन

0: दिएको चाहिँ प्राप्त समाचारमा जनाएको छ आइसिङजी।
1: हजुर, पक्कै पनि यो सँगसँगै यति बेला सुरक्षा संयन्त्रहरूले कुनै पनि कमी कमजोरी नगरिकन र पछि नहटिकन यति बेला सुरक्षाका तवरले अगाडि बढ़िरहेको छ। त्यो अनुसारले यति बेला रसुवा स्थित भोटेकोसी नदीमा आएको बाढ़ीबाट प्रभावित 25 जनाको चाहिँ नेपाली सेनाले उद्धार गरेको छ। अहिलेसम्म प्रभावित क्षेत्रमा खटिएको सेनाको टोलीले रसुवाको टिमोरे र स्याप्रो तथा नुवाकोटको त्रिशुली क्षेत्रबाट उनीहरूको उद्धार गरेको सैनिकको प्रवक्ता राजराम बस्नेतले जानकारी दिनुभएको छ। र यो सँगसँगै यति बेला बाढ़ी प्रभावितको उद्धार र प्रतिकारका लागि सेनाको 6 र निजी क्षेत्रका 8 गरी 14 हेलिकप्टर फेरि प्रभावित क्षेत्रमा परिचालन गरिसकेको छ र हेलिकप्टरको आवश्यकता अनुसार घाइते र प्रभावितहरूको पनि उद्धार र राहतमा सहयोग पुर्याउने बताएको छ। सेनाले घाइतेको उपचारका लागि 2 जना सर्जन सहित 20 जनाको विशेषज्ञ चिकित्सकको टोली त्रिशुली मैथली ब्यारेकमा तैनात गरिसकेको छ र त्रिशुली अस्पतालसँगको सड़क सम्पर्क टुटेपछि यति बेला नेपाली सेनाले ब्यारेकमा स्वास्थ्य सेवा दिन उक्त टोली खटाइसकेका छन् र जहाँ यति बेला चाहिँ उक्त स्थानमा प्रभावित उद्धार र राहतका लागि कामका लागि खटिएका हेलिकप्टर रक्षित गर्दै नेपाल आयल निगमले समेत सिना मंगल स्थित हवाई इन्धनको डिपोली नुवाकोटमा हवाई इन्धन समेत पठाइसकेको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धारका लागि उड़ेको नेपाली सेना र निजी कम्पनीका हेलिकप्टरहरूलाई इन्धन भर्न सहज होस् र दनधनको अझै पनि इन्धनकै कारण काठमाडौँ फर्किनुपर्ने बाध्यता हटोस् भन्ने उद्देश्यका साथ 16,000 लिटर क्षमताको इन्धन भने बोकेको रिफ्युलेटर गाड़ी नुवाकोट पठाइसकेको छ र त्यहाँ यति बेला विभिन्न सुरक्षा निकायका हेलिकप्टरदेखि लिएर विभिन्न सवारी साधनहरू परिचालन भएका छन्। तर त्यो सवारी साधनहरूलाई बीचैमा अलपत्र नहोस् भन्ने उद्देश्यका साथ चाहिँ यति बेला नेपाल आयल निगमले त्यहाँ चाहिँ इन्धन तुरन्तै पठाइसकेको छ र हवाई इन्धन डिपो सिन्धमंगलका प्रमुख प्रदीप यादवको अनुसार सामान्यतया विमानस्थलभित्रै मात्रै जहाजमा तेल हाल्न प्रयोग गरिने उक्त रिफ्युलेटर गाड़ी आपतकालीन अवस्था मध्यनजर गर्दै पहिलो पटक यो विमानस्थल बाहिर पठाएको छ। नागरिक उड्डयन प्राधिकरण र नेपाली सेनासँग सल्लाह गरेर नै उक्त सवारी पठाएको जानकारी दिनुभएको हो र नुवाकोट स्थित सेनाको ब्यारेकसम्म उक्त गाड़ी पुग्न नसके धादिङको गजरी ब्यारेकमा गएर बस्ने समेत जानकारी गराउनु भएको छ हामीलाई।
0: त्यसै गरी आइसिङजी, हामी पनि अन्तिममा छौं होइन, सो एउटा खबर चाहिँ प्राप्त भइसकेको छ है। सो यो जुन आज यो भोटेकोसी नदीमा अचानक बाढ़ीले गर्दाखेरि चाहिँ यता यो कोसी ब्यारेकका ढोकाहरू पनि होइन खोल्नुपर्ने हो कि खोल्ने हो कि नखोल्ने हो हेरको रणनीति चाहिँ यो प्रशासनले अप्नाएको यता खबरमा देखिएको छ। भोटेकोसी नदीमा चाहिँ अचानक आएको बाढ़ीका कारण चाहिँ नारायणी नदीमा भारतले बाँधेको गण्डक ब्यारेजको ढोका खोल्ने नखोल्ने बारे चाहिँ पर्खर हेरको रणनीति पनि अप्नाइएको चाहिँ हामीले होइन खबर प्राप्त गरेका छौं आइसिंहजी।
1: हजुर, पक्कै पनि यो विस्तृत जानकारी सँगसँगै अब हामी अहिलेको लागि भने छुट्टिने बेला भएको छ र केही समय पछाडि अझै पनि यो पछिल्लो अपडेटसँगै तपाईँहरूलाई जानकारी लिएर हामी केही समयपछि आउने नै छौं। अहिलेको लागि भने म आइसिंह तामाङ र
0: अन्जु
1: बिदा हुन्छु।
0: नमस्कार।

0: station. It's 3 PM.
1: अहिले दिउँसोको 3 बजेको छ।

0: नमस्कार, 4 बजेको विशेष बुलेटिनमा स्वागत छ। म अन्जु
1: अनि भाइ सिंह तामाङ।
0: आजको चाहिँ यो बिहान बुधबार बिहान आज 9 बजे चाहिँ जुन यो चाइना तिब्बतबाट चाहिँ आएको जुन यो बाढ़ीले चाहिँ जुन यो रसुवा टिमुरे छ्याप्रो बेसी हुँदै त्यसै गरी त्रिशुली बजार जति पनि यो डुबाएको छ है। सो यसमा हामी एकदमै मर्माहत त भएका नै छौं। त्यसले गर्दा धेरै मात्रामा अब यो ब्याङ्कहरू सहकारीहरू त्यसै गरी होइन स्वास्थ्य चौकीहरू त्यसै गरी लिएर प्रहरी चौकीहरू पनि एकदमै हराइरहेको अवस्थामा छ। त्यसै गरी सयौं मानिसहरू दर्जनौं मानिसहरू पनि यो अवस्थामा हराइरहेको अवस्थामा होइन छ। त्यसै गरेर जति पनि यो काली लाग्दो भयावह स्थिति आज सृजना भएको छ होइन, त्यसले गर्दा हामी त एकदमै मर्माहत छौं नै होइन। अनि यो पछिल्लो अपडेट लिएर यहाँहरूको माझमा हामी उपस्थित भइसकेका छौं। आइसिंहजी, यो पछिल्लो अपडेट चाहिँ के छन्?
1: हजुर, पक्कै पनि अहिले अब यो बिहानदेखि मचिएको यो घटनामा यो बाढ़ी पहिरोमा परेर अहिलेसम्म भोटेकोशी बाढ़ीमा 291 जना विदेशी सहित 384 जना पर्यटक बेपत्ता भएका छन् र अहिलेसम्म विभिन्न एजेन्सीहरूले दिएको विवरण अनुसार रसुवामा आएको बाढ़ीका कारण विभिन्न क्षेत्रमा 384 आन्तरिक तथा बाह्य पर्यटक सम्पर्कविहीन भएका छन्। यो संख्या नेपाली र विदेशी पर्यटकको गरेर भएको छ। नेपाल पर्यटन बोर्डले ट्राभल एजेन्सीहरूबाट प्राप्त तथ्याङ्क उद्धृत गर्दै करिब 400 पर्यटक सम्पर्कविहीन भएको पुष्टि गरेको छ र सम्पर्कविहीन मध्येमा 291 जना विदेशी पर्यटक रहेको छ भने 93 जना चाहिँ नेपाली रहेका छन्। ट्राभल एजेन्सी, गाइड, स्थानीय निकाय र सुरक्षा निकायसँग पुष्टि गरेको यो बोर्ड पर्यटन बोर्डको सम्पर्कविहीन पर्यटकको संख्या पर्यटन बोर्डद्वारा हामीलाई जानकारी प्रदान गरिएको छ र यो सँगै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार सम्पर्कविहीन हुने भारतका 105 जना, बेलायतका 12 जना, दक्षिण अफ्रिकाका 4 जना, मलेसियाका 17 जना, अमेरिकाका 3 जना र अस्ट्रेलिया र नेदरल्याण्डसका 1-1 जना रहेका छन् र 111 जनाको भने देश खुलेको छैन र 37 जनाको भने एनआईआरका रहेको पुष्टि गरिएको छ। वरदानजी,
0: हजुर, त्यसै गरी यता पनि होइन यो जुन आजको यो बाढ़ीले चाहिँ होइन कम्तीमा पनि 19 पुल र 40 किलोमिटर सड़क चाहिँ क्षति पुर्याएको पनि खबरमा उल्लेख छ है। त्रिशुली नदीमा आएको भीषण बाढ़ीका कारण चाहिँ त्यस क्षेत्रको भौतिक पूर्वाधारमा चाहिँ ठूलो क्षति पुगेको र सड़क विभागले दिएको पछिल्लो जानकारी अनुसार चाहिँ बाढ़ी र पहिरोका कारण त्रिशुली नदी करिडोर र आसपासका क्षेत्रमा रहेका कम्तीमा 19 पुलहरू चाहिँ क्षतिग्रस्त भएका छन् भनेर पनि खबर प्राप्त भएको छ। त्यसै कारण साथै बाढ़ीले सो क्षेत्रका विभिन्न खण्डमा गरी कम्तीमा 40 किलोमिटर सड़क पूर्ण वा आंशिक रूपमा भत्काउनुका साथै बगाएको र ठूलो क्षतिका कारण त्यस क्षेत्रको यातायात अवरूद्ध, आवागमन पूर्ण रूपमा ठप्प हुन पुगेको पनि प्राप्त समाचारमा जनाएको छ। आइसिंहजी,
1: हजुर, पक्कै पनि अब यति बेला यो रसुवागढ़ीको मात्र समस्यालाई लिएर अहिले देशभर रूपमा व्यापक रूपमा बढ़िरहेको छ। यद्यपि यो बिहान रसुवा हुँदै फैलिरहेको यो बिहानको यो नदी, यो बाढ़ीको बहाव यति बेला चितवनको मुगलिनसम्म त्रिशुली नदीको बहाव बढ़न थालिसकेको छ र त्यहाँ रहेका विभिन्न जनताहरूलाई विभिन्न सुरक्षा निकायहरूले जोखिमका लागि सतर्कता स्थानमा सार्नका लागि र सुरक्षित रहन का लागि आग्रह गरिएको छ भने बाढ़ीबाट प्रभावित 21 जनाको यति बेला काठमाडौँ स्थित विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। प्रहरीको अनुसार त्रिवि शिक्षण अस्पतालमा 17 जनाको उपचार हुँदैछ भने ट्रमा सेन्टरमा 3 जना र मेडी सिटी अस्पतालमा 1 जनाको उपचार भइरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ता दान बहादुर थापाको अनुसार हेलिकप्टरबाट उद्धार गरी ल्याएका 21 जनाको उपचार जारी नै छ र उक्त यति बेला उक्त उमेरमा चाहिँ भक्त भण्डारी 42 वर्ष छ। ठेगाना नुवाकोट विदुर गाउँपालिका 5 उद्धार गरिएको छ भने सीता भण्डारी 41 ठेगाना नुवाकोटबाट नै उद्धार गरिएको छ र विवेक कुमाल 24 नुवाकोट विदुर नगरपालिका 5 उद्धार गरिएको स्थान हो भने टिचिङ अस्पताल शिक्षण अस्पतालमा पनि उपचार भइरहेको छ। तेज बहादुर तामाङ 34 पेम्बा तामाङ 48 कुशल मगर उमेर खुलाउन बाँकी छ भने काकी भन्ने पुरूष व्यक्ति 45 रहेको छ र लगायतका यति बेला विभिन्न स्थानमा उद्धार कार्य पनि जारी नै छ। यो सँगसँगै यति बेला चाहिँ रसुवागढ़ीमा बाढ़ीबाट प्रभावित क्षेत्रमा थप उद्धार सामग्री सहित सुरक्षा टोली फेरि परिचालन गरिसकेको छ र गृहमन्त्री सुदन गुरूङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी बल एपीएफबाट टोलीलाई उद्धार र राहत कार्यका सम्बन्धमा आवश्यक निर्देशन समेत दिइसक्नु भएको छ। गृहमन्त्री गुरूङले प्रभावित क्षेत्रमा उद्धार राहत र खोजी कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकायका आवश्यक समन्वय र तीव्र परिचालन गरेको समेत जानकारी गराउनु भएको छ यति बेला हामीलाई।
0: हजुर, त्यसै गरी यता हामी रसुवाबाड़ीकै कुरा गरौं। 300 भन्दा बढ़ी गाड़ी चाहिँ बाढ़ीले बगाएको र 5 कर्मचारी चाहिँ अझै सम्पर्कविहीन छन् भनेर चाहिँ खबर उल्लेख भएको छ। रसुवामा बाढ़ीले रसुवा भन्सार कार्यालयमा रहेका गाड़ी सहित अन्य सामग्री पनि बगाएको छ। त्यसै गरी अर्थ मन्त्रालयका अनुसार आजै 5 कर्मचारी सम्पर्कविहीन पनि भएका छन् भने अन्य कर्मचारीहरू टिमुरे बजारभन्दा माथिको डाँडामा उद्धारको पर्खाईमा रहेका छन्। त्यसै गरी रसुवा भन्सार कार्यालयका प्रमुख राजेन्द्र ढुंगानाका अनुसार भन्सार यार्डमा चेकजाँचका लागि रहेका ट्रक तथा अन्य गरी 300 भन्दा बढ़ी गाड़ी बाढ़ीले बगाएको छ। त्यति मात्रै नभएर भन्सार क्षेत्रमा भन्सार चेकजाँचको क्रममा रहेको अन्य धेरै गाड़ी पनि बगाएको हुन सक्ने चाहिँ होइन प्रारम्भिक अनुसन्धान निकालेको छ। त्यसै गरी रसुवा भन्सारमा चाहिँ 36 स्थायी दरबन्दी रहेको छ। प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगाना सहित 25 सम्पर्कमा चाहिँ यति बेला आएका छन्।
1: हजुर, पक्कै पनि यति बेला यो सवारी साधन बगिरहेको समयमा अहिले जनै पूर्णिमा विशेष गरी यो मेला गोसाईकुण्डा मेला जनै पूर्णिमा मेला आउँदैछ। त्यहाँ जानको लागि यति बेला गोर्खाबाट गोसाईकुण्ड जाँदै गरेको बस बाढ़ीले बगायो र 35 बेपत्ता भएको जानकारी पनि हामीलाई प्राप्त भएको छ। विभिन्न तीर्थयात्रुहरू बोकेर उक्त धार्मिक स्थलमा जाँदै गरेको गोर्खाको पालुङटारबाट रसुवाको गोसाई कुण्डतर्फ जाँदै गरेको यात्रुवाहक बस रसुवामा आएको बाढ़ीले बगाएको हो र बसमा बाढ़ीले बगाउँदा त्यसमा सवार अधिकांश यात्रु सम्पर्कविहीन नै भएका छन् र उक्त बसको नम्बर भने G2K15 नम्बरको उक्त बस आज राति 2 पालुङचारबाट गोसाईकुण्डतर्फ प्रस्थान गरेको थियो र कम्तीमा 40 यात्रु सवार रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ। भेत्रावती पुगेको बेला अचानक आएको बाढ़ीले बस बगाएको र बसमा सवार 5 यात्रु हाम फालेर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ र हाम फालेर बाँच्न सफल 5 मध्ये 1 महिलाले गोर्खामा रहेका आफन्तलाई घटनाको बारेमा जानकारी गराएपछि प्रहरीले घटनाको जानकारी पाएको जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय गोर्खाको अनुसार बाढ़ीमा हराएका बस र त्यसमा सवार अन्य यात्रुको पनि खोजी कार्य उद्धार नै छ र यति बेला प्रहरीले प्राप्त गरेको विवरण अनुसार बसमा सवार भनिएका यात्रुहरूको नामावलीमा सागर देवकोटा, राममाया देवकोटा, रविन्द्र देवकोटा, पदम कुमारी, तारा रणभट्ट लगायतका धेरैजना आफन्तहरू चाहिँ बेपत्ता छन्। उक्त बसभित्र रहेको खुलेको छ। नामावली प्रारम्भिक भएकाले यात्रुको वास्तविक संख्या र पहिचान उद्धार र खोजी कार्य अगाडि बढ़दै जाँदा थप स्पष्ट हुने प्रहरीले हामीलाई जानकारी गराउनु भएको छ।
0: हजुर, त्यसै गरी यता आयल निगमले होइन नेपाल आयल निगमले पनि 11,000 लिटर हवाई इन्धन चाहिँ नुवाकोट पठाएको खबरमा उल्लेख छ। रसुवा बाढ़ीबाट प्रभावितको उद्धार गर्न सहज होस् भनेर चाहिँ निगमको सिनामंगल हवाई इन्धन डिपोले कार्यालयले होइन हवाई इन्धन बोकेको रिफ्युलर गाड़ी चाहिँ नुवाकोट पठाएको हो। त्यसै गरेर अनि होइन सामान्यतया रिफ्युलर विमानस्थलभित्र चाहिँ मात्र चलाउने अनुमति भए पनि आपतकालीन अवस्था भएकाले चाहिँ नागरिक उड्डयन प्राधिकरणले र नेपाली सेनासँग सल्लाह गरेर चाहिँ रिफ्युलर पठाइएको होइन जुन चाहिँ आयल निगमका होइन अध्यक्षज्यूले चाहिँ यहाँ जानकारी दिनुभएको छ। नेपाली सेना र निजी कम्पनीका हेलिकप्टरलाई चाहिँ इन्धन भर्न सहज होस् भनेर पठाइएको जुन उहाँले चाहिँ जानकारी दिनुभएको छ। निगमका अनुसार नुवाकोट स्थित सेनाको ब्यारेकसम्म रिफ्युलर पुग्न नसके धादिङ गजुरी ब्यारेकमा गएर बस्ने चाहिँ यो आयल निगमले चाहिँ जानकारी दिएको छ। आइसिन चाहिँ
1: हजुर पक्कै पनि, र यति बेला यो विपदको घड़ीमा उद्धार कार्यका लागि नेपाल सरकारले विभिन्न संयन्त्रहरूदेखि लिएर विभिन्न सरकारवाला निकायहरूलाई यति बेला मैदानमा नै उत्रिएर जनताको सेवा गर्न, जनताको खोज तलाश गर्नका लागि निर्देशन कड़ा सहित निर्देशन पारिएको छ। निर्देशन अनुसार नै यति बेला लागिरहेको छ। हेलिकप्टरदेखि लिएर विभिन्न सवारी साधन तैनाथ गरिएका छन्, तर पनि विभिन्न स्थानमा अलिकति नेटवर्कको कारणले गर्दा फोन सम्वाद हुन सकिरहेको छैन। र पनि उक्त स्थानबाट यदि फसेको खण्डमा र उद्धारको पर्खाईमा रहेका व्यक्तिहरूलाई नेपाल सरकारले धुवा निकालेर भए पनि संकेत गर्नका लागि चाहिँ आग्रह गर्नुभएको छ। किनभने यति बेला जताततै कुहिरोले ढाकिएको छ आकाशभरि र जमिनमा केही देखिरहेको छैन, जताततै बाढ़ी मात्र बगिरहेको देखिन्छ। त्यो हुनाले राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले भने उद्धारको पर्खाईमा रहेका व्यक्तिलाई आफू रहेको वा बसेको स्थानबाट उद्धारको ध्यानकर्षण गराउनका लागि आगोको धूलो निकालेर वा धुवा निकालेर संकेत गर्न पनि अनुरोध गरेको छ। प्राधिकरणले रसुवाको भोटेको सीमा आएको बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लाका विभिन्न प्रभावित भएपछि खोज र उद्धार कार्य तीव्र पारिएको छ। यसैबीच प्राधिकरणले बाढ़ी प्रभावित क्षेत्रमा खोज र उद्धारका लागि हेलिकप्टर तथा ड्रोनसँग सम्बन्धित संस्थाहरूलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरी सहयोग र विशेष अनुरोध समेत गरिएको छ। प्राधिकरणले वायु सेवा संचालक नेपाल, ड्रोन संचालक लगायतका हेलिकप्टर ड्रोनसँग सम्बन्धित संस्थालाई उद्धार कार्यमा सहयोग गर्न समेत आग्रह चाहिँ गरिरहेको छ।
0: त्यसै गरी यता लाङटाङ जलविद्युत आयोजनाको सुरुङभित्र चाहिँ 35 जना मजदूर चाहिँ फँसेका छन् भनेर खबर पाएका छौं। रसुवामा आएको बाढ़ीका कारण 20 मेगावाट क्षमताको लाङटाङ जलविद्युत आयोजनामा चाहिँ ठूलो क्षति पुगेको छ। बाढ़ीका कारण आयोजनाको सुरुङ टनेलभित्र चाहिँ 35 जना मजदूर फँसेका छन् भने इन्जिनियर सहित अन्य 25 कर्मचारी चाहिँ सम्पर्कविहीन भएका छन् भनेर खबर आएको छ। कम्पनीका प्रबन्धक निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका सचिव विजय मोहन भट्टराईका अनुसार आयोजनामा कार्यरत करिब 60 जना कर्मचारी तथा मजदूर हालसम्म सम्पर्कविहीन छन् भनेका छन्। नदीको सतह भन्दा करिब 100 मिटर माथि रहेको सुरुङमा काम गर्दै गरेका 35 जना मजदूर भित्रै थुनिएको भन्दै उद्धारका लागि चाहिँ सरकारसँग माग पनि गरिरहेका छन्। आइसिंहजी
1: हजुर पक्कै पनि, यति बेला यो बिहानदेखिको बाढ़ीमा अब बगेको र हराइरहेका त यति बेला 400 जना पुगिसकेको छ प्रत्यक्ष रूपमा, र अन्य विविध कारणले भित्र फँसेका, अन्य काम गरिरहेका विभिन्न हाइड्रो पावरदेखि लिएर विभिन्न फ्याक्ट्रीमा काम गर्नेहरूको संख्या त अहिलेसम्म पत्ता लगाउन सकेकै छैन। कतिजना पुगे, कतिजना बगे भनेर यो आकलन गर्न सकेको पनि छैन। र त्यो अनुसार यो अहिले पछिल्लो समयमा रसुवा बाढ़ीमा 17 जनाको शव फेला परेको छ भने 26 जना प्रहरी सम्पर्कमा सम्पर्कविहीन नै भएको छ। र यति बेला खोज तलास गर्दै जाँदाखेरि यो बिहानको बाढ़ीले गर्दा विभिन्न फूल अनि विभिन्न पहाड़तिर थोकिएर विभिन्न लासहरूको टुक्राहरू भेटिएको चाहिँ हामीलाई जानकारी प्राप्त भएको छ। यो सँगै रसोमा आएको बाढ़ीमा परि यति बेला मृतकको संख्या 17 जना पुगेको छ भने बाढ़ीपछि नेपाल प्रहरीका मात्र 26 जना प्रहरीहरू सम्पर्कविहीन नै भएका छन्। र नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभिनारायण काफ्लेको अनुसार बाढ़ी प्रभावित क्षेत्रमा कार्यरत तीनमुरे, स्याप्रोबेसी, मैलोङ र रसुवागढ़ीका 16 जना प्रहरीको अवस्था अझै पनि अज्ञात छन्। सम्पर्कविहीन भएको खोजी र उद्धारका लागि पनि सुरक्षा निकायबाट आवश्यक प्रयास भने भइरहेको नै छ। तर बाढ़ी प्रभावित क्षेत्रमा नागरिक उद्धार, राहत, उपचारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल जनशक्तिले आवश्यक स्रोत साधन भने परिचालन गरिरहेको छ र यो सँगसँगै गम्भीर उपचारका लागि चिकित्सक र स्वास्थ्य कर्मीहरूको टोली समेत प्रभावित क्षेत्रमा खटाइरहेको छ। आपतकालीन सड़क उद्धारका लागि भने मास्क्यासुलरी भेहिकल्स सहितको चिकित्सक र उद्धार टोली परिचालन गरेको छ र यति बेला रसोवा गढ़ी भन्सार र यार्ड क्षेत्रमा बाढ़ी र पहिरोमा पुरिएका व्यक्तिको खोजीका लागि सशस्त्र प्रहरी टोली परिचालन गरेको छ। टोलीले विशेष भग्नावशेष जोखिमयुक्त क्षेत्रमा पुरिएका व्यक्तिको सम्भावित अवस्थाका बारेमा भने खोजी कार्य चाहिँ गरेको नै छ। तर पछिल्लो अपडेट र पछिल्लो समयमा यति बेला हामी माझमा विभिन्न सीसीटीभी फुटेजहरू प्रत्यक्ष रूपमा प्रसारण भइसकेको छ। सीसीटीभीका विभिन्न जानकारीहरू हामीले प्रत्यक्ष रूपमा देख्न सकिरहेका छन्। विभिन्न हाइड्रो विभिन्न ठूला ठूला क्षेत्रमा काम गरिरहेको हुनाले त्यहाँबाट बाढ़ीबाट सबै स्थान भग्नावशेषमा परिणत भएको कारणले गर्दाखेरि चाहिँ त्यहाँ काम गर्ने जनशक्तिहरू त्यस स्थानमा रह्यो वा रहेन भन्ने यकिन गर्न भने सकिएको छैन। वरदानजी
0: हजुर, त्यसै गरी आज जुन यो लेहेन्दे खोला भनौँ न होइन, तिब्बतबाट बगेर आएको जुन यो लेहेन्दे खोलामा मिसिएर आएको जुन यसले वितण्डता मचायो नेपालको भूभाग जति पनि यो रसुवा टिमुरे लगायत स्याप्रुवेसी मेलुङ होइन, त्यसै गरेर तिर्सुली हुँदै अहिले पनि जाने क्रम जारी नै छ होइन। यसले धेरै मात्रामा जनधनको क्षति त गर्यो नै होइन, धेरै मात्रामा यसमा चाहिँ अब जति पनि यो विपदमा चाहिँ राष्ट्रपाका सभापति रवि लामिछानेले पनि अपील गर्नुभएको छ। राष्ट्रपा सभापति रवि लामिछानेले चाहिँ रसुवाको भोटेको सीमा आएको बाढ़ीले पुर्याएको क्षति काली लाग्दो भएको र सरकार बाढ़ी प्रभावितको साथमा रहेको बताउनु भएको छ। उहाँले चाहिँ पीड़ितहरूको उद्धार उपचार लगायत विषयमा गृह स्वास्थ्य र प्रधानमन्त्रीसँग निरन्तर छलफलमा रहेको र सचेतनापूर्वक सहभागी भएको बताउनु भएको छ। उहाँले नागरिकको ज्यान बचाउने कुरा महत्वपूर्ण भएको र सरकारले सम्पूर्ण समर्थन नागरिक बचाउनमा लाग्ने दावी पनि गर्नुभएको छ। प्रभावित क्षेत्रमा सरकारले सक्दो प्रभावकारिता देखाएको र प्रतिपक्षमा बसेर सरकारलाई सहयोग गर्ने वचनलाई धन्यवाद पनि दिनुभएको छ। उहाँले चाहिँ विपदको कठिन अवस्थामा सम्हालिएर लैजानुको विकल्प नभएको भन्दै सरकारी सम्पर्कमा रहन विपद प्रभावित क्षेत्रका नागरिकलाई आग्रह समेत गर्नुभएको छ। सबै सुरक्षा निकायको पनि परिचालन गर्न र मानवीय सहायतामा काम गर्न सबैलाई विभिन्न राजनीतिक दलको संयन्त्र भएकाले सबैलाई हातेमालो गरी परिचालन गर्न पनि होइन उहाँले चाहिँ राष्ट्रपाका सभापति रवि लामिछानेले चाहिँ आग्रह गर्नुभएको छ।
1: हजुर, यो पक्कै पनि यो विपदको घड़ीमा एकले अर्कालाई सपोर्ट गरेर नै यो विपदको समयमा सबैलाई साथ सपोर्ट गरेर अगाडि बढ़नुपर्छ भन्ने र लागि परिरहेको छ। र यसै सन्दर्भमा यति बेला परराष्ट्र मन्त्री शिर खनालले रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढ़ीका मुख्य कारण चाहिँ भूकम्प र त्यसपछिको पहिरो भएको जानकारी दिनुभएको छ। र प्रतिनिधि सभाको आजको बैठकमा उहाँले आज बिहान करिब 8:40 जाँदा चाहिँ भोटेकोशीमा भीषण बाढ़ी आएको बताउनु भएको छ र मन्त्री खनालको प्रारम्भिक सूचनालाई उद्धृत गर्दै आज बिहान 8:37 पहिलो नै भूकम्प गइसकेको र त्यसका कारण चाहिँ ठूलो पहिरो खसेर नदी थुनिएको बाढ़ी आएको भनेर उहाँले बताउनु भएको छ। र यसै गरी बाढ़ीले पुर्याएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको र सरकारले तत्काल उद्धार र राहतका लागि पहल शुरू गरिसकेको समेत सदनलाई अवगत गराउनु भएको थियो र परराष्ट्र मन्त्री शिशिर खनालले छिमेकी राष्ट्रहरूसँग समेत समन्वय गरी घटनाको यथार्थ बुझ्ने प्रयास भइरहेको चाहिँ जानकारी गराउनु भएको छ हामीलाई।
0: त्यसै गरी यो बाढ़ी प्रभावित होइन जिल्लाहरूमा राष्ट्रिय विपद घोषणा गर्न प्रमुख दलहरूले माग पनि राखेका छन्। प्रतिनिधि सभाको बैठकमा विभिन्न राजनीतिक दलका प्रमुख सचेतक सांसदहरूले रसुवा नुवाकोट र धादिङ लगायतका बाढ़ी प्रभावित जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरी राष्ट्रिय विपद जारी गर्न सरकारसँग माग पनि राखेका छन्। तिब्बतको जिम्बुङ क्षेत्रमा भएको हिमताल विस्फोटपछि भोटेकोशी र त्रिशुली नदीमा आएको भीषण बाढ़ीले अरबौंको क्षति र सयौं नागरिक विपत्ता पारेको भन्दै सांसदहरूले युद्धग्रस्त उद्धार कार्य अघि बैठकमा नेकपा एमालेका प्रमुख सचेतक एन बहादुर महरले बाढ़ीका कारण 800 भन्दा बढ़ी नागरिक बेपत्ता भएको र 200 भन्दा बढ़ी मानिस अझै उद्धारको पर्खाईमा रहेको जानकारी दिनुभएको छ। उहाँले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राहत उद्धार क्षतिपूर्ति र पुननिर्माणका लागि 5 बुँदै प्रस्ताव अघि सार्नु भएको छ। त्यसै गरी चीनले बाढ़ी बारे पूर्व जानकारी दिएको थियो वा थिएन भन्ने विषयमा सरकारले स्पष्ट पार्नुपर्ने र तत्काल राष्ट्रिय विपद घोषणा गर्नुपर्नेमा पनि उहाँले जोड़ दिनुभएको छ। त्यसै गरी राष्ट्रपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोसाईकुण्ड यात्रामा रहेका 36 तीर्थयात्री सवार बस बाढ़ीमा परेको हृदय विदारक घटना सुनाउँदै हजारौं नागरिक बेपत्ता भएको बताउनु भएको छ। त्यसै गरी उहाँले त्यसलाई राष्ट्रिय विभक्तिको रूपमा लिँदै तत्काल प्रभावित क्षेत्रमा हेलिकप्टर परिचालन गरी उद्धार कार्यलाई तीव्र दिन र राष्ट्रिय विपद घोषणा गर्न समेत माग गरेको छ। आइसिंहजी
1: हजुर, पक्कै पनि यो यति बेला यो विपदको घड़ीमा नेपालमा मात्र नभइकन नेपालका विभिन्न सुरक्षा निकायका चाहिँ प्रतिनिधित्वहरू मात्र नभइकन यो विपदको बेलामा सतर्कता अपनाउनका लागि चाहिँ यति बेला चीन सीमा क्षेत्रमा बाढ़ीमा परेकाहरूको उद्धारमा खटिनका लागि चाहे नेपाली होस् या चिनिया होस् जो कोहीलाई उद्धारमा खटिनका लागि चिनिया राष्ट्रपतिले चाहिँ निर्देशन दिइसक्नु भएको छ यति बेला। र चीनका राष्ट्रपति शी जिनपिङले नेपाल चीन सीमावर्ती क्षेत्रमा यो गएको बाढ़ी पहिरोमा बेपत्ता भएका मानिसहरूको खोजी र उद्धारका लागि निर्देशन दिनुभएको हो। समाचार एजेन्सी अनुसारका चाहिँ यति बेला राष्ट्रपति शीले आफ्नो पूर्ण क्षमता प्रयोग गरेर भए पनि खोजी कार्यमा लाग्नका लागि निर्देशन दिनुभएको छ। बाढ़ीका कारण दक्षिण पश्चिम चीनको सिजाङ स्वेत क्षेत्रमा केरुङ नाकामा क्षति पुगेको छ र समाचारको अनुसार सीमा क्षेत्रको चिनिया बन्दरगाहमा भने ठूलो क्षति पुगेको छ। र यति बेला चीनको तिब्बतमा रहेको यो ठूलो ड्याम अझै पनि जोखिम छ। यो फुट्न सकिने अवस्था रहेको हुनाले अझै पनि सतर्कता अपनाउनका लागि चाहिँ आग्रह गरिरहेको छ। त्यहाँ विभिन्न चाहिँ ठूलो ठूलो ड्यामहरू छ र सानो ड्यामले गर्दाखेरि त्यो पहिरो थुनिएर निस्किएको खण्डमा यति बेला नेपालमा यति धेरै चाहिँ क्षति गरेको छ। त्यो हुनाले अझै पनि त्योभन्दा ठूलो विपद निम्तिन सक्ने एउटा ड्याम रहेको हुनाले अझै पनि सुरक्षित तरिकाले सबैजना आफ्नो स्थानमा रहनका लागि र सुरक्षित अपनाउनका लागि आग्रह चाहिँ गरेको छ। र यो सँगै यो विपदको घड़ीमा रासोपाले राहत कोषमा एकमुष्ट रकम पनि जम्मा गर्ने भइसकेको छ। रासोपाको आकस्मिक बैठक पनि बसिरहेको छ यति बेला। राष्ट्रिय स्वतन्त्र पार्टीको केही बेरको आकस्मिक बैठक बसेर राहत कोषका लागि भने उपलब्ध गराउने रकम निर्णय गर्ने सभापति रवि लामी छामेले जानकारी दिनुभएको छ। यति बेला यो रसुवामा विभिन्न क्षतिको कारण कतियौं नेपालीले ज्यान गुमाएका छन् र कतिजना चाहिँ यति बेला बेपत्ता भएको यकिन पनि गर्न सकिरहेको छैन। तर पनि उहाँहरूको उद्धार राहतका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ राहत कोषमा रकम जम्मा गरेर भए पनि त्यहाँ क्षतिपूर्ति दिलाउनका लागि राहत र सुरक्षित स्थानमा पुर्याउनका लागि सम्पूर्ण संयन्त्रहरू एकजुट भएर लाग्नका लागि पनि सभापति लामी छानेले जानकारी हामीलाई गराउनु भएको छ।
0: त्यसै गरेर यता बाढ़ी प्रभावित क्षेत्रका लागि चाहिँ होइन यो जुन छन् नि खेलकुद मन्त्री सस्मित पोखरेलले पनि यो जुन छ भारत र चीन सरकारसँग चाहिँ होइन सो यो राहतको चाहिँ उहाँले राहत माग गर्नुभएको छ। होइन मन्त्री परिषदको निर्णय चाहिँ होइन माग गर्नुपर्छ भनेर चाहिँ मन्त्री परिषदको जुन यो बैठकमा चाहिँ उहाँले चाहिँ आफ्नो निर्णय सुनाउनु भएको थियो। त्यसै गरी परराष्ट्र मन्त्रालय मार्फत समन्वय भइरहेको पनि जुन यो जानकारी दिनुभएको छ। मन्त्रीका अनुसार चीन र भारत दुवैबाट आवश्यक सहयोग चाहिँ उपलब्ध गराइने पनि चाहिँ यो खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी गराउनु भएको छ। आइसिंहजी
1: हजुर, पक्कै पनि यति बेला यो विभिन्न पार्टी प्रतिनिधि मात्र नभएर सिंगो देशका संयन्त्रहरू परिचालित

0: पनि उहाँले बताउनु भएको छ। त्यसै गरी केही घाइते र केही सम्पर्कविहीन भए पनि आधिकारिक मृत्यु पुष्टि चाहिँ भएको छैन भनेर उहाँले उल्लेख गर्नुभएको छ।
1: हजुर, पक्कै पनि यति बेला यो विपद चलिरहेको खण्डमा अझै पनि यसले ठूलै विपद निम्त्याउन सक्छ, ठूलो जोखिमहरू पार्न सक्ने अवस्थालाई मध्यनजर गरेर यति बेला त्रिशुली नदीमा बाढ़ीका कारण जोखिममा परेका देवघाट स्थित वृद्ध आश्रममा बस्दै आएका वृद्ध वृद्धहरूलाई सुरक्षित स्थानमा सारिएको छ। नदी किनारमा रहेका आश्रममा बनेको जोखिम बढ़ेपछि वृद्ध वृद्धहरूलाई प्रहरी, युवा र स्थानीयवासीको सहयोगमा विद्यालय परिसर लगायतका अन्य विभिन्न सुरक्षित स्थानमा सारिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनको अनुसार देवघाटको नदी किनारमा रहेका वृद्ध आश्रम तथा त्यो बस्तीमा बाढ़ीको जोखिम बढ़ेपछि बसोबास गर्दै आएका वृद्धहरूलाई सुरक्षित स्थानमा सार्ने काम पनि भइरहेको जानकारी दिनुभएको छ हामीलाई। र यति बेला यो रसुवाको बाढ़ी मुगलिन हुँदै चितवनसम्म पुगिसकेको पनि प्रत्यक्ष रूपमा जानकारी प्राप्त भएको छ। र त्यस स्थानमा रहेका आश्रममा रहेका वृद्ध वृद्धहरूलाई प्राथमिकताका आधारमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले पनि जानकारी गराइसकेको छ। र बाढ़ीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै उद्धार र स्थानीय स्थानान्तरणलाई निरन्तर दिएको छ। नदीको जल सतह र बाहावको अवस्था हेरी थप जोखिमयुक्त क्षेत्रका बासिन्दालाई समेत सुरक्षित स्थानमा सार्ने प्रहरीले तयारी गरेको चाहिँ हामीलाई जानकारी गराएको छ। प्रधानजी
0: हजुर, त्यसै गरी यो आइसिङजी, यो जति पनि आजको जुन यो वितण्डता मचाएको छ लेन्दे खोलाले, होइन, एकदमै हजारौं सयौं मात्रामा चाहिँ नागरिकहरूलाई होइन सम्पर्कविहीन बनाएको छ। त्यसै गरेर यता बेत्रावती बजार चाहिँ बगरमा परिणत भएको छ है। रसुवाको सीमावर्ती क्षेत्रमा 81 उर्लिएको भोटेकोसीको यो भीषण बाढ़ीले चाहिँ नुवाकोटको बेत्रावती बजारलाई पनि बगरमा परिणत गरिदिएको छ। बाढ़ीको वेग र फैलावट हेर्दा चाहिँ अब बेत्रावतीमा चाहिँ घर, पसल, सड़क, पुल तथा अन्य भौतिक संरचनामा चाहिँ ठूलो क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। क्षतिको वास्तविक विवरण भने उद्धार तथा स्थलगत निरीक्षण पछि मात्रै यकिन हुने चाहिँ अब बताइएको छ। बाढ़ी रसुवाबाट तल्लो तटीय क्षेत्र झर्दै बेत्रावती हुँदै त्रिशुली नदीको बहावमा मिसेपछि नुवाकोटका तटीय बस्ती र बजारहरूमा समेत वितण्डता मचाएको छ। नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीका अनुसार बेत्रावतीदेखि देवघाटसम्मका तटीय क्षेत्रमा चाहिँ बाढ़ीले भौतिक संरचनामा ठूलो क्षति पुर्याएको सुरक्षाकर्मीबाट चाहिँ जानकारी प्राप्त भएको छ। आइसिंहजी
1: हजुर, पक्कै पनि यति बेला यो बाढ़ीका कारण विनाशकारी बाढ़ीबाट प्रभावित हुने 88 जनालाई चाहिँ हवाई उद्धार मार्फत विभिन्न सुरक्षित स्थानमा सारिएको छ। र रसुवा स्थित भोटेकोसी नदीमा आएको बाढ़ीका कारणले उक्त स्थानमा प्रभावित भएकाहरूलाई सुरक्षाकर्मीहरूले उद्धार गरिरहेको छ। यति बेला यो दिउँसोको समयमा रात नपर्दासम्म नै सकेसम्म उक्त स्थानमा रहेका एकदमै असुरक्षित तरिकाले बसोबास गरिरहेका जनताहरूलाई यो बेलुकासम्म, रात नपुरुन्जेलसम्म सुरक्षित स्थानमा बसोबास गर्नका लागि र राहतका लागि चाहिँ यति बेला सुरक्षा निकायका तीनै तहका निकायहरू खटिरहेको छ। र अहिलेसम्म 88 जनालाई रसुवाबाट मात्र उद्धार गरेको नेपाली सेनाले जनाएको छ भने अन्य विभिन्न स्थानबाट उद्धार गरिएकोहरूको संख्या पनि अहिलेसम्म गणना भएको छैन। 6 हेलिकप्टरबाट प्रभावितहरूको उद्धार गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी गराएको छ। र सेनाको अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 2 बाढ़ी प्रभावित स्थलतर्फ पठाइँदैछ भने बाढ़ीमा फँसेकाको खोज र उद्धारमा 3 ड्रोन पनि प्रयोग गरिरहेको छ भनेर चाहिँ हामीलाई जानकारी प्राप्त भएको छ। प्रधानजी
0: हजुर, त्यसै गरेर यो भयावह, यो काली लाग्दो, यो जुन आजको जति पनि यो घड़ीमा भनौं न होइन

0: आएको छ पछिल्लो समय होइन। तर यतिको घटना त नघट्ला, किनकि अब सबैजना सुरक्षित रहनुहोला होइन, सतर्क रहनुहोला। अब यो जति पनि सरकारले चाहिँ एकदमै यो म्यासेज, जति पनि हाम्रो यो मोबाइलमा म्यासेजहरू पठाउने कार्य गरिराख्नु भएको छ, त्यसलाई बेवास्ता नगर्नुहोला पनि भन्छन्। त्यसै गरी यो पछिल्लो अपडेट आइसिङजी के छ त?
1: र यति बेला पछिल्लो अपडेटमा चाहिँ बाढ़ीका कारण सबै स्थानीय तह संकटग्रस्त क्षेत्र नै घोषित गर्ने सरकारले चाहिँ तयारी गरेको छ। त्यहाँ विभिन्न आज यो दुःखद घड़ीमा सरकारले पक्कै पनि अझै पनि विभिन्न ठाउँमा हाई अलर्ट चाहिँ जारी नै गरेको छ। यो घटनाहरू सुवामा मात्र नभइकन आगामी दिनमा जुनसुकै क्षेत्रमा घट्न सक्ने भएकाले सरकारले चाहिँ सबै स्थानीय निकाय स्थानीय तहलाई चाहिँ संकटग्रस्त क्षेत्र घोषणा गर्ने तयारी गरिएको छ। र आज बसेको आकस्मिक मन्त्री परिषदको बैठकले चाहिँ यो निर्णय गरिसकेको छ। र यति बेला रसुवागढ़ीलाई 3 महिनाको लागि चाहिँ विपदग्रस्त क्षेत्र घोषणा गरिसकेको छ भने अन्य विभिन्न बाढ़ीबाट भोटेको सीमा मिसिएपछि टिमोरी, रसुवागढ़ी, स्याप्रोवेसी लगायतका धेरै ठाउँहरू अझै पनि प्रभावित छन्, जोखिमयुक्त छन्। बाढ़ीले बस्ती, बजार, प्रहरी कार्यालय, सड़क, विद्यालय, प्रहरी चौकी, स्वास्थ्य चौकी लगायतका जलविद्युत आयोजनाका ठूला ठूला चाहिँ आयोजना संरचनामाथि ठूलो क्षति पुर्याएको छ। विशेष गरी यो रसुवागढ़ीमा तातोपानी क्षेत्र भएकाले त्यहाँ विभिन्न चाहिँ चिनियाबाट जाँच पास भएर नेपालमा आउने विभिन्न सवारी साधनहरू अनि त्यसै गरी जलविद्युतका प्रख्यात स्थानहरू भएका कारण यति बेला लाखौंको अब धेरै नै क्षति पुर्याएको विवरणहरू पनि प्राप्त भइरहेको छ। यति बेला घरमा मात्र सीमित नरहिकन घर, बजार, प्रहरी कार्यालय लगायतका अन्य विभिन्न वासस्थानहरू चाहिँ अब सबै खोलामा परिणत भएको छ र त्यो स्थानमा जग पनि नरहेको पनि हामीलाई जानकारी प्राप्त भइरहेको छ। यो घटनालाई यति बेला संसदमा जानकारी पनि गराइरहेको छ र सम्बन्धित निकायले यति बेला कुनै पनि ढिला नगरिकन चाहिँ स्थलगत तरिकाले लाग्नको लागि आग्रह नै गरिरहेको छ र सम्पूर्ण जनतालाई सुरक्षित स्थानमा सार्नको लागि, रहनको लागि र यदि खानपिनको अभाव र राहतको आवश्यक परेमा विभिन्न सम्पर्क नम्बरहरू समेत सरकारले यति बेला खुल्ला गरिसकेको छ। राहत सामग्रीहरू पुगिसकेका छन् र कयौं बिरामीहरू व्यक्तिहरू घाइते भइरहेको छ। घाइतेहरूको उपचारका लागि विभिन्न नम्बरहरूमा कल गरेर चाहिँ सम्पर्क गर्नका लागि सरकारले आग्रह समेत गरिरहेको छ।
0: हवस् त अहिलेको लागि विशेष बुलेटिन यति नै। अर्को बुलेटिन लिएर हामी केही बेरपछि होइन तपाईँहरूको माझमा उपस्थित हुनेछौ। तपाईँ हेलम्बा एफएम 89.0 सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

0: Time check. It's 5 p.m.
1: अहिले साँझको 5 बजेको छ।

0: कमिला अनि फट्याङ्ग्राको कथा। धेरै वर्ष पहिला एउटा घाँसको मैदानमा एउटा कमिला र एउटा फट्याङ्ग्रा बस्थ्यो। दिनभरि कमिला धेरै काम गर्थे। टाढा खेतबाट गहुँको दाना ल्याउने कठिन काम ऊ गर्थे। उनको यो काम धेरै अनुशासनले हुने गर्दथ्यो। हरेक बिहान ऊ सधैँ हतारमा हुन्थे। सुबहको पहिलो किरण सँगै ऊ आफ्नो टाउकोमा ठूलो गहुँको भारी बोकेर ऊ आफूलाई सम्हाल्दै घर जान्थे। गहुँको दानालाई ध्यानले गिलासमा राखेर फेरि दाना लिनलाई त्यही जान्थे। पूरा दिन नहारिकन नथाकिकन आउने र जाने अनि गहुँको दाना ध्यानले गिलासमा राख्ने गर्थे। उता अर्को तर्फ अल्छी फट्याङ्ग्रा दिनभरि छायामा गीत गाउने अनि आराम गर्ने गर्दथ्यो। भविष्यमा के हुन्छ भनेर पीर नमानिकन आराम गर्ने गर्दथ्यो। उसलाई दिनभरि काम गर्ने कमिला माथि दया आउने गर्दथ्यो। दिन बित्दै थियो, तभी फट्याङ्ग्रा अल्छीले घाँसमा कुद्ने अनि आरामले मिठो खाना खाने गर्दथ्यो। गीत गाउँदा गाउँदै आरामले जिराखेको थियो। जब कमिला दाना ल्याएर घरमा राम्रोसँग सम्हालेर राख्ने गर्थे, अरू मेहनत गर्दै थिए। एक दिन सधैँ जस्तो सबै कमिलाहरू दाना ल्याउँदै थिए। उनीहरू बीको एउटा कमिला भारी दानाको कारण तल झर्यो, त्यसैले त नराम्रो मानेर रुन लागि। उसलाई सहयोग गर्नुको सट्टा फट्याङ्ग्रा उसलाई देखेर हाँस्न लाग्यो। कमिलाले भन्यो,
1: फट्याङ्ग्रा महाशय, यो दाना मेरो घरसम्म उठाएर लैजानलाई तपाईँ मलाई सहयोग गर्नुहुन्छ कि? म तपाईसँग धेरै खुसी हुन्छु।
0: कमिलाको कुरालाई नसुने जस्तै गरी फट्याङ्ग्रा आफ्नै संगीतमा हराइरह्यो। कमिलाले एक्लै आफ्नै मेहनतले त्यो दाना उठाई अनि ऊ गई।
2: तिमी यति धेरै मेहनत किन गर्छौ प्यारी कमिला?
0: फट्याङ्ग्राले सोध्यो।
2: एकछिन आराम गर, अलिकति मेरो गाना पनि सुन। गर्मी छ, दिन पनि ठुलो छ, तर के को लागि भारी उठाउनुमा टाइम खराब गर्दैछौ?
0: कमिलाले नसुने जस्तै गरेर आफ्नो गर्दन घुमाए। थोरै हतारमाथि त्यही भएर खेततिर गई। तभी फट्याङ्ग्रा एकदम हाँस्यो।
2: तिमी बडा बुद्धु कमिला हो।
0: फट्याङ्ग्राले फेरि उसलाई बोलायो,
2: आऊ आऊ अनि मसँग नाच अनि गाऊ। कामलाई बिर्सेर गर्मीको अलिअलि मजा लिनुपर्छ।
1: म पानी झरीको मौसमको लागि खाना एकट्ठा गर्दैछु। कमिलाले भन्यो, तिमीले पनि यस्तै गर्नुपर्छ।
2: तर पानीको यति चिन्ता किन गर्नु?
0: फट्याङ्ग्राले जवाफ दियो,
2: अहिले त हामीसँग धेरै खाना छ र धेरै वक्त छ हामीसँग पानीको तयारीको लागि।
0: तर कमिलाले बुझेको थियो कि ऊ के गरिराखेको छ, त्यसैले ऊ आफ्नो बाटो लागि। यता फट्याङ्ग्रा पूरा ऋतुमा आफ्नै नाच गानमा व्यस्त भइरह्यो। पूरा दिन काम गरेर बरसातको तयारी नगरिकन उसले खेल्न नाच्न गाउनलाई महत्व दियो। यो सुन्दर गर्मीको दिन सधैँभरि रहनेवाला छैन अनि चाँडै बारिस अनि त्यसपछि ठण्डी आउनेवाला छ, यो त उसले भुलि नै सक्यो। गर्मीको मौसम बरसातमा बदलियो अनि बारिस पछि ठण्डीको मौसम आयो। सूर्य अब धेरै कम देखिन्थ्यो। दिन छोटो थियो शीतलहर अनि रात धेरै लामो अन्धारो अनि धेरै ठुलो थियो। हरेक तरफ भयानक ठण्डी अनि बरफ झर्न सुरु भइसकेको थियो। फट्याङ्ग्रा ठण्डीले काम्न लाग्यो, आफैलाई सुक्खा पातले बचाउने कोसिस गर्दै थाक्न लाग्यो। परन्तु हावा जोडले आउँदा उसलाई ठण्डी लाग्ने गर्थ्यो। उसलाई धेरै भोक लाग्थ्यो अनि खानको लागि केही पाउँदैन थियो। उसलाई थाहा थियो कि खानाको लागि केही पाएन भने म चाँडै मर्छु भनेर। ऊ कमजोर भएको थियो। चाँडै उसले बुझेको थियो कि कमिला सही थिए, उसले पनि तयारी गर्नु पर्थ्यो। फट्याङ्ग्रालाई अब नाच्न गाउन मन नै लागेको थिएन। ठण्डीले धेरै भोकाएको थियो। उसलाई बरबाट बस्नको लागि न घर थियो न खानाको लागि खाना थियो। सारा हरियाली अनि खेत बरफले ढाकेको थियो अनि खानको लागि केही पनि थिएन।
3: अब म कहाँ जाम? म अब के गरौँ?
0: फट्याङ्ग्रा पछुतायो। यो टाइमको जाडो अरू टाइम भन्दा धेरै भयो। फट्याङ्ग्राले यो कुरा सोचेको पनि थिएन।

0: घरतर्फ फर्केर भने, त्यस्तै गर्मीको मौसममा म काम गरिराखे अनि तिमी गाना गाउँदै नाच्दै मेरो मजाक उडाइराख्यौ। अब तिम्रो लागि न खाना छ मसँग, न बस्नको लागि घर छ। ठण्डीको मौसमको लागि तिमीले पहिले नै सोच्नु पर्थ्यो आफ्नो बारेमा। कमिलाले फट्याङ्ग्राको अगाडि ढोका बन्द गर्यो अनि फट्याङ्ग्रा रुन लाग्यो। समाप्त।
1: If you enjoyed this story, please like and subscribe our channel and press the bell icon to get future updates. And don't forget to comment.

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, साँझ 6 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरू गरौं हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। रसुवा भोटेको सीमा आएको बाढ़ीबाट मृत्यु हुनेको संख्या 22 जना पुग्यो। 385 जना बेपत्ता। बाढ़ी प्रभावित जिल्लाको सबै स्थानीय तह संकटग्रस्त क्षेत्र घोषित। राष्ट्रिय स्वतन्त्र पार्टीले राहत कोषमा एकमुष्ट रकम जम्मा गर्ने। बाढ़ीले रसुवा र नुवाकोटका 14 जलविद्युत आयोजना प्रभावित। क्षतिको विवरण संकलन गर्न समिति गठन। गोर्खाको पालुङ चारबाट गोसाईकुण्डा गएका 33 जना यात्रु वाहक बस सम्पर्कविहीन। क्यारेबियनमा अमेरिकी आक्रमणमा 4 जनाको मृत्यु। र अस्ट्रेलियन क्याटियल टेरिटोरीले नेपाल एलाई दियो 141 रनको लक्ष्य। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। रसुवाको भोटेको सीमा आएको बाढ़ीबाट मृत्यु हुनेको संख्या 22 जना पुगेको छ। बागमती प्रदेश प्रहरी कार्यालयको पछिल्लो विवरण अनुसार रसुवा, नुवाकोट, धादिङ र चितवनमा गरी 22 जनाको मृत्यु भएको हो। विवरण अनुसार रसुवामा 1 जना पुरूष, नुवाकोटमा 5 महिला र 6 पुरूष गरी 11 जना, धादिङमा 5 महिला र 2 पुरूष र 2 जनाको लिंग नखुलेको गरी 9 जना तथा चितवनमा 1 जना महिला मृत्यु भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा 65 जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। रसुवाबाट 43, नुवाकोटबाट 19 र धादिङबाट 3 जनाको उद्धार गरिएको विवरणमा उल्लेख गरिएको छ। उद्धार गरिएका मध्ये 6 जना काठमाडौँ र 36 जना धुन्छेमा रहेको र 1 प्रहरी सहित अन्य घाइते भएको नुवाकोटमा उद्धार गरिएको विवरणमा उल्लेख गरिएको छ। रसुवा बाढ़ीका कारण प्रभावित जिल्लाका सबै स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ। आज बसेको आकस्मिक मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरिएको हो। परराष्ट्र मन्त्री सुशील खनालको अनुसार रसुवा बाढ़ीका कारण प्रभावित जिल्लाका स्थानीय तहहरूलाई 3 महिनाको लागि विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 दफा 42 बमोजिम विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको हो। यसको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि गरिएको छ। रसुवागढ़ी क्षेत्रमा आज बिहान आएको ठूलो बाढ़ीले व्यापक क्षति पुर्याएको छ र बाढ़ी पहिरोमा मिसिएपछि टिमुरे, रसुवागढ़ी र च्याप्रोवेशी क्षेत्र प्रभावित भएका छन्। बाढ़ीले बस्ती बजार, प्रहरी कार्यालय, सड़क र जलविद्युत आयोजनाका संरचनामा क्षति पुर्याएको विवरण पनि प्राप्त गरिएको छ। यो घटनाको बारेमा संसदलाई जानकारी गराउँदै परराष्ट्र मन्त्री खनालले यस्तो जानकारी दिएको हो। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 दफा 32 विपद संकटग्रस्त क्षेत्र घोषणा सम्बन्धी व्यवस्था गरिएको छ। नुवाकोट र रसुवाका अस्पतालहरूमा 62 जना भन्दा बढ़ी घाइते भएकाहरूको उपचार भइरहेको छ। चीनको तिब्बत हुँदै रसुवामा भित्रिएको भयानक बाढ़ीका कारण ठूलो मानवीय क्षति भएको छ। सोही क्षतिका क्रममा घाइते भएका 62 जना विभिन्न अस्पतालमा उपचार भइरहेको छ। नेपाल प्रहरीको अनुसार काठमाडौँमा मात्रै यति बेला 25 जना घाइतेको उपचार भइरहेको छ। काठमाडौँ स्थित ट्रमा सेन्टरमा नुवाकोटका विदुर नगरपालिका 5 का भक्त भण्डारी, सीता भण्डारी, विवेक कुमार र रिहान लामिसानेको उपचार भइरहेको छ। गोसाईकुण्डका दावर डोल्मोको उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीको अनुसार महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नुवाकोटका विदुर नगरपालिका 3 का तेज बहादुर तामाङ, रसुवा गोसाईकुण्ड 5 का पेम्बा तामाङ, ठेगाना नखुलेका कुशल मगर, त्यसै गरी कार्की थापाका 1 पुरूष, नामथर वतन नसक्ने 1 पुरूष, सिन्धुपाल्चोकका मीन बहादुर श्रेष्ठ, सल्यानका गिरीलाल बुढाथोकी, सिन्धुपाल्चोक जिल्लाको 12 विषय नगरपालिका 5 का रूपक रोका, सुजन बस्नेत, अशोक श्रेष्ठ र सुशान्त श्रेष्ठ, जाजरकोटका बलबहादुर घटी मगरको उपचार भइरहेको छ। साथै गोसाईकुण्ड 7 का कामो नगरकोटीको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। लम्बो खबरमा राष्ट्रिय खबर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट आएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाललाई आवश्यक सबै मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। प्रधानमन्त्री मोदीले आज नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन सम्वाद गर्दै यस कठिन घड़ीमा भारतका जनता, नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको साथमा रहेको पनि बताउनु भएको छ।
सामाजिक सञ्जाल मार्फत मोदीले खोज र उद्धार कार्यमा दुवै देशका टोलीहरूबीच नजिकबाट समन्वय भइरहेको र भारतले राहत सामग्री पठाउने तयारी गरिरहेको पनि उल्लेख गरेको छ। रसुवाको भोटेको सीमा आज बिहान अचानक आएको बाढ़ीले टिमुरे बजार, रसुवागढ़ी, भन्सार क्षेत्र र 13 जलविद्युत आयोजनामा व्यापक क्षति पुर्याएको छ। घटनाको हालसम्म 16 मृत्यु भएको पुष्टि भएको छ भने 105 भारतीय सहित झण्डै 400 पर्यटक सम्पर्कविहीन रहेको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ। यसैबीच बाढ़ीमा परि घाइते भएका 110 जनालाई हेलिकप्टर मार्फत काठमाडौँ ल्याएर त्रिवी शिक्षण अस्पताल लगायतका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक दान बहादुर थापाले जानकारी दिनुभएको छ भने प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले उद्धार कार्य जारी राखेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले राहत कोषमा एकमुष्ट रकम जम्मा गर्ने भएको छ। यसका लागि रासोपाको आकस्मिक बैठकले सो निर्णय गरिएको हो। साथै रासोपाका सांसदहरूले बेग्ला बेग्लै नभएर सामूहिक रूपमा सरकारलाई आफ्ना आपतमा सरकारले कसरी सघाउन सकिन्छ भनेर निर्णय नै गर्ने समेत बताएको छ। रसुवागढ़ी क्षेत्रमा आज बिहान आएको ठूलो बाढ़ीले व्यापक क्षति पुर्याएको छ। बाढ़ी भोटेकोशी नदीमा मिसिएपछि टिमुरे, रसुवागढ़ी र स्याप्रोवेशी क्षेत्र प्रभावित भएका छन्। बाढ़ीले बस्ती बजार, प्रहरी कार्यालय, सड़क र जलविद्युत आयोजनाका संरचनामा व्यापक रूपमा क्षति पुर्याएको विवरण प्राप्त भएको छ। सो संसदमा बोल्नुहुँदै सभापति लामिछानेले यो घटनाको बारेमा विस्तृत जानकारी गराएको छ। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्टकोटीले राष्ट्रिय विपद कोषमा 2 महिनाको तलब भत्ता जम्मा गर्ने घोषणा समेत गरिसकेका छन्। चीनतर्फ आएको आकस्मिक बाढ़ीका कारण रसुवा र नुवाकोटका विभिन्न विद्युत उत्पादन तथा भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। बाढ़ीबाट दुवै जिल्लाका सञ्चालनमा रहेका 9 र निर्माणधीन 5 गरी 14 विद्युत आयोजना प्रभावित भएका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार रसुवामा 5 सञ्चालनमा रहेका र 3 निर्माणधीन गरी 8 आयोजना प्रभावित भएको छ। आयोजनाको कुल क्षमता 578.42 मेगावाट छ र रसुवामा प्रभावित आयोजनामा माथिलो त्रिशुली 1216 मेगावाट, रसुवागढ़ी 111 मेगावाट, रसुवा भोटेकोशी 120 मेगावाट, सन्जेन खोला 78 मेगावाट र माथिल्लो मैलुङ 6.42 मेगावाट, सैलुङ खोला 5 मेगावाट, लाङटङ खोला 20 मेगावाट र चिलिमी 22 मेगावाट रहेका छन्। र नुवाकोटका 4 सञ्चालनमा रहेका र 2 निर्माणाधीन अवस्थामा रहेका हाइड्रो पावर बेपत्ता भएको छ र बाढ़ीका कारण सम्पर्क हुन नसकेका कर्मचारी, मजदूर तथा स्थानीयको विवलन संकलन गरी उद्धारका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेको पनि मन्त्रालयले जनाएको छ। नेपाल विद्युत प्राधिकरणले उद्धारका लागि 7 सवारी साधन प्रभावित क्षेत्रमा पठाएको छ भने 14 सवारी साधन तयारी अवस्थामा राखिएको छ। तल्लो तटीय क्षेत्रमा यति बेला क्षति हुन नदिन जलविज्ञ तथा जलस्रोत अनुसन्धान केन्द्रलाई 2,00,000 भन्दा बढ़ी एसएएम तर्फ पूर्व सूचना पठाइसकिएको छ तर बाढ़ीका कारण केन्द्रका गेज, स्टेशन लगायतका संरचना क्षति पुगेकाले थप सुरक्षा सूचना उपलब्ध गराउन समस्या भएको मन्त्रालयले जनाएको छ। विपदग्रस्त नेपालका बाढ़ी प्रभावितको उद्धार, राहत र विश्व पुननिर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय थालेको छ। बाढ़ीका समाचार बाहिर लगतै आज बिहान 10:30 अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेसँग प्रत्यक्ष रूपमा नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्नेलले विभिन्न स्रोतबाट आपतकालीन सहयोग स्वरूप 25 अर्ब रूपियाँसम्म सहयोग गर्न सकिने जानकारी गराएको छ। दक्षिण अमेरिकी छिमेकी मित्र राष्ट्र भारतले बाढ़ी पीड़ितका लागि तत्काल आवश्यक राहत के हुन्छन्, के चाहिन्छ भनेर सूचना सरकार समक्ष पठाउन आग्रह गरेको छ र प्रधानमन्त्री, अर्थमन्त्री लगायतका वरिष्ठ मन्त्रीहरूसँग समन्वय गर्दै परराष्ट्र मन्त्री शिशिर खन्नालले पनि भारतीय सहयोग सामग्री आज काठमाडौँमा ल्याइपुग्ने तयारी पनि भइसकेको जानकारी गराउनु भएको छ भने उत्तरी छिमेकी मित्र राष्ट्र चीनले पनि तत्काल नगद सहयोग गर्ने भएको छ। यसका लागि रकम पठाउने प्रक्रिया शुरू गर्न चीनी राजदूत जाङ माओ मिङले
अर्थमन्त्री संघ नेपाल सरकारलाई आग्रह गरिएको छ। छिमेकी मुलुक र भ्राती निकायबाट व्यक्त गरिएको प्रतिबद्धताप्रति सरकारको तर्फबाट आभार व्यक्त गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अन्तर सरकारी समन्वय गरी सहयोगको मोडालिटीका विषयमा छलफल समेत गरिएको छ। आज बसेको मन्त्री परिषदको बैठकले रसुवा नुवाकोट धादिङका प्रभावित पालिकालाई विपदग्रस्त क्षेत्र घोषित गरेपछि घरेलु र बाह्य सहयोग जुटाउने बाटो समेत खोलिसकेको छ। गोर्खाको पालुङटार नगरपालिकाबाट रसुवाको गोसाईकुण्ड तीर्थयात्रामा गएकाहरूको सम्पर्क विहीन भएको छ। पालुङटार नगरपालिका 5 ठाडी पोखरीबाट गोसाईकुण्ड यात्रामा गएका यात्रुहरू आज बिहान सम्पर्क विहीन भएको पालिकाकी उपप्रमुख वन्दना पाण्डेले बताउनु भएको छ। भोटेकोसेको बाढ़ीको घटना लगतै उनीहरूको अवस्था अज्ञात रहेको उपप्रमुख पाण्डेले जानकारी दिनुभएको छ। त्यहाँ 2 माइक्रो र 1 बसमा यात्रुहरू गोसाईकुण्डतर्फ गएका थिए र 2 माइक्रोबसको यात्रुहरू सुरक्षित अवस्थामा रहेको पनि जानकारी प्राप्त भएको छ भने एउटा बसको यात्रुहरूको अवस्था भने अज्ञात छ। केही समय अघि बसको 4 आफूहरू हाम फालेर सुरक्षित रहेको जानकारी गराएको छ भने अहिले उनीहरू पनि सम्पर्कमा आएको छैन। नगरपालिकाले बसको यात्रुहरूको अवस्थाको बारेमा सोधको खोज गरिरहेको र विभिन्न निकायसँग आवश्यक समन्वय गरिरहेको उप प्रमुख पाण्डेले बताउनु भएको छ। पालुङटारबाट तीर्थ गर्न गोसाईकुण्ड गएका 33 यात्रुहरू सम्पर्कमा नरहेको बारे आफूले पनि जानकारी पाएको प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठले जानकारी दिनुभएको छ। हेलम्बु खबरमा अब विदेशको खबर। क्यारियन सागरमा लागु औषध तस्करी संलग्न रहेको आशंकामा घुरिएका ढुंगामाथि अमेरिकी सेनाले गरेको आक्रमणमा 4 मृत्यु भएको छ। ट्रम्प प्रशासनले क्यारियन क्षेत्रमा लागु औषध तस्करी विरूद्ध सैन्य कार्यवाही जारी राखेको बेला पछिल्लो यो घटना घटेको हो। अमेरिकी सर्दन कमाण्डले पनि एक्समा सार्वजनिक गर्दै विवरण अनुसार उक्त टास्क फोर्स वेस्टर्न मंगलबार क्यारियन स्थापित लागु औषध तस्करी मार्गमा सञ्चालन भइरहेको जहाजलाई लक्षित गरी आक्रमण गरेको बताएका छन्। निलम्बु खबरमा अब खेल खबर। टप N20 सिरिजमा अस्ट्रेलियन क्यापिटल टोरी एसिटीले नेपाल ए सामु 141 रनको लक्ष्य प्रस्तुत गरेको छ। डार्विन स्थित मरोरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एसिटीले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 140 रनको योगफल तयार पारेको छ र यति बेला नेपाल लगातार दोस्रो जीतको लक्ष्यमा छ। यसअघि नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 र बंगलादेशसँग हाई पर्फर्मेन्स टीमसँग 9 विकेटको फराकिलो हार बिहोरेका नेपालले हर्बर्ट हुरिकेन्सलाई 49 रनले पराजित भने गरिसकेको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। बिदा हुनु पहिला हेलम्बु खबरका मुख्यमुख्य शीर्षकहरू पुनः एकपटक। रसुवाको भोटेकोसीमा आएको बाढ़ीबाट मृतकको संख्या 22 पुग्यो। 385 बेपत्ता। बाढ़ी प्रभावित जिल्लाको सबै स्थानीय तह संकटग्रस्त क्षेत्र घोषित। रसुवाले राहत कोषमा एकमुष्ट रकम जम्मा गर्ने। बाढ़ीले रसुवा र नुवाकोटको 14 जलविद्युत आयोजना प्रभावित। क्षतिको विवरण संकलन गर्न समिति गठन। पालुङटारबाट गोसाईकुण्ड गएका 33 यात्रु सम्पर्क विहीन। क्यारेबियनमा अमेरिकी आक्रमण 4 ज्यान गयो। र अस्ट्रेलियन क्यापिटल टेरिटोरी नेपाल एलाई दियो 141 रनको लक्ष्य। साँझ 6 समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौं। एतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस्त, नमस्कार।

0: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक।
1: हाम्रा सेवाहरू
0: स्टेशनरीका सम्पूर्ण सामानहरू,
1: फोटोकपी प्रिन्ट,
0: कलर प्रिन्ट,
1: पीवीसी आईडी कार्ड,
0: सबै प्रकारका खेलकुद सामग्रीहरू,
1: सबै तहको तथा विभिन्न पुस्तकहरू,
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
1: ट्रफी,
0: मायाको चिनो,
1: मेडल,
0: फ्रेम,
1: जर्सी सेटहरू तथा प्रिन्ट,
0: सब्लिमेसन प्रिन्ट,
1: जर्सी प्रिन्ट,
0: कस्टमाइज कप प्रिन्ट,
1: मेटल फोटो प्रिन्ट,
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ,
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
1: कन्ट्याक्ट नम्बर 9841924274।
2: एवा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
3: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
2: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
1: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 9841-5764। चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै। LMB FM

0: कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाधै म कार्यक्रम प्रस्तोता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संघतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई ख्रिष्टीय अभिवादन, जयमसी। म गोविन्द विश्वकर्मा। प्रिय श्रोता, सदाझै आज पनि हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन पाठ गर्दै अगाडि बढ्नेछौ। आज पनि हामी पाउलले लेखेको एफिसीको पुस्तकबाट हामी पाठ गर्नेछौ। मलाई विश्वास छ यसमा लेखिएका वचनहरू अध्ययन गर्दै गर्दा तपाईलाई पनि परमेश्वरले आज उत्साह दिनुहुनेछ। तपाईँको मण्डलीका लागि पनि यो उपयोगी हुनेछ, तपाईँको जीवनका लागि पनि उपयोगी हुनेछ। आउनुहोस् हामी अध्ययन गर्दै जानेछौ। आज हामी एबीसीको पुस्तक अध्याय दुईबाट पाठ गर्दै जानेछौ। शीर्षकमा लेखिएको छ, पुरानो र नयाँ जीवन। तिमीहरू आफ्ना अपराध र पापहरूद्वारा मरेको बेलामा उहाँले तिमीहरूलाई जीवित पार्नुभयो। यिनैमा यस संसारको रीति अनुसार र आकाशको शक्तिको मालिक अनुसार अनेकाकारिताका सन्तानमा अहिले काम गर्ने आत्मा अनुसार तिमीहरू अघि एकपल्ट चल्दैन थियो। तिमीहरूमध्ये हामी सबै पनि शरीर र मनका इच्छा पूरा गरेर आफ्नो पापमय स्वभावका लालसामा अघि जिउँदथ्यौं। तर बाँकी मानिस जस्तै हामी स्वभावैले क्रोधका सन्तान थियौं। तर परमेश्वर, जो कृपामा धनी हुनुहुन्छ, उहाँले आफ्नो महान प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो। यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो। अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ र उहाँसँग हामीलाई पठाउनुभयो अनि स्वर्गीय स्थानहरूमा ख्रीष्ट येशूसँग बसाल्नुभयो। यो चाहिँ ख्रीष्ट येशूमा हामीप्रति उहाँको दयामा आफ्नो अनुग्रहको असीम सम्पत्ति आउँदा युगहरूमा देखाउनलाई हो। किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ र यो तिमीहरूले आफैबाट होइन, यो त परमेश्वरको वरदान हो। कर्महरूद्वारा होइन, नत्र त मानिसले घमण्ड गर्नेछ, किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका सिप हौ। हामी ती बमोजिम हिँडौं भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो। आमेन। प्रियहरू, मलाई विश्वास छ हामीले यति बेला पाठ गरेको खण्ड एफिसीको पुस्तक दुई अध्यायको एकदेखि हामीले दश पदसम्म पाठ गर्यौं। यसबाट तपाईँले निकै नयाँ उत्साह पाउनुभयो होला, आशिष पाउनुभयो होला भन्ने विश्वास गरेको छु। अब हामी यसको गहिरो अध्ययनमा अगाडि बढ्नेछौ। यहाँ शीर्षकमै नै बताइएको छ कि पुरानो जीवन र नयाँ जीवन। वास्तवमा यो खण्डले स्पष्टसँग तपाई हामी जसले येशूलाई मुक्तिदाता र उद्धारकर्ता भनेर विश्वास गरेका छौं, हाम्रो जीवन पहिले कस्तो थियो र जब हामीले येशूलाई विश्वास गर्यौं त्यसपछि हाम्रो जीवन के भयो अथवा कस्तो हुनुपर्दछ भन्ने बारेमा यहाँ बताइएको छ, चर्चा गरिएको छ। शुरूमा हामीले हेर्न सक्दछौ कि हामी कस्ता थियौं। जसले येशूलाई विश्वास गरेको छैन, जसले उहाँमाथि आफ्नो पापको पश्चाताप गरेर उहाँलाई आफ्नो पाप छुटकारा गर्ने मसीह भनेर, उद्धारकर्ता र मुक्तिदाता भनेर विश्वास गरेको छैन अथवा थिएन, त्योभन्दा पहिले हामीले वास्तवमा हाम्रो पाप क्षमा कहाँ हुन्छ भन्ने कुरा नै हामीले जानेका थिएनौ। हामी त अन्धकारमा थियौं प्रियहरू। हाम्रो मुक्ति र उद्धार कसरी हुन्छ भन्ने कुरा हामीलाई जानकारी नै थिएन, हामीलाई केही कुरा थाहा थिएन। शुरूआत हामीले हेर्ने हो भने जब आदिमा परमेश्वरले मानव जाति सृष्टि गर्नुभयो, आदम र हब्बाद्वारा मानव जातिको शुरूआत भयो, तर उनीहरूको अनाज्ञाकारिताका कारणले गर्दाखेरि संसारमा पाप आयो। आदमबाट संसारभरि मानिसहरू जन्मदै गए र अहिले हामीले हेर्नु पर्दाखेरि यति धेरै मानिसहरूको संख्या हामीले देख्दछौ कि हाम्रो जन्म अनुसार नै हामी पाप नै बोकेर हामी जन्मियौं। हामी पापी मानिसबाट नै हामी जन्मिएको कारणले गर्दाखेरि मानिसहरू कोही पनि धर्मी छैन। रोमीको पुस्तकले भन्दछ कि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्।

0: हामी जन्म जाँदै पापी थियौं प्रियहरू, अनि हाम्रो उद्धारको लागि अब हामीले कसमाथि विश्वास गर्ने हामी जान्दैनथ्यौ। यहाँ बताइएको छ कि हामी यीशुलाई चिन्नुभन्दा पहिले पापले मरिरहेको थियौं। त्यो मृत्यु भनेको यस्तो मृत्यु हो जो संसारमा हाम्रो संसारिक मृत्यु होइन, तर त्यो अनन्त मृत्यु हो। यदि हामी त्यसैमा थियौं भने, यीशुलाई विश्वास गरेका थिएनौ भने, हाम्रो अनन्त मृत्यु अथवा नरकको मृत्यु जो चाहिँ निकै भयंकर मृत्यु हो, जो चाहिँ अनन्त मृत्यु हो, त्यो निश्चय थियो। यहाँ यसरी बताइएको छ कि संसारको रीतिमा आकाशको शक्तिको मालिकको अधीनमा अनाज्ञाकारितामा र ती सबै किसिमका कामहरूमा हामी एकपल्ट चल्दै थियौं। पक्कै पनि तपाईँ र मैले आफ्नो जीवनलाई निहाल्न सक्दछौ। जब हामीले यीशु प्रभुलाई चिनेका थिएनौं, वास्तवमा पाप के हो भन्ने कुरा पनि हामीले जानेका थिएनौं। हामी त संसारको रीतिरिवाज परम्परा भन्दै हरेक किसिमका विकृतिहरू गर्दै आएका थियौं। संसारमा जुन किसिमको चालचलनहरू मानिसहरूले चल्दथे, हामी त्यही चालचलनमा रमाइरहेका थियौं। हामीले विभिन्न किसिमका थोकहरूलाई, ती मूर्तिहरूलाई पूजा गर्दै अनाज्ञाकारितामा हामी मस्त भएका थियौं। परमेश्वरको डर र भयमा हामी चल्दैनथ्यौं। यीशुलाई विश्वास गर्नुभन्दा पहिले तपाईँ र हाम्रो जीवन पनि त्यस्तै किसिमको थियो। प्रियहरू, मसँग धेरै व्यक्तिहरू मण्डलीमा भेट हुन्छ, कतिजनाको जीवनहरू उहाँहरूको गवाहीहरू सुन्दछु। उहाँहरूले बताउनुहुन्छ कति मानिसहरू आफ्नो जीवन समाप्त गर्नतर्फ अगाडि बढेका थिए। उनीहरूमा आशा थिएन, उनीहरूमा संसारको यावत थोकहरूले गर्दाखेरि उनीहरूमा म किन यो संसारमा जन्मिए, म जन्मनको मुख्य कारण के हो, भोलि गएर म कहाँ जाने हो, उसको भविष्य मृत्युपछिको जीवनका बारेमा केही पनि थाहा थिएन। तर जब उनीहरूले येशूलाई विश्वास गरे, त्यसपछि नयाँ जीवन उनीहरूले आफ्नो जीवन जिउनुको वास्तविक अर्थ, जन्मनुको वास्तविक अर्थ के हो उनीहरूले बुझेका हामीले भेटेका छौं। धेरै मानिसहरू प्रियहरू हामीले हेर्दछौ कि संसारमा जुन किसिमको चालचलन छ, संसारमा राम्रो कुरा पनि छ, धेरै जस्तो नराम्रो कुरा पनि छ। हत्या, हिंसा, व्यभिचार, विभिन्न किसिमका पापमय स्वभावहरू, पापमय कामहरू संसारमा यत्र तत्र हामीले देख्न सक्दछौ। अनि हामीले के गरिरहेका छौं भन्ने कुरा हामीलाई पक्कै पनि थाहा थिएन। वचनमा पनि त्यही भनिएको छ प्रियहरू, आकाशको शक्तिको मालिक अनुसार, संसारको रीति अनुसार, अनाज्ञाकारिताका सन्तानमा अहिले काम गर्ने आत्मा अनुसार तिमीहरू पनि एकपल्ट चल्दै थियौ। त्यसकारण आज तपाईँ र हामी पनि यो कुरालाई मनन गर्न सक्छौ कि येशूलाई पाउनुभन्दा पहिले तपाईँ र मेरो जीवन के थियो। प्रियहरू, हामीलाई थाहा थिएन, हामी त मरिरहेका थियौं, जसको अर्थ हो दोस्रो मृत्यु। येशूलाई विश्वास नगरेको भए, उहाँलाई विश्वास नगरिकन हामी यो संसारमा मरेको भए, पक्कै पनि प्रियहरू हामी अनन्त जीवन हामीले प्राप्त गर्ने थिएनौं। उहाँको त्यो अपार अनुग्रहमा, त्यो प्रेममा हामी रहन पाउने थिएनौं। हामीले ईश्वरलाई अथवा परमेश्वरलाई, साँचो परमेश्वर जो जीवित हुनुहुन्छ, हिजो हुनुहुन्थ्यो, आज हुनुहुन्छ अनि भोलि पनि हुनुहुनेछ, त्यो परमेश्वरलाई हामीले चिन्न सक्दैनथ्यौं। अनि न्यायको दिनमा परमेश्वरको न्याय सिंहासनका अगाडि उहाँको क्रोधको लागि हामी तयार हुनुपर्ने थियो। उहाँको दण्ड, हाम्रो पापको प्रायश्चितको दण्ड हामीले स्वयंले भोग्नुपर्ने थियो। तर प्रियहरू, म आज तपाईँलाई उत्साह दिन चाहन्छु कि वचनमा लेखिएको छ कि हाम्रो परमेश्वर निकै नै प्रेमिलो परमेश्वर हुनुहुन्छ, निकै अनुग्रही परमेश्वर हुनुहुन्छ, उहाँ दयालु परमेश्वर हुनुहुन्छ, दया गर्नमा उहाँ धनी हुनुहुन्छ, प्रेम गर्नमा उहाँ धनी हुनुहुन्छ, कृपा गर्नमा उहाँ धनी हुनुहुन्छ। त्यसकारण आज उहाँको त्यो अपार प्रेमका कारणले तपाईँ र मैले परमेश्वरमा उद्धार र मुक्ति पाएका छौं। पापमय स्वभावको कारणले, त्यो पापका कारणले हामी मर्नुपर्ने, त्यो परमेश्वरको अनन्त क्रोध हामीले सहनुपर्ने थियो, तर त्यसबाट उहाँको अनुग्रहका कारणले तपाईँ र हामी बचाइएका छौं। वचनमा लेखिएको छ, तर परमेश्वर जो कृपामा धनी हुनुहुन्छ, उहाँले आफ्नो महान प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो, यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो, अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ। हालेलुया। साँच्चीकै प्रियहरू, आज प्रभुको प्रेमका कारणले, उहाँको अनुग्रहका कारणले गर्दाखेरि तपाईँ र मैले मुक्ति र उद्धार पाएका छौं। हामी मरेको थियौं, हामी पापमा थियौं, हामी हाम्रो त्यो दुर्बलताबाट हामी उठ्न सक्ने अवस्था थिएन। हाम्रो संसारमा भएका रीतिरिवाज, परम्परा, चालचलन, कुनै पनि कार्यद्वारा, धार्मिक क्रियाकलापबाट हामीले मुक्ति र उद्धार हामीले प्राप्त गर्न सक्ने थिएनौं। पावलले यही कुरा भन्दछन् कि कामले होइन तर परमेश्वरको अनुग्रहले, परमेश्वरको त्यो असीम प्रेमको कारणले गर्दाखेरि आज मानिस जातिले उद्धार र मुक्ति पाएका छन्। यो बेला म तपाईँहरूको बीचमा यूहन्नाको पुस्तक 3:16 पाठ गर्न चाहन्छु। किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन पनि पुत्रलाई संसारमा पठाउनु भएन, तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनुभयो। आमेन। प्रियहरू, परमेश्वरले हामी पापमय स्वभावमा, हामी पापमा फसेका मानिसहरू, उहाँलाई नचिन्ने अनाज्ञाकारी हटी मानिसहरू भए पनि परमेश्वरले हामीलाई त्याग्नु भएन, उहाँले हामीलाई त्याग्नु भएन, उहाँले हामीलाई दण्डमा पर्न दिनु भएन। उहाँको स्वर्गीय क्रोध, परमेश्वरको त्यो क्रोध उहाँले हामीमाथि खनाउनु भएन, तर उहाँले चाहिँ हामीलाई नाश गर्नको लागि नभइकन हामीलाई उद्धार गर्न र अनन्त जीवन दिनको लागि उहाँको एकमात्र पुत्र प्रभु येशू ख्रीष्टलाई यो संसारमा पठाउनु भयो कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। संसारलाई दोषी ठहराउनको लागि परमेश्वरले उहाँको पुत्रलाई पठाउनु भएन, येशू प्रभुले पनि संसारमा मानिसहरूलाई घृणा गर्नलाई, दोषी ठहराउनलाई उहाँ आउनु भएन, तर येशू प्रभुले आफ्नो जीवनभरि उहाँले मानिसहरूलाई प्रेम देखाउनु भयो। उहाँले विभिन्न किसिमका अधर्म, व्यभिचार, अनाज्ञाकारितामा रहेका ती मानिसहरूलाई पनि प्रेम गर्नुभयो। समाजले तिरस्कार गरेका व्यक्तिहरूलाई पनि उहाँले प्रेम गर्नुभयो। कर उठाउनेलाई उहाँले प्रेम गर्नुभयो। व्यभिचारी स्त्रीलाई उहाँले उनको जीवनको सार्थकता के हो भन्ने बुझाउनुभयो। संसारले छिछिएर दूर दूर गरेका ती व्यक्तिहरूलाई पनि येशू प्रभुले प्रेम गर्नुभयो। दरिद्रतामा, दीनतामा रहेका ती मानिसहरूलाई प्रभु येशूले प्रेम देखाउनुभयो। किन भन्दा त्यसको उद्देश्य हरेकले नयाँ जीवन पाउन्, हरेकले आफ्नो पापबाट पश्चाताप गरून् र येशू प्रभु को हुनुहुन्छ भन्ने कुरा उनीहरूले जानुन् र उहाँतर्फ फर्कुन् र त्यो उद्धार र मुक्ति उनीहरूले पाउन् भनेर येशू प्रभु संसारमा आउनुभयो। 17 पदमा, यहाँ यूहन्नाको पुस्तक 3:17 लेखिएको छ, किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनु भएन तर संसार उहाँद्वारा बाँचोस् भनेर उहाँले पठाउनुभयो। त्यसकारण प्रियहरू, आज तपाईँ र हामी कुन जीवनमा थियौं, आज तपाईँ र मलाई प्रभुलाई विश्वास गरिसकेपछि, येशूलाई विश्वास गरिसकेपछि हामीले त्यो अनन्त जीवन प्राप्त गरेका छौं भन्ने कुरा हामीले कहिले बिर्सिनु हुँदैन। प्रियहरू, तपाईँ हामी चाहे दरिद्रतामा हौला, तपाईँ हामी खाँचोमा हौला, तपाईँ हामी धनी हौला, तपाईँ हामीसँग पहिले अभाव थियो होला तर अहिले तपाईँ सम्पन्न हुनुहुन्छ होला, तपाईँ विभिन्न परिस्थितिमा हुनुहुन्थ्यो तर अहिले तपाईँमा विभिन्न परमेश्वरको आशिष अनुग्रहले तपाईँको जीवन केही फरक भएको छ होला, तपाईँ परिवर्तित जीवन लिएर अगाडि बढ्दै हुनुहुन्छ होला, तर एकपटक तपाईँले आफ्नो विगतलाई पनि सम्झिनुपर्छ। तपाईँ हामी कस्तो थियौं जब तपाईँ र मैले प्रभुको अनुग्रहलाई बुझ्यौं, उहाँको प्रेमलाई बुझ्यौं, जब हामीले उहाँमाथि विश्वास गर्यौं, हाम्रो जीवनमा के परिवर्तन आयो अनि कसका कारणले हामीले त्यो अनन्त जीवन पायौं, त्यो कुरा हामीले कहिले बिर्सिनु हुँदैन। प्रियहरू, प्रेरितको पुस्तक 4:12 म यहाँहरूको बीचमा पाठ गर्न गइरहेको छु। अरू कसैमा मुक्ति छैन किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन। यसको अर्थ केवल येशूमा मात्रै मुक्ति छ, येशूमा मात्रै जीवन छ भन्ने कुरा यहाँ बताइएको छ। प्रियहरू, पापबाट क्षमा पाउनको लागि न स्वर्गमा न पृथ्वीमा कुनै नाउँ दिइएको छैन, केवल येशू नाउँमा मात्रै मुक्ति र उद्धार छ। रोमीको पुस्तक 5:8 यहाँ यसरी लेखिएको छ, तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुभयो कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो। प्रियहरू, तपाईँ हामी यहाँ वचनमा भनिए अनुसार हामी पापी थियौं, हामीले परमेश्वरको हो हामी चिन्दैन थियौं, अनि हामी पापी रहेछौं, हामी मृत्युमा रहेछौं भन्ने कुरा पनि हामी जान्दैन थियौं, तर जब येशूलाई हामीले विश्वास गर्यौं त्यसपछि हामीले ती सबै कुरा थाहा पायौं र अनन्त जीवन येशूद्वारा हामीले प्राप्त गर्यौं। येशू प्रभु संसारलाई दोषी ठहराउन होइन तर संसारलाई बचाउनको लागि आउनुभयो। यहाँ भनिएको छ कि येशू प्रभु क्रूसमा मर्नुभयो, आफ्नो प्राण उहाँले अर्पण गर्नुभयो, मानिसहरूको सबै पापहरू उहाँले क्रूसमा सदाका लागि उहाँले एकैपल्ट बलिदान दिनुभयो। हामी पापी छँदै ख्रीष्ट हाम्रो लागि मर्नुभयो अनि यो परमेश्वरले मानिस जातिलाई तपाईँ र मेरो लागि देखाउनु भएको प्रेमको प्रमाण हो प्रियहरू। म फेरि एपीसीको पुस्तकमा फर्किन चाहन्छु। 2 अध्यायको 6 पदमा यसरी लेखिएको छ, र उहाँसँग हामीलाई पठाउनुभयो अनि स्वर्गीय स्थानमा ख्रिस येशूसँग बसाल्नुभयो। यो चाहिँ ख्रिस येशूमा हामीप्रति उहाँको दयामा आफ्नो अनुग्रहको असीम सम्पत्ति आउँदा युगहरूमा देखाउनलाई हो। प्रियहरू, हामी हेर्न सक्दछौ कि त्यो स्वर्गीय स्थानमा येशूसँग बस्नको लागि, येशूसँग रहनको लागि उहाँले हामीलाई बोलाउनु भएको छ, उहाँले हामीलाई चुन्नु भएको छ। कति फरक छ प्रियहरू, हामी एक समय पापका कारणले मर्दै थियौं, तर हामीलाई प्रभु येशूको अनुग्रहका कारणले, प्रभुको अपार अनुग्रहको कारणले गर्दाखेरि, येशू ख्रीष्टको बलिदानमा तपाईँ र हामीले गरेको त्यो विश्वासका कारणले, उहाँको रगतद्वारा हाम्रा पापहरू हामीले क्षमा पाएका छौं। यहाँ लेखिएको छ, फेरि म एपीसीको पुस्तक 1 अध्यायको 7 पदमा पढ्न गइरहेको छु, उहाँको अपार अनुग्रह अथवा परमेश्वरको अपार अनुग्रह अनुसार ख्रीष्टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रा पापको क्षमा पाउँछौ। त्यसपछि जब हामीले परमेश्वरमा उद्धार र मुक्ति पायौं, अब उहाँले हामीलाई स्वर्गसम्मै, त्यो अनन्त जीवनसम्मै उहाँले बोलाउनु भएको छ। 8 पदमा यहाँ फेरि स्पष्टसँग बताइएको छ कि किनकि अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ, र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो। हालेलुया। प्रियहरू, हामीलाई थाहा छ, मानिसको पाप क्षमाका लागि बलिदानको आवश्यकता पर्दथ्यो, अनि आफ्नो पापको क्षमाको लागि मानिसले आफै मर्नुपर्ने हुँदथ्यो। व्यवस्था अनुसार त्यो एउटा नियम थियो प्रियहरू, साडेर गोरुको रगतद्वारा होइन तर आफ्नै रगत हामीले चढाउनु पर्ने हुन्थ्यो। त्यसको लागि हामी आफै बलिदान हुनुपर्ने हुन्थ्यो। पाप प्रायश्चितका लागि रगत बाहेक अरू कुनै विकल्प छैन भनेर व्यवस्थामा बताइएको छ, र मानिसको उद्धारका लागि निष्कलङ्क एउटा पापरहित रगतको आवश्यकता पर्दथ्यो, त्यो बलिदानको आवश्यकता पर्दथ्यो, जो चाहिँ ख्रीष्ट येशू मात्रै एउटा सिद्ध परमेश्वर, जो तपाईँ र मेरो लागि स्वर्गबाट मानिसको चोला धारण गरेर उहाँ संसारमा आउनुभयो, र हामी मर्नुपर्ने अथवा हामी बलिदान हुनुपर्ने त्यो ठाउँमा परमेश्वर स्वयं मानव भएर आउनुभयो र उहाँ बलिदान हुनुभयो। अब उहाँको रगतमाथि, उहाँको बलिदानमाथि जसले विश्वास गर्छ त्यो चाहिँ बचाइनेछ, त्यसको उद्धार हुनेछ, अनि त्यो चाहिँ हामीले गरेको कामका कारणले होइन, त्यो चाहिँ हामीले गरेको बलिदानका कारणले होइन प्रियहरू, तर येशू प्रभुको बलिदानका कारणले हामीले उद्धार पाउने हो। यहाँ बताइएको छ कि अनुग्रहबाट, विश्वासद्वारा, परमेश्वरको अनुग्रहबाट अनि येशू ख्रीष्टमाथिको विश्वासद्वारा हामीहरूले उद्धार पाएका छौं। अरू कुनै कुराले होइन प्रियहरू। आज यो संसारमा विभिन्न कुराले उद्धार र मुक्तिका लागि यो हुनुपर्छ, त्यो हुनुपर्छ, यस्तो गर्नुपर्छ, त्यो गर्नुपर्छ, अनेक किसिमका नियमहरू, नीति नियमहरू, विभिन्न किसिमका धार्मिक विधि विधानहरू हाम्रो बीचमा प्रशस्त मात्रामा देख्न सक्दछौ। तर बाइबलले स्पष्टसँग बताउँदछ कि मुक्ति र उद्धार परमेश्वरको अनुग्रहद्वारा र येशू ख्रीष्टमाथि गरेको हाम्रो विश्वासद्वारा मात्रै हामीले प्राप्त गर्दछौ। अनि यो विश्वास अनि यो मुक्ति र उद्धार चाहिँ हामी आफैबाट होइन, तर यो त परमेश्वरको वरदान हो, वचनमा स्पष्टसँग बताइएको छ। त्यसैले प्रियहरू, म तपाईँलाई उत्साह दिन चाहन्छु, यहाँ हामी यी सबै कुराहरू जानिसकेपछि तपाईँ र हामी अब सामान्य व्यक्ति होइनौ। तपाईँ र हामीलाई परमेश्वरले विशेष महत्वको साथमा चुन्नु भएको छ। यति धेरै बलिदान, यति धेरै कष्ट उहाँले सहनुभयो तपाईँ र मेरो लागि। अब यो कुरा हामीले बुझिसकेपछि प्रियहरू, तपाईँ र मेरो जीवन अब एउटा परमेश्वरको धार्मिकताका लागि हुनुपर्दछ। उहाँको लागि असल असल किसिमको काम गर्नको लागि तपाईँ र हामीलाई प्रभुले चुन्नु भएको छ। यो कुरा यहाँ लेखिएको छ, एफेसीको पुस्तक 2 अध्यायको 10 पदमा लेखिएको छ, किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सिर्जना गरिएका उहाँका हातका सिपहरू हौं। प्रियहरू, तपाईँ र हामी अनुग्रहद्वारा हामी बचाइएका छौं। हामीले केही गर्नु परेको छैन। अब हामी हात बाँधेर बस्ने होइन। त्यो कुरालाई बुझेर प्रियहरू, हामी संसारमा एक अर्कालाई प्रेम गर्ने कुरामा, एक अर्कालाई वास्ता गर्ने कुरामा, संसारमा असल कामहरू गर्नको लागि तपाईँ र हामीलाई प्रभुले बताउनु, तपाईँ र मलाई उहाँले चुन्नु भएको छ। त्यसकारण प्रियहरू, म यही तपाईँलाई उत्साह दिन चाहन्छु। आजको यो समयमा तपाईँ विशेष हुनुहुन्छ। तपाईँलाई परमेश्वरले एउटा विशेष उद्देश्यका साथमा चुन्नु भएको छ, र तपाईँबाट निकै आश्चर्यपूर्ण कामहरू उहाँले गर्न खोजिरहनु भएको छ। तपाईँको जीवनबाट धेरै असल कामहरू उहाँले गर्न खोजिरहनु भएको छ। त्यसका लागि तपाईँ बनाइनु भएको छ। के तपाईँ यी सबै कुराहरूको लागि उत्साहित हुनुहुन्छ? कि तपाईँ तयार हुनुहुन्छ परमेश्वरको योजना उहाँको उद्देश्य अनुसार अगाडि बढ्न तपाईँ तयार हुनुहुन्छ। आजै तपाईँ यो विषयमा प्रार्थना गर्नुहोस् र अगाडि बढ्नुहोस्। प्रियहरू, म उत्साह दिन्छु कि तपाईँले आफूले आफूलाई एकचोटि निहाल्नुहोस्। परमेश्वरले तपाईँ र मलाई कति धेरै प्रेम गर्नुभएको रहेछ भन्ने कुरा मलाई लाग्छ तपाईँले आजको वचन अध्ययन गरिसकेपछि बुझ्नुभयो। अब बाँकी जीवन तपाईँ परमेश्वरको निम्ति, परमेश्वरको लागि, उहाँको इच्छा बमोजिम आफ्नो जीवन बिताउनलाई निरन्तर अघि बढ़िरहनुहोस्। म यही उत्साह तपाईँलाई दिन चाहन्छु। आजको वचन अध्ययनबाट तपाईँलाई परमेश्वरले आशिष दिनुभएको होस्। हौस् त, जय मसीह।
1: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरू सँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
0: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339 9868553339।
1: हवस् श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने भाषाका साथ विदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
2: हेलम्बु एफएम 89.6 मेगाहर्ट्ज।
3: अब रंग फेसु मुला रेडियो कार्यक्रम स्पार्क माई थे नला विश्वासी चमक बसुगो।
4: रंग रंग अवस्था हरंग लसी प्रतिक्रिया पिनबा छनौट लस्युमुला जयमसी तथा नमस्कार लसो फ्याफुल्ला स्पार्क माई फेथ तथा गला विश्वासी चमक बस्युगो अंक 93 रंग स्वागत मुला ना वियोग तामाङ नदा विश्वास मुला कि हरेक मिरी असाधारण रि बिताब तबा क्षमता तामुला जुन रंग नि एन मुला सफल तबा देन असफल तबा गदे गुंगला भिन्नता थेनी गदेसे सामना लगा परिस्थिति कदेरी निर्भर आतामुला चोते परिस्थिति कदेला प्रतिक्रिया पिनबरी थेनी गदेसे अपना तबा दृष्टिकोणी निर्भर तामुला जब यांग हाजीबै अवरोधला सामना लाला यांग देन प्रक्रियाशील वा सक्रिय तबा विकल्प ताला जब यांग परिस्थिति कदेरी प्रतिक्रिया पिनला यांग थेनी गदिग्याम नियंत्रित तला परिस्थिति से यांग टीका लावरी हमला थेन्दे टीका लावरी अहम विषम निर्धारण लला थेन्दे यदि नला परिस्थिति रि चुरङमा आरिब मुबा हिन्बा विषम रंग बिवरी हमसुलङा थे लावरी अहम रो गाइचु लदोला रंग रंगदन सीमित दे तोक प्लाबान मुसुला जोसे रंगदा रंगला परिस्थिति द पार लवरी ग्याम काला थे निगदेला स्वीकार हिन्बा जोसे रंगला परिस्थिति रि प्रतिक्रिया व्यस्त लमुला जब दोना रंग प्रतिक्रियाशील लवरी मैसुला रंग से हाईमाई हाईमाईमा एन परमेश्वर से रंगला लुइला लागिरी थनसुबा योजना गदे यांगबरी अहम परमेश्वर रंगदा सेमलवा सफलता यांगबरी रंग प्रतिक्रियाशील तबला चट्टा सक्रिय तादोला सक्रिय तबला अर्थ तिगहिन्बा जब याकर्की सक्रिय मिसे थेरङमन परिस्थिति गदेला सामना लमुला थेनी गदेला प्रतिक्रिया तामुला नचु समस्या समाधान लबरे फरक दृष्टिकोण पत्ता लगबला लला नचुला लागि अर्को तरिका मुला जुन नाई दत्ती दोना माइबा आर्य देन बेनन भन्दा महत्वपूर्ण ताम थेनी गदे बिमुला न देन छु परिस्थिति ज्ञान फिर्क्या फोनमा शक्ति आताबरी हमला तसै परमेश्वर सिंह शक्ति मुस्युला थेन्दे रोग्याम डाला गन्ती 13 अध्याय परमेश्वर सिंह मोसाजी कनाम युल्ला अन्वेषण च्यावरी खोज तलास लवली 12 मिगादे पिबारी सुङजी थेजा जुन परमेश्वर चाहिँ थेनी गर्दा पिन्स्युबा प्रतिज्ञा लस्यु मुबा थे मिगादेसे 40 दोना युल्ला खोज तलास लसी थेन्डे थेलेछ रङला खोजम लादा पङ्जी 12 मध्ये 10 चाहिँ बिजी कि थे युल्री चिबा मिगदे लानन शक्तिशाली मुला थेनी गदेसी बिजी यङ थे मिगदे देन छेवरी आहाम थेनी गदे याङ भन्दा लानन बलिया मुला 12 जासुस मध्ये गोनी यहुसु देन काले मुबा थेनी गदेसे छक्कन थेनोन्छा म्राङजी तसै थेनी गदेला प्रतिवेदन पुरान रूपले लिसो मुबा कालेब्सी बिजी याङ फिरी निसी थे सा रङला लागरी किन्दोला याङ चुदा सजिलोन दाबी लाबरी हमला यहुसुदेन कालेब सक्रिय मुबा थेनिगदेसे परिस्थिति दा परमेश्वर से थेनिगदे दा सा पिनमा प्रतिज्ञाला प्रकाश स्याजी छन्द दस जासुस कदे प्रक्रियाशील मुबा थेनिगदेसे परिस्थिति दा रङलान कमजोरी कदेला प्रकाश स्याजी लिच्छला परिणाम तिगा ताजी यहुसुदेन कालेब युली वाङजी परमेश्वर से थेनिगदे लागि याकरगी लिच्छ अर्को चमत्कार लसुजी थेन्दे थेनिगदेसे परमेश्वर से प्रतिज्ञा लसुबा उत्तर अधिकार दावी लजी सन्द दस जासुस कते हाइमाई कनान युली ओङ सुनी बरु थेनिगदे बेनन रोग से सिजे थेनिगदेला प्रतिक्रियाला परिणाम स्वरूप थेनिगदेसे परमेश्वर से थेनिगदे पिनबरी सेमलाबा प्रतिज्ञा गुमाप लजी परमेश्वरला मलम रोरी भरोसा थन्मा गदेदा हामुला चुरी सत्य छु हिन्बकी राङदा नङमुला कि गाँचु लाब्रे हमला वा लाब्रे आम निनोन तरिका से निनोन तरिका से रङ सही मुसुला हितुपदेश बाइस अध्याय चार नम्रता देन परमप्रभुला लोङवासी धन मान देन लुई बामुला तिनी रङ सामना लसुब परिस्थिति ज्ञान राङदा फिर्क्या तेबा परमेश्वर नोन मुसुला परमेश्वर से नोन राङदा प्रतिज्ञा लसुब बेनन अद्भुत आशिष देन प्राप्त लबरी नेतृत्व लसुमुला तसै थे आशिष का दे दाबी लाबला लागिरी रङसी प्रक्रियाशील तबला सट्टा सक्रिय तबारी दमसुमुला रङला परिस्थितिला बारी प्रार्थना लसी प्रतिक्रिया पिन्सुगो रङला नच्छा मुबा अवरोध कदे पार लबरी आत्मनिर्भरता से कदम चलाब लसी परमेश्वर बुद्धि देन रङला पार लबरी रङबा शक्ति भर ताबन थेला पछ्याब लसुगो रङला नच्छ तिगमुवा देन लिच्छ तिगमुवा थे रङ नङरी तिगमुवा विवा तामला तुलनरी लानन जजामुला रङ नङरी तिगमुवा विवा तामला थे परमेश्वर आत्मा हिन्बा रङ परमेश्वरला सन्तान मुसुला आबा रङला मायासे पिता मुसुला थेन्दे परमेश्वर जे रङला मिगदेला हेर्चा लसुमुला आमेन रङिला जीवन रे परमेश्वर से प्रशस्त आशिष पिन्छु गे
3: प्रभावशाली बाइबल शिक्षक सोवन विक्टर यम लिखित सन्देश याङला भाषारी नेन्सुजी कार्यक्रम स्पार्क माइ फेथ
2: टाइम चेक इट्स 7 PM
5: अहिले साँझको 7 बजेको छ।

0: तपाईँले खाए त सर्लकै ज्यान खान्छ के अरे, कान खाना त अर्कै चिज दिनुपर्छ के।
1: ए झुटो बोल्छौ तिमी, के भएको दाईको काम त माछाले खाएको।

0: स्थना सम्पर्क विहीन केही सुरक्षा पनि बेखबर स्वास्थ्य सावधानी अपनाउन सरकारको अनुरोध
1: उक्त घटनामा घाइते भएका व्यक्तिहरूको तत्काल निशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय नेपाली सेना र सरकारी अस्पतालहरूले मिलाउने
0: पृथ्वी राजमार्ग मुगलिङ नारायणघाट सड़क खण्ड अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का पानी पर्ने सम्भावना सचेत रहन मौसमविदको सुझाव
2: कोशीको पहाड र तराई बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागमा मात्रै एकै ठाउँमा भारीसम्मको पानी पर्न सक्छ
0: र अस्ट्रेलियामा जारी टप एण्ड टी ट्वेन्टी श्रृंखलामा नेपालको लगातार दोस्रो जीत भोलि किङ्स मेनसँग खेल्ने
3: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: बाढ़ी प्रभावित क्षेत्रलाई तीन महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गर्नु सरकारको उचित कदम हो तर घोषणा मात्र पर्याप्त छैन भोटेको सी बाढ़ीले पुर्याएको क्षतिको यकीन गर्दै सम्पर्कविहीन नागरिकको तत्काल खोजी घाइतेको निशुल्क उपचार र विस्थापितको सुरक्षित पुनर्स्थापना राज्यको पहिलो प्राथमिकता हुनुपर्छ

0: उपमुख्य दायित्व हो। अब खबर सन्तोषी रावलबाट।
1: रसुवास्थित बोटेकोसीमा आएको बाढ़ीका कारण मृत्यु हुनेको संख्या 72 पुगेको छ। अहिलेसम्म 72 जनाको शव भेटिएको प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले बताउनुभयो। रसुवा, नुवाकोट, धादिङ र चितौन स्थित नदी तटीय क्षेत्रमा शव भेटिएको हो। पिटिएका शवहरूको पहिचान खुलाउने प्रयास भइरहेको उहाँको भनाइरहेको छ। बाढ़ीमा परेका 28 जना प्रहरी कर्मचारी पनि सम्पर्कमा छैनन्। आज बिहान 9 बजेतिर चीनको तिब्बत तर्फबाट आएको लेदो खोलाको बाढ़ी रसुवाको भुटेकोसीमा मिसिएर ठूलो क्षति भएको हो। बाढ़ीका कारण रसुवाको टिमुरे र मैलुङमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरू पनि सम्पर्कविहीन भएका छन्। अहिलेसम्म 88 जनालाई रसुवाबाट उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। 6 हेलिकप्टरबाट बाढ़ी प्रभावितहरूको उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। बाढ़ी प्रभावित रसुवा, नुवाकोट र धादिङका पालिकाहरूलाई सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। आज बसेको मन्त्री परिषद आकस्मिक बैठकले तीन जिल्लाका पालिकालाई 3 महिनाका लागि संकटग्रस्त घोषणा गरेको निर्णय गरेको छ। मन्त्री परिषद बैठकले भोटेकोशी बाढ़ीबाट घाइते भएकाहरूको निशुल्क उपचार गर्ने र त्यसका लागि स्वास्थ्य मन्त्रालय नेपाली सेनाले व्यवस्था मिलाउने गरी जिम्मेवारी तोकिएको छ। बैठकले घाइते तथा विचल्लीमा परेकाको तत्काल उद्धार गरी सुरक्षित ठाउँमा सार्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। यसका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर प्रयोग गर्ने निर्णय भएको छ। बैठकका निर्णयका बारेमा जानकारी दिँदै सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेल
2: र तल्लो तटीय क्षेत्रमा भोटेकोसी नदीमा आएको भीषण बाढ़ीबाट भएको जनधनको क्षतिप्रति नेपाल सरकारको तर्फबाट गहिरो दुःख प्रकट गर्दै उक्त घटनामा परि मृत्यु हुने परिवार प्रति आर्थिक संवेदना व्यक्त गर्ने र मृतकहरूप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्ने, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने, उक्त घटनामा घाइते भएका व्यक्तिहरूको तत्काल निशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालहरूले मिलाउने, उक्त घटनामा घाइते भएका एवं विचल्लीमा परेका व्यक्तिहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने व्यवस्था गृह मन्त्रालय र रक्षा मन्त्रालयले मिलाउने, यस कार्यको लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गर्ने, माननीय गृहमन्त्रीलाई उद्धारमा आवश्यक सबै साधन हेलिकप्टर सहित परिचालन गर्ने निर्देशन दिने, घर निवास गुमाएका व्यक्तिहरूलाई सुरक्षित स्थानमा सारी खाने बस्ने व्यवस्था गृह मन्त्रालय, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले मिलाउने, अवरूद्ध हुन पुगेको सड़क पुनः सञ्चालन र उक्त क्षेत्रमा आवश्यक खानेपानीको व्यवस्था यथाशीघ्र पूर्वाधार विकास मन्त्रालयले मिलाउने।
1: बैठकले बाढ़ीबाट अवरूद्ध सड़क र खानेपानीको व्यवस्था मन्त्रालयले मिलाउने, विद्युत आपूर्ति शुरू गर्न ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणले मिलाउने तथा घटनामा परेर ज्यान गुमाउनेका परिवारलाई कानून अनुसार क्षतिपूर्ति उपलब्ध गराउने लगायतका विभिन्न 10 निर्णय गरेको छ। यसैबीच भोटेकोशी बाढ़ीका कारण रसुवाको स्याप्रे बीसीमा निर्माणाधीन 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत इन्जिनियर सहितका 60 कर्मचारी सम्पर्कविहीन भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था इपान नेपालका सचिव विजय मोहन भट्टराईले आयोजनामा कार्यरत इन्जिनियर सहित 60 जना कर्मचारी सम्पर्कविहीन भएकाले खोजी कार्य गर्न सरकारसँग माग गर्नुभयो। रसुवा बाढ़ीका कारण 8 वाणिज्य बैंकका 26 कर्मचारी सम्पर्कविहीन छन्। तिब्बतबाट आएको बाढ़ीका कारण भोटेकोशी र त्रिशुली आसपास विभिन्न बैंकका 8 शाखामा कार्यरत कर्मचारी सम्पर्कविहीन भएका हुन्। नेपाल बैंकर्स एसोसिएशनका प्रमुख कार्यकारी अधिकृत सीईओ अनिल शर्माले हालसम्म विभिन्न क्षेत्रका 8 शाखामा कार्यरत 26 कर्मचारीसँग सम्पर्क हुन नसकेको जानकारी दिनुभयो। बैंकका शाखाहरू पूर्ण रूपमा क्षतिग्रस्त अवस्थामा रहेको बताउनुभयो। रसुवामा आएको विनाशकारी बाढ़ीको सम्भावित कारण नेपाल चीन सीमा क्षेत्रमा गएको हिम चट्टान पहिरो हुन सक्ने प्रारम्भिक अध्ययनले देखाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणले सेटेलाइट तस्वीरको विश्लेषणका आधारमा गरिएको प्रारम्भिक अध्ययन अनुसार नेपाल चीन रसुवागढ़ी नाकाबाट करिब 20 किलोमिटर उत्तरतर्फ नेपाल चीन सीमा क्षेत्रमा हिम चट्टान पहिरो गएको देखिएको जानकारी दिएको हो। उक्त हिम चट्टान पहिरोका कारण लिन्दे खोलामा ठूलो मात्रामा गिग्रान सहितको बाढ़ी आएको र बाढ़ी टिमुरे हुँदै त्रिशुली नदीमा प्रवेश गरेको प्राधिकरणले जनाएको छ। आजको संसद बैठकमा पनि सांसदहरूले रसुवा बाढ़ीपछि उद्धार र पूर्व सतर्कताका बारेमा सरकारको ध्यान आकर्षण गराएका छन्। संसद बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले रसुवामा गएको बाढ़ी

0: प्रभावितहरूको खोजी राहत तथा उद्धारका लागि विभिन्न देशहरूसँग समन्वय भइरहेको बताउनुभयो।
1: सीमा क्षेत्रमा भएको विपदका कारणले गर्दाखेरि सीमा पारी चीन क्षेत्रमा पनि ठूलो विपदको अवस्था देखिन्छ। उत्तर छिमेकीसँग पनि हाम्रो समन्वय भइराखेको छ। हामीलाई मित्र राष्ट्रहरूले राहत र उद्धारको सहयोग गर्ने भन्ने प्रतिबद्धताहरू यति बेला आइरहेका छौं। हामी परराष्ट्र मन्त्रालय त्यसमा पनि यति बेला समन्वय गरिरहेको अवस्था छ।
0: यसैबीच पृथ्वी राजमार्ग मुगलिङ नारायण घाट सड़क खण्ड अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द गरिएको छ। आज रातिको समयमा सवारी आवागमन बन्द गरिएको हो। रातिको समयमा जोखिमको अवस्था पहिचान गर्न कठिन हुने भन्दै सम्भावित दुर्घटना तथा मानवीय क्षति हुन नदिन सवारी आवागमन बन्द गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश आर्यालले जानकारी दिनुभयो। प्रहरीले अत्यावश्यक काम बाहेक यात्रा नगर्न र सुरक्षित रहन अनुरोध गरिएको छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद डेभिड ढकालले सीआईएनलाई जानकारी दिनुभयो।
2: अहिले देशभर नै बादल लागेको अवस्था छ। यति बेला वर्षाको कुरा गर्नुपर्दाखेरि विशेष गरेर लुम्बिनी बागमती कर्णाली सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र यो कोशी प्रदेशका पनि एक दुई ठाउँमा चाहिँ अहिले मध्यमसम्मको वर्षा भइरहेको छ भने मध्य प्रदेशमा चाहिँ अहिले कति वर्षा भइरहेको अवस्था छैन। आज रातिको हकमा चाहिँ यो कोशीको पहाड र तराई बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागमा मात्रै एक दुई ठाउँमा भारीसम्मको पानी पर्न सक्छ र त्यस बाहेक चाहिँ वर्षाको गतिविधि चाहिँ अहिले केही ठाउँमा चाहिँ मध्यमसम्मको वर्षा हुन सक्ने चाहिँ देखिन्छ। त्यसका यो पूर्वदेखि पश्चिमसम्मको भूभागमा विशेष गरेर कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशमा अति बढी ठाउँमा र यो कर्णाली सुदूरपश्चिम प्रदेशमा अति कम ठाउँमा चाहिँ मध्यमसम्मको वर्षा हुन सक्छ।
0: यस्तै बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा कोशी र मध्य प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। स्नातकोत्तर तहको एमजीटी 522 इन्टरनेशनल बिजनेस विषयको परीक्षा बाढ़ी प्रभावित नुवाकोटका परीक्षा केन्द्रमा स्थगित गरिएको छ। त्रिविका अनुसार त्रिभुवन त्रिशुली विश्वविद्यालय क्याम्पसमा परीक्षा स्थगित गरिएको हो। भोलिका लागि तालिका बनाइएको उक्त परीक्षा स्थगित गर्ने त्रिवीले जानकारी गराएको छ। अर्को सूचना जारी नभएसम्म उक्त केन्द्रको परीक्षा स्थगित गरिएको छ। साझा खबरमा अब खेल खबर। अस्ट्रेलियामा जारी टप एण्ड टी ट्वेन्टी सिरिजमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ। आज भइएको खेलमा नेपालले एसीटी कमेट्सलाई 4 विकेटले पराजित गरेको हो। एसीटीले दिएको 141 रनको लक्ष्य नेपालले 4 बल बाँकी छँदा 5 विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि कप्तान कुशल भुर्तेले सर्वाधिक 61 रन बताउनु भएको थियो। अब अर्को खेलमा भोलि बिहान किङ्स मेनसँग खेल्नेछ।
3: सन्तोषी रावल। समयमा नै बाढीबारे सूचना आउन नसक्नुको कारण
4: नेपालको स्टेशनलाई चाहिँ त्यसले हानि हाल्यो र त्यसलाई ड्यामेज गरिदियो। त्यसपछि हाम्रो रिडिङ भएन, तर हाम्रो सिडियो त्यहाँको रसुवाको सिडियो कार्यालयबाट प्राप्त जानकारी गृह मन्त्रालयका मार्फतबाट आइसकेपछि तुरन्तै हामीले एसएमएस अलर्ट चाहिँ जारी गर्यौं।
3: पूर्व सूचना प्रणालीमा के नेपाल चुकेको हो? कुराकानी आजको आकस्मिक बाढ़ीले उठाएका गम्भीर प्रश्न, कारण क्षति र अबको जोखिम, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
6: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
5: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
6: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
7: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास बिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब बाँकी खबर। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले प्राकृतिक विपत्ति र बाढ़ी पहिरोको विषम परिस्थितिमा हवाई भाड़ा वृद्धि नगर्न वायु सेवा कम्पनीहरूलाई निर्देशन दिएको छ। विपदको समयमा सड़क यातायात अवरूद्ध भएको मौका छोपी एयरलाइन्सहरूले मनपरी भाड़ा बढ़ाएको भन्दै यात्रुहरूबाट तीव्र गुनासो आएपछि प्राधिकरणले यस्तो निर्देशन दिएको हो। प्राधिकरणको हवाई यातायात विभागले आज आन्तरिक उडान भर्ने सबै वायु सेवा कम्पनीहरूलाई पत्राचार गर्दै विपत्तिको समयमा सर्वसाधारणको हितलाई ध्यानमा राख्न सचेत गराएको हो। बाढ़ीले 7 विद्युत आयोजनामा क्षति पुर्याएको छ। ऊर्जा मन्त्रालयका अनुसार 431.1 मेगावाट विद्युत बिजुली क्षतिका कारणले प्रणालीबाट बाहिर गएको छ। रसुवा गढ़ी विद्युत आयोजनाको 111 मेगावाटमा क्षति पुगेको छ। चिलिमेको 22, लाङटाङको 20, अप्पर त्रिशुली 3160, त्रिशुली विद्युत आयोजनाको 24, देवीघाटको 14 र विद्युत प्राधिकरणको सोलर प्रणालीको 25 मेगावाट गरी कुल 431.1 मेगावाट विद्युत प्रणालीबाट बाहिर रहेको मन्त्रालयले जानकारी गराएको छ। यसैबीच रसुवा स्थित भोटेकोशी नदीमा आज बिहान आएको विनाशकारी भीषण बाढ़ीबाट प्रभावित नागरिकको उद्धार, राहत र स्वास्थ्य सेवाका लागि गैर आवासीय नेपाली संघ NRN तत्काल 5 करोड़ रूपियाँ सहयोग गर्ने घोषणा गरेको छ। बाढ़ीबाट प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री, स्वास्थ्य सेवा तथा पुनर्स्थापनाका लागि सहयोग पुर्याउने उद्देश्यले संघले यो निर्णय गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सद्भाव, एकता, मेलमिलाप र समावेशी लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोले उल्लेखनीय भूमिका खेलेको बताउनु भएको छ। राष्ट्रपति पौडेलले एसिया प्रशान्त प्रसारण विकास संस्था AIBD एवं सामुदायिक रेडियो प्रसारक संघका पदाधिकारीहरूसँग वहाँकै निवासमा भएको भेटघाटमा स्थापनाकालदेखि नै नेपालका सामुदायिक रेडियोहरूले राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनका विभिन्न चरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनु भएको हो। एसिया प्रशान्त प्रसारण विकास संस्थाको 24 साधारण सभा तथा एसिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशाला काठमाडौँमा आयोजना भएको र यसले बाल पोषणमा संचारको भूमिका, संसदीय अभ्यास, डिजिटल सुशासन र प्रसारणमा AI तथा नयाँ प्रविधिको रूपान्तरणको विषयमा छलफल गरेर एसियाका प्रसारकहरूको अबको मार्गदर्शन तयार पारेको थाहा पाउँदा खुशी लागेको उहाँले उल्लेख गर्नुभयो। भेटमा अकोर्याबका अध्यक्ष अर्जुन गिरीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सामुदायिक रेडियोले गरेको योगदानको स्मरण गर्दै रेडियोको स्थायित्वका लागि राज्यले महत्वपूर्ण ढंगले लिनुपर्ने बताउनुभयो। आजको आकस्मिक बाढ़ीले कति क्षति पुर्यायो अझै यकीन भइसकेको छैन, तर यसले निकै ठूलो मानवीय र भौतिक क्षति पुर्याएको अनुमान गर्न सकिन्छ। आजको आकस्मिक बाढ़ी किन आयो, यसका सम्भावित कारणहरू के हुन् र आगामी दिनमा कस्तो जोखिम हुन सक्छ भन्ने विषयमा हिम बाढ़ीका अध्येता श्री कमल द्विवेदीसँग हामीले कुराकानी गरेका छौं। यस विषयमा एकैछिन पछाडि तपाईँले उहाँको कुराकानी सुन्न सक्नुहुनेछ। अहिले भने विज्ञहरूका अनुसार समयमै पूर्व सूचना दिन सकेको भए भोटेकोशी बाढ़ीमा भएको क्षति धेरै हदसम्म कम गर्न सकिन्थ्यो। चीनको तिब्बतबाट आएको बाढ़ीबारे नेपालमा समयमै सूचना प्रवाह हुन नसक्नुको कारण के हो, यसै विषयमा CIN कुरा गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख धर्मराज उप्रेतीले भन्नुभयो।
4: फर्मली चाहिँ अब आएको होइन, तर हाम्रो नेपालको टिम र त्यहाँको तिब्बतको त्यहाँ युनिभर्सिटी, ठ्याक्कै मलाई युनिभर्सिटीको नाम त याद भएन, जो हाम्रो टिम त्यहाँ छ उहाँहरूले चाहिँ तिब्बतमा रहेको टिमले यो विश्लेषण गर्दैछ कि हामीसँग पहिला पनि उहाँले काम गर्नुहुन्थ्यो, अनि त्यो विश्लेषण गर्दाखेरि चाहिँ त्यो केही चाहिँ त्यो हिम पहिरो आएर हो नि त यो के ताल बनेको त, हिम पहिरो आएर ताल बनेको हुनाले चाहिँ केही चाहिँ पहिलो फुटेर आयो, तर अझै पनि उहाँको एनालाइसिसमा विश्लेषणमा अझै पनि ताल छ र त्यो आउने सम्भावना त्यो फुट्ने सम्भावना एकैचोटि पनि फुट्ने सम्भावना हुन सक्छ भनेर चाहिँ हामीलाई खबर आएको हुनाले चाहिँ हामीले 24 घण्टासम्म अलर्टमा बस्नलाई र त्यो ठाउँमा नजानलाई चाहिँ भनेका छौँ। तर अब पहिलो जुन ट्रिगर भयो, पहिलो चाहिँ ठुलो एक खालको ताल बनेको ताल फुट्यो, त्यो जस्तो सायद अब नहुनु पनि सक्छ, तर अहिले नै चाहिँ हामी सुरक्षित छौँ भन्ने अवस्था पनि नभएको हुनाले चाहिँ हामीले चाहिँ अब लाइफ जोगाउने हो होइन, लाइफ सेभिङ गर्ने हो, त्यो हुनाले चाहिँ अहिले नै चाहिँ त्यो घटनास्थलमा अहिले नै आफ्नो त्यो घरमा जुन ठाउँमा चाहिँ त्यो भएको छ त्यही ठाउँमा चाहिँ जान चाहिँ अलि सुरक्षित हुँदैन कि भन्ने किसिमले हाम्रो विश्लेषण हो।
9: अझै पनि जोखिम छ, त्यो क्षेत्रमा फर्केर नजाऊ भन्ने हो छोटकरीमा भन्दा।
4: हो छोटकरीमा त्यति हो।
9: जुन अगाडिको जुन बाढी आयो त्यो बाढी बारे चाहिँ अब चीनबाट आएको भन्ने छ नि त, यहाँहरूलाई खबर प्राप्त भएको थियो कि थिएन?
4: अनि त्यहाँबाट खबर त्यसरी त आएन, तर पछि चाहिँ अब जब नेपाली हाम्रो भूभागमा आयो, नेपाली भूभागमा आइसकेपछि चीनबाट पनि एउटा एसएमएस हामीलाई आयो, र त्यो एसएमएस आउने बित्तिकै नेपाली भागमा हाम्रो स्टेसनलाई, नेपालको स्टेसनलाई चाहिँ त्यसले हानि हाल्यो र त्यसलाई ड्यामेज गरिदियो, त्यसपछि हाम्रो रिडिङ भएन। तर हामीले सिडियो त्यहाँको रसुवाको सिडिओ कार्यालयबाट प्राप्त जानकारी गृह मन्त्रालयको मार्फतबाट आइसकेपछि तुरन्तै हामीले एसएमएस अलर्ट चाहिँ जारी गर्यौं, र त्यो जारी गरेपछि पछि हामीले त्यो देख्यौं पनि त्यो खालको अवस्था, त्यो हुनाले लाइफ सेभिङमा तुरन्तै एसएमएस अलर्टले चाहिँ सहयोग गरेको चाहिँ देखिन्छ। धेरै मान्छेहरू भागेर डाँडातिर लागेको अवस्था र अझै पनि सुरक्षित भएर बसिराखेको अवस्था पनि छ।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। टिमुरेमा आकस्मिक बाढ़ीको कारण के?
10: अकस्मात चाहिँ त्यो चाहिँ नि पहिरो, हिम पहिरो सृजना, पहिरो भनौँ त्यसलाई, अब त्यसमा हिउँ हुन पनि सक्छ नहुन पनि सक्छ होइन, तर पहिला चाहिँ त्यो हिमाली क्षेत्रै हो, त्यो हिउँले पुरेर राखेकै जमिन थियो त्यो माथि होइन।
3: अबको जोखिमबारे विज्ञको विश्लेषण कुराकानी बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
12: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
11: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
12: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
11: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
12: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
11: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउँ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब आजको आकस्मिक बाढ़ीको कारणको प्रसंग। नेपालमा यसअघि पनि पटक पटक आकस्मिक बाढ़ी आएका छन्। कतिपय बाढ़ी हिम पहिरो र हिमताल फुटेर आएका छन्। आजको बाढ़ीको सम्भावित कारण भने के होला? आगामी दिनमा कस्तो जोखिम हुन सक्छ? नागरिकका सवालमा हिम बाढ़ीका अध्येता श्री कमल द्विवेदीको जवाब अबको पालोमा। नवीन साई ठकुरीजीको जिज्ञासा छ, आकस्मिक बाढ़ी आउन सक्ने सम्भावना कसरी थाहा पाउन सकिन्छ? बाढ़ीको पूर्व सूचना कति समय अघि प्राप्त हुन्छ? कुन कुन क्षेत्रमा बाढ़ीको जोखिम हुन्छ? बाढ़ीबाट जोगिन स्थानीय वासिन्दाले के कस्ता सावधानी अपनाउनुपर्छ? र आकस्मिक बाढ़ी आएमा सरकारले तत्काल उद्धार र राहतका लागि के कस्ता व्यवस्था गर्छ भनेर उहाँको धेरै जिज्ञासा छ। यो जिज्ञासा चाहिँ अहिले सबैको मनमा भएको जिज्ञासा
10: भनिहाल्छु। के गर्ने, सर्वसाधारणले के गर्ने यस्तो बाढ़ी आउँदा भन्दा माथिल्लो क्षेत्रमा जाने, जस्तो खोलाको नजिक नजाने, खोलामा गएर भिडियो बनाउने, टिकटक बनाउने भन्दै खोला झन् बाढ़ीको नजिक हेर्न जाने भनेर जाँदै नजाने, जस्तो हामीले एउटा दुःखद कुराहरू के पनि सुनेका छौं भनेदेखि बाढ़ी भनेर हेर्न जाँदाखेरि चाहिँ नि सुरक्षित ठाउँमा भएको मान्छे पनि बाढ़ी हेर्न भनेर खोला नजिक जाँदाखेरि चाहिँ त्यसले बगाएको चाहिँ नि घटना पनि पोखराको चाहिँ सन् 2012 चाहिँ जुन घटना थियो वैशाख 23 थियो है, त्यसमा चाहिँ नि देखिएको थियो भन्दा अहिले पनि कतिपय मान्छेहरू बाढ़ी आयो भन्दा उत्सुकतापूर्वक चाहिँ ती खोलातिर गएको देखिन्छ र जुन साधारण बाढ़ीको भन्दा यो फरक किन पूर्वानुमान यसलाई पनि हामीले पनि अलिकति यसमा चाहिँ केही अनुसन्धान हुन थालेको छ, यसको यस्तो खालको बाढ़ीको हिमबाढ़ीको पनि पूर्वानुमान गर्न सकिन्छ भन्ने तर्फमा, तर त्यसको चाहिँ ठोस रूपमा अहिले आइसकेको छैन। तर के छ भने सामान्य बाढ़ीमा चाहिँ पानीको सतह कति बढ़दै जान्छ र कहाँ कति बेरमा आइपुग्छ भन्ने त्यसको पूर्वानुमान गर्न सकिन्छ भनेदेखि यस्तो खालको बाढ़ी जुन छ यो माथिल्लो उसमा चाहिँ जस्तो यदि यसरी पूर्वानुमान गर्न सक्ने चाहिँ हामीले प्रविधि विकास गर्न सक्यौं भने चाहिँ कमसेकम हामीले मानवीय क्षति एकदम न्यून गर्न सक्थ्यौं।
3: अर्को चाहिँ विशाल बादशाह कुंवरजीको कमेन्ट रहेको छ, उहाँले हेलो नमस्कार भन्नुभएको छ। नमस्कार छ विशालजी, यो बाढ़ी कसरी आयो? पानी परेको पनि थिएन, त्यति साह्रो कसरी आयो यो बाढ़ी भनेपछि केही उपाय छ भने बताइदिनुहोस् न भन्नुभएको छ।
10: अब यो अघि मैले अलिकति यो बारेमा त भने होइन, यो बाढ़ी सामान्यतया पानी यस्तो हो, अब अहिले मैले तपाईँलाई भने अघि अलिकति भनिसकेँ मैले यो बारेमा, माथिपट्टि हिमाली क्षेत्रमा लामो समय वर्षा हुँदाखेरि के हुन्छ भने त्यहाँ जमेर बसेको त्यो भिरालो जमिनमा रहेको माटो ढुङ्गा जुन चाहिँ नि पग्लिन गएर अकस्मात चाहिँ नि त्यो चाहिँ नि पहिरो हिम पहिरो सृजना पहिरो भनौँ त्यसलाई, अब त्यसमा हिउँ हुन पनि सक्छ नहुन पनि सक्छ होइन, तर पहिला चाहिँ त्यो हिमाली क्षेत्रै हो, त्यो हिउँले पुरेर राखेकै जमिन थियो त्यो माथि होइन। अब अहिले किनभने हाम्रो तापमान वृद्धिको कारणले गर्दाखेरि जमेर बसेको चाहिँ नि क्षेत्र अहिले माथि माथि सर्दै गइरहेको छ नि त, मतलब हिजो जमेको ठाउँ आज पग्लिसकेको छ कतिपय ठाउँमा भने त्यही ठाउँमा वर्षा, जस्तो हिमालको पारिपट्टि भनेको असाध्य भोट भनौँ न हाम्रो असाध्य थोरै पानी पर्ने ठाउँ हो र त्यहाँ धेरै त्यहाँ जस्तो पर्ने पानी जुन छ त्यहाँ चाहिँ नि हाम्रो यहाँको जस्तो ठूलो पानी नपरे पनि लामो समय परेको पानीले चाहिँ यस्तो खालका प्रकोप निम्त्याउन सक्छ कि भन्ने चाहिँ मेरो चाहिँ नि ठम्याइ हो।
3: आकस्मिक बाढ़ी बारे जान्न मन लागेको कुनै पनि जिज्ञासा कमेन्ट गर्नुहोस् भनेर हामीले केही समय अगाडि पोस्ट राखेका थियौं, त्यहाँनिर चाहिँ कमेन्ट आएको छ, थुप्रैजनाको कमेन्ट छ। एसके कार्केजीले लेख्नु भएको छ, यस्ता खालका आकस्मिक घटना हुँदा त्यहाँभन्दा तलका एरियामा ठूलो साइरन बज्ने व्यवस्था धेरै पहिले नै गर्नुपर्ने थियो तर विडम्बना नै भयो भनेर उहाँले आफ्नो विचार राख्नु भएको छ, यसमा तपाईँको के छ?
10: हो, अब साइरन पनि भन्दा पनि अहिले राम्रो पक्ष चाहिँ के थियो भनेदेखि हामीसँग मोबाइल फोन, जस्तो पहिला चाहिँ जस्तो अहिले भन्नुहोस् न यस्तो खालको बाढ़ीहरू आउँदाखेरि यसरी अहिले बाढ़ी आउँदा आउँदैका खबरहरू हामीले चाहिँ अब हामीले सामाजिक सञ्जालहरूमा हामीले जसरी भेटे अहिले हेर्न पायौं नि, किन यो चाहिँ यो संचारको विस्तारले गर्दा नै होइन, र अब त्यो साइरन मात्रै होइन, जस्तो तपाईँको अब के गर्ने सबभन्दा हाम्रो अलिकति कमजोरी कहाँनिर पनि हुन्छ भनेदेखि आम मान्छेलाई चाहिँ के गर्ने यस्तो बाढ़ी आउँदा भन्ने चाहिँ एकदमै यो चाहिँ नि शिक्षाको चाहिँ नि जरूरी छ। जस्तो अब मैले भने नि खोला मैले एक दुईवटा त्यो भिडियो क्लिपमा दुःखद के देखेँ भने बाढ़ी आएपछि बाटै बाटो भागेपछि त्यही बाढ़ीलाई जित्न त उसले सक्दैन कुदेर होइन दौडेर, भनेपछि ऊ त माथिल्लो पहाड़तिर पो भाग्ने हो त होइन, माथिल्लो भागमा भागेदेखि पो बाँचिन्छ त, अब त्यो खोलै खोला अथवा बाटै बाटो भाग्दाखेरि त त्यो बाढ़ीले चाहिँ नि बगाइहाल्छ होइन भन्दा सोरेर लग्छ, भनेपछि कतिपय एउटा मैले देखेको चाहिँ पहाड़तिर भाग्ने भन्दा चाहिँ नि भन्दा पानीको खोलाको सतहभन्दा माथितिर जाने हो, त्यही सतहमा दौडिने होइन तल त झन् जाने भएन होइन, त्यसोमा चाहिँ अलिकति शिक्षाको कमी नै छ। अब यसमा चाहिँ अलिकति म के जोड्छु भनेदेखि नि यो अरू बाढ़ी जस्तो साधारण रूपमा चाहिँ यो यसलाई चाहिँ हामीले व्यवहार गर्न सक्दैनौं भन्ने मेरो मत चाहिँ त्यस्तो हो, तर अब त्यसबारेमा धेरै सुनवाई चाहिँ नि भएको छैन।
3: गाह्रो समयमा छौं तर अझै पनि जोखिम छ र सावधानी अप्नाउनु पर्ने त छँदै नै छ, तपाईँको अनुमानमा चाहिँ अब कति जति क्षति हुन सक्ने खालको चाहिँ देख्नुहुन्छ यो बाढ़ीले?
10: त्यो अनुमान त अब आर्थिक क्षति भयो, मानवीय क्षति चाहिँ कस्तो समस्या अब हुन जान्छ, जो मान्छे अब भागेको सम्पर्कमा आउनु पनि होला सायद, कतिपय मान्छेहरू पहाड़का कुना काप्चामा लुकेर बसेका त्यो पनि चाहिँ सायद अब आउँदै जाला भोलि पर्सिसम्ममा त्यो कुराहरू बाहिर आउँदै जाला, तर अब यसको दुर्भाग्य के हुन्छ भने यसमा एकदम धेरै चाहिँ गेग्रान सहितको बाढ़ी हो यो, मैले त्यही भएर यस्तो बाढ़ीलाई त्यसलाई चाहिँ हिमबाडी भन्ने मैले नामाकरण गरेको छु होइन। माथिबाट त्यो त्यस कारणले गर्दा ती कतिपय क्षति मानवीय क्षति चाहिँ बाहिर नआउनु पनि सक्छ, किनभने त्यो हराउने मात्रै अब किन त्यो पुरिन्छ त्यो निकाल्नै सकिँदैन जस्तो भेटिँदैन। जस्तो सेतीबाडीको बेलामा पनि कतिपय चाहिँ नि हामीले चाहिँ हराएको व्यक्तिहरूको चाहिँ हामीले केही अवशेषहरू नै भेट्टाउन त्यहाँ सकिएन खोज। अब त्यो ठूलो परिमाणमा चाहिँ नि जुन गेगरानले पुर दिएको हुन्छ नि त्यो पानी मात्र होइन, यो पानी भए पो त्यो खोज्न सकिन्थ्यो होला होइन। गेगरानले पुर दिने हुँदाखेरि धेरै सकिँदैन तर क्षति धेरै ठूलो भएको अनुमान छ मेरो पनि। अब विद्यालयको अब एउटा मलाई अलिकति दुःखद कुरा के लाग्न गयो भनेदेखि जस्तो रसुवाबाट केरुङबाट चाहिँ हामी त्यो बाढी चाहिँ तल आउँदै गर्दाखेरि जस्तो त्रिशुली बजारसम्म हामीले स्कूलसम्मलाई पनि हामीले चाहिँ नि त्यसलाई चाहिँ एक प्रकारले
13: खबर छिट्टै पुर्याउन सकेको भए
10: उ गर्न सकेनौं के त्यो एउटा हाम्रो कमजोरी रह्यो कि भन्ने जस्तो लाग्छ मलाई होइन। अब तल खबर गरिरहने पनि अवस्था त्यहाँ
13: तर चीनको तिब्बतबाट बाढी आउँदै गर्दाखेरि नेपाल प्रवेश गर्दै गर्दाखेरि नेपालमा समयमै यो जानकारी चाहिँ यस्तरी बाढी आउँदैछ ड्याम फुटेको छ भन्ने खालको आएको भएदेखि अलिक क्षति कम हुन सक्थ्यो कि मानवीय क्षति चाहिँ
10: जुन बाढ जहाँबाट यो सुरु भयो नि यो बाढी त्यो निर्जन स्थान हो जहाँसम्म लाग्छ मलाई होइन। र त्यसपछि जब कहाँबाट सुरु अब यो प्रत्यक्ष थाहा हुन गयो भन्दा जुन रसुवा भन्सार कार्यालय भएको एरिया जुन छ हाम्रो केरुङ नाका जुन छ त्यहाँ बाढीले क्षति गरिसकेपछि चाहिँ भयो। अब एउटा समस्या के हुन गयो भन्दा त्यहाँ कतिपय अब प्रहरी चाहिनेहरू पनि हराइरहनु भएको छ भन्ने कुरा आएको छ।
13: रसुवा बाढीका कारण बगाएका हालसम्म 72 जनाको शव भेटिएको छ। जलविद्युत आयोजनाहरूमा 190 जना सम्पर्क विहीन छन्। बाढीका कारण सम्पर्क विहीन भएका पर्यटकको संख्या 403 पुगेको छ। नेपाल पर्यटन बोर्डका अनुसार 341 जना विदेशी र 65 नेपाली पर्यटक र सम्पर्क विहीन भएका छन्। बाढी प्रभावितको उद्धार खोज र राहतमा सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्रीलाई राष्ट्रपति पौडेलको आग्रह छ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढ़ीका कारण ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्दै पीड़ित परिवारलाई सरकार साथमा रहेको बताउनु भएको छ। बाढ़ीले त्रिशुली स्थित त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय क्षतिग्रस्त भए पनि समयमै सतर्कता अपनाइएका कारण स्कूलभित्रको ठूलो मानवीय क्षति भने नभएको प्रधानाध्यापक राजेन्द्र दवाड़ीले बताउनु भएको छ। सरकारले विपदबाट प्रभावित जिल्लाका स्थानीय तहहरूलाई 3 महिना अवधिका लागि
14: It's 8 p.m.
15: अहिले बेलुकीको 8 बजेको छ।

0: छुट्दैन। अब हामी लेख्ने हो छुटपुट शास्त्र
1: के भन्छ
0: त्यो पनि स्वर्ण अक्षरमा
2: एलम्बु एफएम 89.6 मेगाहर्ट्ज।

0: இளம்பு பிரேக் டைம்.
1: भर्ना खुल्यो।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
1: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-6602-442 98-41-43-49-72 98-512-00-642
3: बा
4: हजुर बुहारी
3: ग्रिल मेसिन फर्निचरका मेसिन ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
4: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइजेस त हो नि
5: हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठिक अगाडि प्रोपाइटर नारायण घले मोबाइल 98-493-40-667 र 98-188-77-908 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
6: चौतारा स्वागत छ गढी नगरपालिका 5 सिन्धुपाल्चोक। Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited. Chautara Shangasu Gurinagar Palika 5, Singapore. Email hotelaruniko@gmail.com. Contact 011-620-306-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Kautara Shanga, Sugari Nagar Palika 5, Singapore.
1: Eva, Kautara Bazar aunu bhacha. Aghi dekhi tapai eta uta gardai khojdai hununcha. Haina, ke ko khojima hununcha ba?
7: Ke hunu nani? Chhorako bihe pani aihalyo. Biheko lagi akarshak bharpardo ra bishwasilo gargahanako pasal kaha hola bhanera khojdai chhau nani.
1: ल बा पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-67-84 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै
8: सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: minute. Just a minute. We will return back. Return back.
1: ओइले के पारो ओइ मित्र, यो रुमसँगले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र।
2: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
3: ए आमा हो साङ्लो बरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि। अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
4: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
5: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
4: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
6: 98 49 29 13 27।
7: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल चोक।
8: हाम्रा सेवाहरू
7: स्टेशनरीका सम्पूर्ण सामानहरू,
8: फोटोकपी प्रिन्ट,
7: कलर प्रिन्ट,
8: पीवीसी आईडी कार्ड,
7: सबै प्रकारका खेलकुद सामग्रीहरू,
8: सबै तहको तथा विभिन्न पुस्तकहरू,
7: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
8: ट्रफी,
7: मायाको चिनो,
8: मेडल,
7: फ्रेम,
8: जर्सी सेटहरू तथा प्रिन्ट,
7: सब्लिमेसन प्रिन्ट,
8: जर्सी प्रिन्ट,
7: कस्टमाइज कप प्रिन्ट,
8: मेटल फोटो प्रिन्ट,
7: प्रोप्राइटर
8: प्रकाश श्रेष्ठ,
7: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
8: कन्ट्याक्ट नम्बर 9841924274।
0: Elumbu FM 89.6 MHz.
9: Westar Digital, entertaining the nation.

तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: Time check. It's 9 PM.
1: अहिले बेलुकीको 9 बजेको छ।

Sağ tabanı şimdi sağ.

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, एलम्बु एफएम र रेडियो जुगलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म ङ्यामलिङ लामा। आज विक्रम सम्बत 2083 साल भदौ 11 गते बिहिबार, श्रावण शुक्ल पक्ष चतुर्दशी तिथि, इस्वी सन् 2026 अगस्त 27 तारीक, नेपाल सम्बत 1140 गुलाथ, आज बिहान सूर्योदय 5:40 समयमा भएको छ भने सूर्यास्त भरे साँझ ठिकै 6:28 समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरू। रसवागढी स्थित भोटकोशी नदीले बगाएर 157 जनाको शव फेला पर्यो। हजारौं बेपत्ता हुनेमा 403 जना पर्यटक। भोटेकोशीले बाढ़ीले विद्युत सेवामा संकट। 431 मेगावाट उत्पादन क्षमता बन्द। 196 कर्मचारी बेपत्ता। बाढ़ीले 42 किलोमिटर सड़कमा व्यापक क्षति। बाढ़ी पीड़ितको सम्पूर्ण जिम्मेवारी राज्यले लिने प्रधानमन्त्रीको भनाई। भारत चीन र विश्व बैंकले नेपालका बाढ़ी पीड़ित परिवारलाई सहयोग गर्न तयार। र अस्ट्रेलियामा टप एन टी ट्वेन्टी सिरिज जारी। अस्ट्रेलियनी क्यापिटल टेरिटोरी विरूद्धको खेलमा नेपाल ए विजयी। साझा खबरको शुरूमा स्थानीय खबर। भोटेकोशी नदीको बाढ़ीका कारण रामेछापको दोरम्बा सैलुङ गाउँपालिकाका तीनजना सम्पर्क विहीन भएका छन्। दोरम्बा सैलुङ गाउँपालिका दुईका सूर्यबहादुर मगर, राम बम बहादुर मगर र डम्बर बहादुर मगर बाढ़ी प्रभावित क्षेत्र टिमुरेबाट सम्पर्क विहीन भएका हुन्। तीनैजना रिजर्भ गाड़ी लिएर रसुवाको टिमुरे पुगेका थिए। बुधबार बिहान 8:15 उनीहरूले टिम्बुरेबाट फर्किन लागेको भन्दै परिवारका सदस्यहरूले फोन मार्फत जानकारी गराएका थिए। त्यस यता उनीहरूसँग सम्पर्क हुन नसकेको दोरम्ब साइलुङ गाउँपालिका दुईका नोर्बु छेङ सङछोई योन्जनले बताउनु भएको छ। साझा खबरमा राष्ट्रिय खबर। रसुवागढी स्थित भोटेकोशी नदीमा आएको भीषण बाढ़ीमा परेर गैराती 11:05 157 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये नदीले बगाएर चितवनमा पुर्याएका 64 जनाको शव फेला परेको छ भने धादिङमा 27 जना, नवलपरा सिपूर्वामा 22 जना, गोर्खामा 19 जना, नुवाकोटमा 13 जना, तनहुँमा 9 जना, रसुवामा 3 जना गरी 157 जनाको शव फेला परेको छ। प्रहरीले बाढ़ीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा आएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ। यसै गरी रसुवा भन्सारकालाई टिमुरेका 15 कर्मचारी सम्पर्क विहीन भएका छन्। रसुवा भन्सारकालाई टिमुरेका प्रमुख राजेन्द्र ढुंगनाले भन्सारका 15 जना कर्मचारी सम्पर्कमा नआएको बताउनु भएको छ। रसुवागढ़ी स्थित भोटेकोशी नदीमा आएको भीषण बाढ़ीका कारण देशको कुल विद्युत उत्पादन क्षमताको करिब 10% प्रणालीबाट बाहिरिएको छ। बाढ़ीले जलविद्युत गृह, प्रसारण लाइन, सब

स्टेशनहरू ध्वस्त पारेपछि 431.1 मेगावाट विद्युत उत्पादन ठप्प भएको छ भने विभिन्न आयोजनामा कार्यरत 196 जना भन्दा बढ़ी कर्मचारी तथा प्राविधिकहरू सम्पर्कविहीन भएका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठका अनुसार विद्युत उत्पादन प्रसारण र वितरण प्रणाली संरचनामा ठूलो क्षति पुगे पनि हालसम्म राष्ट्रिय प्रणालीलाई सन्तुलित राख्न नेपाल विद्युत प्राधिकरण सफल भएको छ। तर क्षतिको दायरा अत्यन्त फराकिलो भएकाले आगामी दिनमा माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण बन्न सक्ने भन्दै प्राधिकरणले आपतकालीन व्यवस्थापनलाई तीव्रता दिएको छ। बाढ़ीका कारण सञ्चालनमा रहेका 12 विद्युत उत्पादन केन्द्रहरू पूर्ण रूपमा बन्द भएका छन्, जस अन्तर्गत रसुवागढ़ी 111 मेगावाट, माथिल्लो त्रिशुली 3A 60 मेगावाट, साला सुंगी 78 मेगावाट, सान्जेन 42.5 मेगावाट, त्रिशुली 24 मेगावाट, चिलिमे 22 मेगावाट, लाङटाङ 20 मेगावाट, माथिल्लो सान्जेन 14.8 मेगावाट, माथिल्लो मैलुङ 14.8 मेगावाट, देवीघाट 14 मेगावाट, मैलुङ 5 मेगावाट र प्राधिकरणको सौर्य आयोजना 25 मेगावाटको उत्पादन ठप्प भएको छ। यसबाहेक सोही नदी बेसिनमा निर्माणाधीन 470 मेगावाटका 15 जलविद्युत आयोजनामा समेत भौतिकै क्षति पुगेको छ। बाढ़ीका कारण विभिन्न आयोजनामा कार्यरत कर्मचारी तथा कामदारहरू ठूलो संख्यामा सम्पर्कविहीन भएका छन्। प्राधिकरणको विवरण अनुसार रसुवागढ़ी जलविद्युत केन्द्रका 92 जना र माथिल्लो त्रिशुली 3A को मरमतमा खटिएका 45 जना कामदार सम्पर्कविहीन भएका छन्। त्यस्तै निर्माणाधीन त्रिशुली 3B साइटका 32 जना, त्रिशुली 220 केभी हब स्टेशनका 16 जना, चिलिमे जलविद्युत केन्द्रका 7 जना, त्रिशुली देवीघाट र रसुवा वितरण केन्द्रका 4 जना गरी कुल 196 जनाको अवस्था अज्ञात रहेको छ। प्रसारण पूर्वाधारतर्फ त्रिशुली स्थित 220 केभी 3B हब स्टेशन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने धादिङको झरे स्थित 33 केभी सब स्टेशन 5 फिट लेदोले पुरिएको छ। यस्तै चिलिमे त्रिशुली 33 केभी, चिलिमे हब त्रिशुली 3B, माता तीर्थ 220 केभी, त्रिशुली बालाजु 66 केभी र सदन समुद्र टार त्रिशुली 132 केभी प्रसारण लाइन अवरूद्ध भएका छन्। यसबाट रसुवा जिल्लामा विद्युत सेवा पूर्ण रूपमा ठप्प भएको छ भने नुवाकोट, धादिङ र गोर्खामा आंशिक अवरोध पुगेको छ। मन्त्री श्रेष्ठले बेपत्ता कर्मचारीको खोजी, मानवीय सुरक्षा र विद्युत सेवाको शीघ्र पुनस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभएको छ। रसुवागढ़ी नाका स्थित भोटेकोशीमा आएको बाढ़ीमा परेर 403 जना पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार हिजो बिहान भोटेकोशीमा आएको बाढ़ीमा परेर 62 नेपाली र 341 विदेशी पर्यटक सम्पर्कविहीन भएका हुन्। पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकारी सीईओ हिक्मत सिंह आयरले विभिन्न कम्पनी मार्फत गोसाईकुण्डा र कैलाश मान सरोवर गएका 403 पर्यटक सम्पर्कविहीन भएको जानकारी दिनुभएको छ। सम्पर्कविहीन हुनेमा 203 पुरूष र 200 महिला रहेका छन्। बेपत्ता हुनेमा सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन्। हालसम्म भारतका 133 जना, अमेरिकाका 47 जना, अस्ट्रेलियाका 34 जना, संयुक्त अधिराज्य बेलायतका 33 जना, क्यानाडाका 24 जना, मलेसियाका 19 जना, युक्रेनका 7 जना, सिंगापुर र दक्षिण अफ्रिकाका 6-6 जना, न्यूजील्याण्ड र जापानका 5-5 जना रहेका छन्। यस बाहेक जर्मनी, फ्रान्स, रूस, स्पेन, आयरल्याण्ड, नेदरल्याण्ड लगायतका 25 भन्दा बढ़ी देशका नागरिक बाढ़ीमा परेर सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ। नेपाल पर्यटन बोर्डले कुनै पनि जानकारी वा सहयोगका लागि टोल फ्री नम्बर 1234, हटलाइन नम्बर 1144 र पर्यटन प्रहरी 9852849445 मा सम्पर्क गर्न अनुरोध गरेको छ। भोटेकोशी नदीमा हिजो अकस्मात आएको बाढ़ीले नुवाकोटको बेत्रावतीदेखि रसुवागढ़ी नाकासम्मको 42 किलोमिटर लामो सड़क बाढ़ीले पूर्ण रूपमा क्षति पुर्याएको छ। स्याप्रुबेसीबाट नाकातर्फको 16 किलोमिटर सड़कको थप विवरण बाँकी रहेको सड़क विभागका उपमहानिर्देशक एवं प्रवक्ता शुभराज नेउपानेले बताउनु भएको छ। यसै गरी बाढ़ीले रसुवागढ़ीदेखि धादिङ गल्छीसम्मको 22